0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
7: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
8: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोपाइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201552।
8: मोबाइल 97460054।
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204097।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
11: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी कति अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै।
10: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
13: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
14: Feel the energy. 95 MHz.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 17 गते आइतबार, सन 2026 अगस्त 2 तारीख, असार कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
1: तराई मधेशको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
0: कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
1: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
0: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न यूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
1: र सात च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको झडप र त्यसपछि सृजित परिस्थितिबाट अशान्त तराई मधेसको सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको छ। स्थानीय प्रशासनले देवानगंज सहित सुनसरीका 10 पालिकामा लगाउँदै आएको कर्फ्यू हिजोदेखि हटाएर निषेध आदेश कायम गरेको छ भने सिराको गोलबजार सहितका क्षेत्रमा गएको बिहिबारदेखि कायम भएको कर्फ्यू पनि हिजो 2 घण्टा खुकुलो बनाएर सुरक्षा अवस्था विश्लेषण गरिएको छ। त्यस्तै गएको बिहिबारदेखि कर्फ्यू लागू भएका धनुषाको जनकपुरधाम, सिराको लाहान र सप्तरीको बोधेवर साइनको पनि हिजोदेखि निषेधाज्ञा कायम गरिएको छ। पर्साको वीरगंजमा निषेधाज्ञा हटाइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले गएको आइतबारको घटनामा ज्यान गुमाएका परिवारसँग सातबुँदे सहमति गरेपछि सुरक्षा अवस्था सामान्य उन्मुख बन्दै गएको बताउनुभयो। तर पनि एक ठाउँमा भेला भएर कुनै योजना बनाउन नपाउन् भनेर निषेध आदेश कायम गरेका छौं। अरियालले भन्नुभयो, 5 जना भन्दा बढी भेला हुन पाइँदैन, हिँडुल गर्न, बजार खोल्न, गाड़ी चलाउन रोक छैन। अहिले पनि फिल्डमा सेना प्रहरी र सशस्त्र प्रहरी परिचालन छ। सिराहाको गोलबजार नगरपालिका 4 क्याम्पस चोकमा बिहिबार दिउँसो गोली लागेर ज्यान गुमाएका औरई गाउँपालिका 2 तुलसीपुर गाउँका 17 वर्षीय गणेश यादवको शव हिजो साँझ गाउँ लगेर गागन खोला किनारमा दाह संस्कार गरिएको छ। सुनसरीको धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पोस्टमार्टम गरी सेनाको हेलिकप्टर मार्फत शव ल्याएर दाह संस्कार गरिएको हो। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको झडपका क्रममा ज्यान गुमाएका 24 वर्षीय ओमप्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको शव आफन्तले बुझेर अस्ति शुक्रबार दाह संस्कार गरेका छन्। यसैबीच नेपाल सरकार र संयुक्त हिन्दू मोर्चाबीच वार्ता भएको छ। हिजो राति भएको वार्ता 13 बुँदे मागपत्र सहित टुङ्गो लागेको छ। मागपत्र बुझाएसँगै मोर्चाले आफ्नो आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि हिजोदेखि स्थगित गर्ने घोषणा गरेको छ।
2: देशकै पुरानो लोकतान्त्रिक दल कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख बनेको छ। कुनै नाटकीय राजनैतिक सहमति वा अप्रत्याशित घटनाक्रम विकसित नभए विभाजनलाई औपचारिकता दिन मात्र बाँकी छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस विभाजनतर्फ अघि बढ़े त्यसले लोकतान्त्रिक शक्तिहरूको एकता, आउँदो चुनावको राजनैतिक समीकरण तथा समग्र राष्ट्रिय राजनैतिक दिशामै गम्भीर प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई छ। विवादका बीच कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला 14 महाधिवेशन पक्षधर अर्थात संस्थापन इतर समूहको नेतृत्वमा आउनु भएको छ। आउँदो साउन 29 हुने राष्ट्रिय कार्यकर्ता भेलाका लागि उहाँ 521 सदस्यीय मूल आयोजक समितिका संयोजक हुनुहुन्छ। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। समूहका नेताहरूका अनुसार साउन 29 स्थापन पक्षसँग एकताको सहमति हुन नसके शशांककै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ। यो परिस्थितिका लागि दुवै पक्षले एक अर्कालाई जिम्मेवार ठहराएका छन्। आज हामीले शशांक कोइरालालाई हाम्रो समूहको नेताका रूपमा घोषणा गर्दै स्पष्ट सन्देश दिएका छौं। हामीबीच एकता छैन भन्ने टीका टिप्पणीलाई यो निर्णयले अन्त्य गरेको छ। निधिले भन्नुभयो, नयाँ पार्टी गठनबारे भने साउन 29 राष्ट्रिय भेलाले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभयो। अहिलेसम्म नयाँ पार्टी खुलिसकेको छैन। पूर्व उपसभापति विमलेन्द्र निधिका अनुसार 14 महाधिवेशन पक्षधरले सर्वसम्मत रूपमा पूर्व महामन्त्री शशांक कोइरालालाई समूहको नेतृत्व सुम्पिएको हो। हिजो चुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राजनैतिक, सांगठनिक, विधान संशोधन, आर्थिक नीति तथा प्रचार प्रसार लगायत 16 समिति गठन गरिएको छ। पत्रकार सम्मेलनमा शशांक कोइरालासँगै पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्व महामन्त्री कृष्ण सिटौला, नेता एनपी साउद, मीन विश्वकर्मा लगायत सहभागी हुनुहुन्थ्यो। सभापति शेरबहादुर देउवा विदेशमा रहेकोले उपस्थित हुनुभएन भने निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला अनुपस्थित रहनुभयो। शेखर कोइराला निकट नेता केदार कार्कीले वर्तमान राष्ट्रिय परिस्थिति र कांग्रेसको कमजोर बन्दै गएको राजनैतिक प्रभावलाई ध्यानमा राख्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको छ। अहिले कांग्रेसको अन्तर पार्टी सरकारसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय प्रभाव सबै कमजोर देखिएको छ। पार्टी एक भयो भने त्यसको लाभ कांग्रेसलाई मात्र होइन राष्ट्रलाई पनि पुग्छ। सभापति गगन थापासँग अझै पनि पार्टीलाई एकताबद्ध गर्ने अवसर रहेको टिप्पणी गर्दै उहाँले सभापतिलाई यो अन्तिम गोल्डेन चान्स हो भनेर भन्नुभएको छ। कांग्रेस विभाजन औपचारिकतामा मात्र बाँकी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विश्वका 8000 मीटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स दाईको पाकिस्तानको ब्रड पीक आरोहणका क्रममा निधन भएको छ। कृतिमानी नेपाली पर्वतारोही उहाँको निधन भएको एलिट एक्सपर्टले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपर्टका संस्थापक पनि हुनुहुन्थ्यो। हिजो सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पीकमा भएको हिम पहिरोपछि निर्मल पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै दुर्घटनामा अभियानका अरू सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्रयाकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको ठाउँबाट फेरि केही सरेको देखाएको बताउनु भएको थियो। तर उहाँ संस्थापक रहेको एलिट एक्सपर्टले हिजो अपरान्न पूर्जाको निधन भएको पुष्टि गरेको हो। यसैबीच पूर्जाले आफ्नो जीवनको धेरै समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताउनुभयो। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उहाँको जीवनको आधार थियो। कान्तिपुरमा खबर छ।
2: पर्सा बारा चितवन र नवलप्रासीमा गैराती ठूलो वर्षा भएको छ। पर्सा कोठोरी बाराको सिमरा नवलप्रासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै पर्सा कोठोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै बाराको सिमरामा 144 र नवलप्रासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ। चितवन सहित अरू एक दुई ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखा शाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

0: सीडीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: It's a goal! Team Star Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Team Star TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Team Star TV, uhi celebration, harek generation!
4: Team Star, for a complete home.
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईलाई फेरि स्वागत छ यतिन्जेल हामीले तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो कांग्रेस भित्रको आन्तरिक विवाद विभाजन उन्मुख पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निर्मल पूर्जाको निधन पर्सा बारा चितवन र नवलप्रासीमा गैराती ठूलो वर्षा आज पनि केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर अब 100 रूपियाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिनु कर दायित्व मात्र नभई 1 लाखदेखि 10 लाख रूपियाँसम्म जित्ने अवसर पनि बनेको छ सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1 लाख र प्रत्येक 15 दिनमा 10 लाख रूपियाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको छ पसलबाट वस्तु वा सेवा खरिद गर्दा कर बीजक अर्थात बिल लिने अन्तिम उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 लागू भएको हो आन्तरिक राजस्व विभागले गएको साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था कार्यान्वयन गर्दै सहभागी हुन आह्वान गरेको छ विभागका सूचना अधिकारी केशव रघुवंशीले केही प्राविधिक पक्ष मिलाएर छिट्टै 1 देखि 15 साउनसम्म दर्ता भएका योग्य बीजकको आधारमा विजेता घोषणा गर्ने बताउनुभयो विभागले हिजो सार्वजनिक सूचना मार्फत नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कर बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ डिजिटल माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता भने स्वत कार्यक्रममा समावेश हुने भएकाले उनीहरूले छुट्टै विवरण प्रविष्ट गर्नुपर्ने छैन सरकारले कर चली नियन्त्रण वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 सञ्चालनका लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कूपन प्राप्त गर्न सक्नेछन् वेबसाइटमा प्रविष्ट विवरण प्रविष्ट गरेपछि उपहार कूपन स्वत उत्पन्न हुनेछ यो कूपनमा रहेको नम्बर लक्की ड्रमा समावेश हुनेछ विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर विक्रेताको प्यान नम्बर बिल मिति कुल रकम तथा आफ्नो नाम मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले छुट्टै विवरण भर्नुपर्ने छैन विभागले स्पष्ट वास्तविक र वैध बिल मात्र दर्ता गर्न आग्रह गरेको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ
5: जलनका बिरामीले प्रदेशमै विशेषज्ञ उपचार पाउने व्यवस्था मिलाउन सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेन्द्र शाहले निर्देशन दिएसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसबारे आवश्यक छलफल थालेको छ यस्ता सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापनाको लागि चुनौती र सम्भावनाबारे साथी सम्झना महर्जनले कीर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीलाई सोध्नु भएको छ
6: जलनको उपचार गर्नलाई जुन नेतृत्व लिनुपर्ने जलन सर्जनहरूको अथवा प्लास्टिक सर्जन

0: उनीहरूको अभाव नै छ अहिले र त्यो ठाउँमा एउटा टोली पनि हुनुपर्छ, उपचार गर्ने एउटा टोली हुनुपर्छ, डाक्टरले मात्रै सक्दैन र टोलीहरू पनि खडा गरिएको चाहिँ छैन, त्यो पनि गर्नुपर्ने छ।
1: सबैभन्दा अहिले खड्किएको विषय जनशक्ति अभाव मात्रै हो कि पूर्वाधार र प्रविधि पनि हो?
0: प्रविधि त अब अहिले हामीले एक्जिस्टिङ प्रविधिमा पनि धेरै बिरामीहरूको उपचार गर्न सकिन्छ होइन, अब त्यसलाई अब अत्याधुनिकरण गर्नलाई अब समय पनि लाग्छ, संसाधन पनि धेरै नै लाग्छ। पूर्वाधार पनि कतिपय अस्पतालहरूमा वार्डहरू छुट्टै राखेको नै छ, त्यसमा चाहिँ अब थोरै लगानीमै हामीले पूर्वाधारमा व्यवस्थापन गर्न सकिने अवस्था हुन्छ।
1: विशेष गरेर संघ प्रदेश र पालिका बीचको समन्वय चाहिँ कतिको महत्वपूर्ण छ त यो सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना गर्न?
0: त्यो पनि महत्वपूर्ण हुन सक्छ, किन भन्दाखेरि हामीले एउटा स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल अनुसार चाहिँ चार तहको जलन उपचार सेवाको परिकल्पना गरेका छौँ। नेपाल सरकारले भनेको कम्तीमा दुईदेखि तीन तेस्रो तहको चाहिँ अस्पतालको कुरा गरेको हुनुपर्छ। प्राथमिक तहको जलन उपचारको सेवा चाहिँ हामीले गाउँ गाउँमै पुर्याउनुपर्छ, हरेक बिरामीले दुई घण्टाभित्रमा प्राथमिक उपचार र प्रारम्भिक उपचार 24 घण्टाको पाउनुपर्छ, गाउँ गाउँमै गएर दिनको लागि हामीले तयारी गरिरहेका छौँ त्यति बेला अस्पतालबाट। र अहिले नेपाल सरकारले गर्न थालेको चाहिँ दोस्रोदेखि तेस्रो तहको जलन उपचार केन्द्रको सञ्चालनको लागि चाहिँ एउटा जलन उपचार टोली खडा गर्नुपर्छ, त्यो टोलीमा चाहिँ सर्जनको नेतृत्वमा 3-4 जना हामीले नर्सहरूलाई पनि तालिम दियौं भने, 1 महिना तालिम दियौं भने उहाँहरूले मफसलमा धेरै जसो बिरामीहरूलाई त्यही नै उपचार गर्न सक्नुहुन्छ र काठमाडौँ आउनुपर्ने बिरामीको संख्या धेरै नै घट्छ।
1: सरकारलाई तपाईँले सुझाव दिनु पर्दाखेरि बुँदागत रूपमा के सुझाव दिनुहुन्छ?
0: प्राथमिक उपचार राम्रो भएन भने त्यो बिरामीलाई तपाईँले नेपालमा जतिसुकै राम्रो अस्पताल खोले पनि बचाउन सक्नुहुन्न र विदेशी पुर्याए पनि बचाउन सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि जुन सुरुको 24 घण्टाको उपचार एकदमै महत्व छ, त्यसलाई पनि हामीले छोड्न मिल्दैन होइन, र त्यसको साथसाथै अब अहिले चाहिँ अब यो चाहिँ जुन अब प्रादेशिक रूपमा अस्पतालहरू खोल्ने कुरा छ त्यसलाई चाहिँ अब नेपाल धेरै सानो देश हो, अब जलनको बिरामी पनि धेरै एकदमै धेरै चाहिँ होइन, अस्पताल उपचार चाहिने बिरामीहरू सरकारको तथ्याङ्क भन्दा लगभग 10% अथवा 20% भन्दा बढी छैन, गम्भीर जलन भएको बिरामीहरू अस्पताल उपचार चाहिने बिरामीहरू त्योभन्दा धेरै छैनन्। त्यस कारणले गर्दाखेरि त्यस्तो बिरामीहरूलाई हामीले चाहिँ काठमाडौँमै पनि राम्रो जलन उपचार केन्द्र हामीले स्थापना गरेर ट्रान्सपोर्टको व्यवस्था मिलाउने हो भने त्यो नेपाल जस्तो सानो देशको लागि असम्भव त छैन, तर नेपाल सरकारले अब प्रादेशिक अस्पतालहरूमा जलनको उपचार केन्द्रहरू खोल्ने भनेर भनिसकेपछि हामीले त्यसलाई हामीले आत्मसात गरेर त्यो अनुसार सहयोग गर्नु चाहिँ हाम्रो कर्तव्य पनि हुन्छ। पहिलो प्रायोरिटी चाहिँ हाम्रो चाहिँ प्राथमिक उपचार गाउँ गाउँमा चाहिँ बिरामीहरूले 2 घण्टाभित्र पाउनु पर्यो र उहाँहरूलाई चाहिँ छनौट गरेर कुन लेभलको अस्पतालमा पुर्याउने भन्ने त्यस्तो ट्रान्सपोर्ट सिस्टम चाहिँ हामीले गर्न सक्यौं र जलन उपचार कोष पनि हामीले स्थापना गर्न सक्यौं भने जलनको समस्या समाधान गर्न धेरै गाह्रो हुँदैन।
2: उहाँ हुनुहुन्थ्यो किर्तिपुर अस्पतालका निर्देशक डाक्टर किरण नकर्मी। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। एक समय गरीबको खाना भनेर चिनिएको कोदो अहिले सुपर फूड र भविष्यको खाद्य सुरक्षाका रूपमा पुनः चर्चामा आएको छ। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ़दो चुनौती, खाद्यान्न आयातमा निर्भरता र पोषण संकटका बीच नेपालले आफ्नो पुरानो रैथानी बालीलाई पुनर्जीवित गर्ने प्रयास थालेको हो। दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा सरकार, किसान र कृषि क्षेत्रका सरकारवालाले कोदोको संरक्षण, उत्पादन वृद्धि र बजारीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन भन्ने मूल नारासहित हिजो मनाएको दिवसमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोदो नेपालको ऐतिहासिक, सांस्कृतिक तथा खाद्य प्रणालीसँग जोड़िएको महत्वपूर्ण बाली रहेको बताउनुभयो। कृषि तथा पोषण विज्ञ कृष्ण दितालका अनुसार कोदोमा क्याल्सियम, आइरन, प्रोटीन र रेशा प्रशस्त मात्रामा पाइन्छ। चामल र गहुँको तुलनामा बढ़ी पोषक तत्व भएकोले बाल बालिका, गर्भवती महिला र ज्येष्ठ नागरिकका लागि समेत उपयोगी मानिन्छ। नेपालमा अझै कुपोषण चुनौतीका रूपमा रहेकाले कोदोको उत्पादन र उपभोग बढ़ाउन सके स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने दितालले बताउनुभयो। पछिल्लो समय कोदोको पोषण र औषधीय गुणबारे जनचेतना बढ़दै गएको आयुर्वेदिक चिकित्सक डाक्टर मनोज चौधरीले बताउनु भएको छ। अहिले शहरका होटल, रेस्टुरा र खाद्य उद्योगहरूले समेत कोदोलाई नयाँ रूपमा प्रस्तुत गर्न थालेका छन्। सुपर फूड भन्दै कोदोको परिकार शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली संघ ईयूले आपतकालीन बैठकको आह्वान गरेको छ। स्पेन र अरू सदस्य देशहरूबीच तनावपूर्ण अवस्थापछि युरोपेली संघले सेउटामा देखिएको आप्रवासी संकटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ। मोरक्कोबाट झण्डै 60,000 आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि 22 सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ़ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन्। स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन्। यो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा 67 पुगेको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्जेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनु भएको छ।
6: अब खेल खबर। सात च्याम्पियनशीप सन् 2026 को ड्र हिजो सार्वजनिक भएको छ। त्यसमा नेपाल समावेश छैन। नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको छ, तर प्रतियोगिता शुरू हुनु अगाडिसम्म दक्षिण एसियाली फुटबल महासंघले नेपाललाई भने कुर्नेछ। भूटानको थिम्पूमा आयोजित कार्यक्रममा सार्वजनिक ड्र अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। यदि प्रतियोगिता शुरू हुनु अगाडि प्रतिबन्ध फुकुवा हुन्छ भने नेपाल पनि यही समूह एमा पर्नेछ। समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। प्रतियोगिता आउँदो नोभेम्बर 4-17 तारीकसम्म बंगलादेशको ढाकामा हुनेछ। समूहका विजेता र उपविजेता सेमी फाइनलमा प्रवेश गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला दुवै देशले सीमा सम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने भएका छन्। नेपालको नापी विभागका एक वरिष्ठ अधिकारीका अनुसार नापी विभागका उप महानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसीको 13 बैठक 27-29 साउनसम्म भारतको लखनऊमा आयोजना हुने भएको छ। नेपाल र भारतबीच सीमा समस्या समाधानका लागि प्राविधिक तहमा 3 तहका संयन्त्र छन्, जसमा नापी विभागका महानिर्देशकको नेतृत्व रहेका बाउन्डी वर्किङ ग्रुप बीडब्ल्यूजी उपमहानिर्देशकको नेतृत्वमा सर्वे अफिसियल कमिटी एसओसी र प्रमुख जिल्ला अधिकारी सीडीओको नेतृत्वमा फिल्ड सर्वे टीम एफएसटी छन्। कान्तिपुरमा खबर छ,
6: नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मजदात रहेको दावी गरिरहेकै बेला बजारमा 10 दिनदेखि ग्यासको अभाव देखिएको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भने डिपो संचालकहरूले उद्योगबाट ग्यास लिन आएको बताउँछन्, जसले आपूर्ति व्यवस्थापनमा उद्योगी संघको सम्भावित मिलेमतोबारे प्रश्न उठाएको छ। बजारमा अभाव देखिएपछि नेपाल आयल निगमले टेकुमा रहेको कार्यालयबाट पनि ग्यासको बिक्री वितरण शुरू गरेको छ। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत गरेसँगै ग्यासको अभाव देखिएपछि निगमले हिजोदेखि टेकु स्थित कार्यालयबाट ग्यासको बिक्री शुरू गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर छ।
5: सरकारले 7 वर्ष अघि ल्याएको राष्ट्रिय जलवायु परिवर्तन नीति परिमार्जन गर्दै जलवायु संकटसँग जुझ्न नयाँ रणनीति अघि सारेको छ। जलवायु परिवर्तनका असर तीव्र बन्दै गएपछि सरकार नीति परिमार्जन गरेर संघ प्रदेश र पालिकाको भूमिका स्पष्ट बनाउने, निजी क्षेत्रलाई जलवायु वित्तमा जोड्ने र समुदाय केन्द्रित अनुकूलनलाई प्राथमिकता दिने तयारीमा पुगेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नेपाल धितोपत्र बोर्डले नेपालमा धितोपत्र वित्तीय सेवाको मुख्य नियामकीय रूपरेखा 2083 सार्वजनिक गरेको छ। बोर्डले अनुशासन सहितको विकास, इमान्दारिता सहितको नवीनता र स्थायित्व सहितको वृद्धिका लागि भन्दै नियामकीय रूपरेखा सार्वजनिक गरेको हो। यसमा नेपाली शेयर बजारमा मार्जिन लेण्डिङ, धितोपत्र सापटी तथा उद्योग सेक्युरिटी लेण्डिङ एण्ड बरोइङ सर्ट सेलिङ र डेरिभेट्स जस्ता विषयहरू कसरी अगाडि बढ़ाउने भन्ने विषय उल्लेख गरिएको खबर कारोबार दैनिकले छापेको छ।
5: दिन प्रतिदिन मानसिक स्वास्थ्य समस्या र रोगीहरूको संख्या बढ़दै गइरहे पनि कोशी प्रदेश सरकारले भने नीति बनाउन, उपचार र सचेतनाका लागि बजेट विनियोजन गर्न व्यवस्था गर्दै आइरहेको छ। कोशी प्रदेशमा न मानसिक स्वास्थ्य नीति छ, न उपचार र सचेतनाका लागि बजेट नै विनियोजन हुने गरेको छ। सामाजिक विकास मन्त्रालय मार्फत विद्यालयमा नर्स र केही मनोविमर्शकर्ताहरूलाई अभिमुखीकरण गराउने गरे पनि प्रदेशको स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा मानसिक स्वास्थ्य नपरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: किसानलाई सरकारले दिने सेवा सुविधा, अनुदान लगायतका विषयलाई पारदर्शी बनाउने उद्देश्यले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले 2077 साल फागुनमा किसान सूचीकरण कार्यक्रम उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटनपछि अहिलेसम्म देशमा 5 सरकार बने तर किसान सूचीकरणको कार्यक्रम पूरा भएको छैन, न त किसानले परिचय पत्र पाउन सकेका छन्। 5 सरकारले गर्न नसकेको किसान सूचीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
5: हेटौडामा निर्माण हुने बागमती प्रदेश सरकारको एकीकृत प्रादेशिक प्रशासनिक केन्द्रका लागि रूख कटान र ठेक्का प्रक्रिया सँगसँगै अघि बढ़ने भएको छ। प्रदेशकी भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझीले हेटौडा उपमहानगरपालिका 16 र 17 प्रस्तावित निर्माण स्थलको निरीक्षण गर्दै प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो।
6: शेयर बजारको निरन्तर घट्दो लय कहिले फर्कन्छ अनुमान लगाउन गाह्रो छ। आशय आशामा रहेका लगानीकर्तामा भरोसा र आत्मबल बढ़ेको देखिँदैन। सरकार गठनको 4 बितिसकेको छ। गएको चैत 12 गते 2950 अंकमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से 265 तल झरेको छ। त्यसबेला 50.9 अर्बमा रहेको शेयर बजार पूँजीकरणमा लगभग 4 गिरावट आएको छ। प्रधानमन्त्रीले सक्रियता देखाउँदा पनि शेयर बजार घट्दो लयमा शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: तराई मधेसको अवस्था सामान्य बन्दै सुनसरीमा कर्फ्यू र वीरगंजमा निषेधाज्ञा हट्यो।
5: काँग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, विभाजन भएमा समग्र राष्ट्रिय राजनीतिक दिशामै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाई।
6: बिल लिँदा नगद उपहार पाइने सरकारी योजना शुरू, राजस्व विभागको छुट्टै अनलाइन पोर्टलमा बिल पेश गरेर पुरस्कार दावी गर्न सकिने।
5: स्पेनमा आप्रवासी प्रवेश गरेको बारे छलफल गर्न ईयूद्वारा आपतकालीन बैठकको आह्वान, सबैजसो फर्किसकेका स्पेनी अधिकारीको भनाई।
6: र साफ च्याम्पियनशीपको ड्र सार्वजनिक, प्रतिबन्धको कारण नेपाललाई समावेश गरिएन।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। तराई मधेसमा उत्पन्न तनाव कम गर्न प्रधानमन्त्रीले बेलैमा पहल नगरेको जनगुनासोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे सोफामा सुतेर मोबाइल हेर्दैछन्। बाहिरबाट लौन आगो निभाउनु पर्यो भनेर गुहार मागेपछि उनी भन्दैछन्, पहिला मेरो मूड चल्नु पर्यो, त्यसपछि स्टाटस लेखाउँला, अनि बल्ल आगो निभाउने कुरा सोचौंला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडवेयर चाहिँ कुन होला है?
1: अब धेरै जनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसीसहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँगा, जाडु, काउलो, साना दाल मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसहर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
8: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
9: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
8: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
9: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
8: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
9: यस्तो विवाह स्वत बदर हुन्छ।
8: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
9: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
8: बाल विवाहका गम्भीर असरहरू,
9: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
8: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
9: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
8: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
9: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
8: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
9: के हाम्रो पहिचान यही नै हो त?
8: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
9: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
8: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
10: बाल विवाह नगरौं, नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउं।
8: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersenggi.org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता। सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। गत आर्थिक वर्षमा लमजुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। गत आर्थिक वर्षमा लमजुङको संघीय कार्यालयबाट मात्रै 41 करोड़ बढ़ी राजस्व संकलन। कर सेवाबाट सबैभन्दा बढ़ी राजस्व। र चलचित्र पेन्सन पट्टको प्रचार प्रसारका लागि विशेष शहरमा पत्रकार भेटघाट, भदौ 26 गतेदेखि प्रदर्शन हुँदै। अब समाचार विस्तारमा। जिल्ला प्रहरी कार्यालय लमजुङमा गत आर्थिक वर्षमा मात्रै लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता भएको पाइएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू पदार्थ प्रयोग तथा कारोबारमा संलग्नलाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो। प्रहरी तथ्याङ्क अनुसार गत आर्थिक वर्षको श्रावणदेखि असार मसान्तसम्म 8 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 11 जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले अघिल्लो आर्थिक वर्षमा जिल्लाबाट 5,05,000 लागू औषध सम्बन्धी मुद्दामा 7 जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा लागू औषध सम्बन्धी 12 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 18 जनालाई नियन्त्रणमा लिएको थियो। संख्यात्मक रूपमा विगतको तुलनामा जिल्लामा लागू पदार्थ प्रयोग तथा कारोबार कम भएको प्रहरीको दावी छ। पछिल्ला वर्षहरूमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले गरेका सचेतनामूलक कार्यक्रम र कार्यवाहीका कारण पछिल्लो वर्षहरूमा दुर्व्यसनी कम भएको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्याङ्क अनुसार पछिल्लो 6 वर्षमा जिल्लामा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 56 मुद्दामा 75 जना पक्राउ परेका छन्। प्रहरीले 2080/81 जिल्लामा 5 लागू औषध सम्बन्धी मुद्दामा 7 जनालाई नियन्त्रणमा लिएको थियो। त्यस्तै आर्थिक वर्ष 2079/80 पनि प्रहरीमा लागू पदार्थ दुर्व्यसन र कारोबार सम्बन्धी 11 मुद्दा दर्ता भएकोमा 15 जना कार्यवाहीको दायरामा परेका थिए। त्यस्तै गरी आर्थिक वर्ष 2078/79 7 मुद्दामा 7 जना पक्राउ परेका थिए भने आर्थिक वर्ष 2077/78 9 मुद्दामा 7 जना पक्राउ परेका छन्। आर्थिक वर्ष 2076/77 5 मुद्दामा 7 जना पक्राउ परेका थिए भने आर्थिक वर्ष 2075/76 जिल्लामा लागू औषध दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता भएकोमा 17 जनालाई प्रहरीले पक्राउ गरेको थियो। जिल्लामा पक्राउ परेका लागू पदार्थ दुर्व्यसनी मध्ये प्राय किशोर अवस्थाका युवाहरू बढ़ी मात्रामा रहेको प्रहरीले जनाएको छ। कुलतमा रहेका साथी संगत, मनोसामाजिक समस्या वा पारिवारिक कारणले युवाहरू लागू पदार्थ सेवनमा उद्दत देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। जिल्लाको शहरी क्षेत्र मात्र नभई ग्रामीण भेगमा समेत लागू औषध दुर्व्यसनको जोखिम बढ़दै गएको छ। दुर्व्यसन न्यूनीकरणका विषयमा प्रहरी वा प्रशासन मात्र जिम्मेवार नभई आम नागरिक, समाज र विशेष गरी अभिभावक सचेत हुनुपर्ने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतको भनाइ छ। जिल्लामा लागू पदार्थ दुर्व्यसन मुद्दामा पक्राउ परेका मध्ये केही कारागार चलान भएका छन् भने सामान्य प्रकृतिका अधिकांशलाई सम्झाइ बुझाई छोड़िएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्लामा हालसम्म लागू पदार्थ दुर्व्यसनको प्रकृति अनुसार प्रहरी क्षेत्रमा विशेष गरी टीडीजेसिक इन्जेक्सन, डाइजेपाम, नुफिन, गाजा, खैरो हिरोइन जस्ता लागू पदार्थको दुर्व्यसन र कारोबार देखिएको थियो। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट लमजुङमा विनियोजित बजेट मध्ये 34% रकम फिर्ता भएको छ। प्रदेश सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायबाट विनियोजित बजेट मध्ये 34.65% रकम फिर्ता भएको हो। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट जिल्लाका दुई स्थानीय तहसहित प्रदेश सरकार मतहतका कार्यालयहरूबाट चालू र पूँजीगत गरी 2,05,41,81,223 रूपियाँ आएको थियो। मध्ये 1,34,22,57,787 रूपियाँ 86 पैसा मात्रै खर्च भएको हो। कुल विनियोजित बजेट मध्ये 71,19,23,435 रूपियाँ 14 पैसा खर्च हुन नसकी फिर्ता भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लाका निकायमा चालुतर्फ 63,37,13,223 रूपियाँ बजेट आएको थियो भने पूँजीगत तर्फ 1,42,04,68,000 रूपियाँ आएको थियो। चालुतर्फ मात्रै गत आर्थिक वर्षमा 41,27,28,811 रूपियाँ 31 पैसा खर्च भएको छ भने पूँजीगत तर्फ 92,95,28,976 रूपियाँ 55 पैसा मात्र खर्च भएको छ। कोलेनिकाको आर्थिक विवरण अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित चालुतर्फको बजेट 65.12% मात्रै खर्च भएको छ भने पूँजीगततर्फ 65.43% खर्च भएको छ। त्यसै गरी गत आर्थिक वर्षमा जिल्लाका प्राय सबै कार्यालयहरूमा आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च गरिएको पाइएको छ। गत असार महिनामा मात्रै चालुतर्फ 8,05,41,591,34 रूपियाँ खर्च भएको छ भने पूँजीगततर्फ असार महिनामा मात्रै 32,23,14,718 रूपियाँ 34 पैसा खर्च भएको छ। जिल्लामा गत आर्थिक वर्षमा रकमको आधारमा सबैभन्दा धेरै रकम पूर्वाधार विकास कार्यालयमा आएकोमा पूर्वाधार विकास कार्यालयको खर्च पनि धेरै देखिएको छ। पूर्वाधार विकास कार्यालयले मात्रै गत आर्थिक वर्षमा 68,44,17,512 रूपियाँ 69 पैसा रकम खर्च गरेको छ। लमजुङका विभिन्न सरकारी कार्यालयहरूले संघीय सरकारलाई 41 करोड़ बढ़ी राजस्व बुझाएका छन्। तीनवटा स्थानीय तहसँगै संघीय सरकार अन्तर्गत रहेका जिल्लाका 18 वटा कार्यालयहरूले नेपाल सरकारलाई राजस्व बापतको रकम 41,68,66,038 रूपियाँ 88 पैसा बुझाएका हुन्। संघ सरकारले राजस्व बुझाउने कार्यालय मध्ये सबैभन्दा धेरै साविक करदाता सेवा कार्यालयले बुझाएको छ। हाल कोलेनिकामा गाभिएको करदाता सेवा कार्यालय मात्रै संघीय सरकारलाई 19,19,79,70,20 रूपियाँ बुझाएको हो। सो कार्यालयले कर सेवा सम्बन्धी सेवा प्रवाहबाट संकलित राजस्व रकम सम्बन्धित निकायमा पठाएको हो। करदाता सेवा कार्यालय कोलेनिकामा गाभिएपछि दोस्रो धेरै कर बुझाउने कार्यालयमा कोलेनिका भएको छ। कोलेनिकाले गत आर्थिक वर्षमा 16,97,42,547 रूपियाँ संघीय सरकारलाई बुझाएको छ। त्यसै गरी संघ सरकारलाई धेरै राजस्व बुझाउने कार्यालयमा जिल्ला प्रशासन कार्यालय रहेको छ। सो कार्यालयले गत आर्थिक वर्षमा मात्रै 2,88,24,210 रूपियाँ राजस्व बुझाएको छ। सो बाहेक जिल्ला प्रहरी कार्यालय लमजुङले 87,65,540 रूपियाँ राजस्व संघ सरकारलाई बुझाएको छ। त्यसै गरी जिल्ला अदालत लमजुङले पनि संघीय सरकारलाई 50,65,721 रूपियाँ 61 पैसा राजस्व बुझाएको छ। त्यसै गरी जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई लमजुङले 36,26,465 रूपियाँ राजस्व बुझाएको छ भने नापी कार्यालय लमजुङले 24,17,379 रूपियाँ राजस्व बुझाएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले 22,33,026 रूपियाँ 98 पैसा राजस्व बुझाएको छ। जिल्ला हुला कार्यालय लमजुङले 8,26,327 रूपियाँ राजस्व संघ सरकारलाई बुझाएको छ भने डुम्रे बेसुसहर चामे सड़क योजनाले 6,97,848 रूपियाँ राजस्व बुझाएको छ। त्यस्तै गरी लमजुङमा रहेको नेपाली सेनाको चण्डी प्रसाद गणले 2,31,020 रूपियाँ राजस्व बुझाएको छ भने जिल्ला निर्वाचन कार्यालय लमजुङले 1,00,000 रूपियाँ मालपुत कार्यालयले 50,000 रूपियाँ जिल्ला समन्वय समिति लमजुङबाट 29,700 रूपियाँ कार्यक्रम कार्यान्वयन इकाई लमजुङबाट 8,466 रूपियाँ राजस्व संघ सरकारमा गएको छ। जिल्लाका तीनवटा स्थानीय तहबाट पनि संघीय सरकारमा राजस्व गएको छ। सो मध्ये मध्य नेपाल नगरपालिकाबाट संघ सरकारलाई 9,94,837 रूपियाँ दूधपोखरी गाउँपालिकाबाट 7,03,313 रूपियाँ 64 पैसा र मर्सेङ्गी गाउँपालिकाबाट 5,50,565 रूपियाँ 54 पैसा संघ सरकारमा राजस्व बुझाएको कोलेनिका लमजुङले जनाएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापार एक विश्राम।
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
1: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम
5: मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
1: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
5: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आउनुहोस् प्रकृतिसँग रमाउ, संस्कृतिलाई सम्मान गरौं र हाम्खोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0662524497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएको माइला?
5: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
7: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0662525532, मोबाइल 9846090301, 9846074065।
7: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
8: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। महर्षि गुरूङ फिल्म प्रालीको प्रस्तुति नेपाली चलचित्र पेन्सन पट्टा आगामी भदौ 26 गतिदेखि लमजुङ सहित देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचार प्रसार तथा जानकारी दिने उद्देश्यले लमजुङको बेसी शहरमा शनिबार पत्रकार भेटघाट कार्यक्रम भएको छ। कार्यक्रममा चलचित्रका कथा लेखक तथा निर्देशक महर्षि गुरूङले चलचित्रबारे जानकारी दिनुभएको थियो। वहाँले भूतपूर्व सैनिक परिवारको यथार्थ जीवन, संघर्ष र पारिवारिक सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो। कार्यक्रममा प्रोडक्शन म्यानेजर डीबी गुरूङ, कलाकार मनिका गुरूङ, गुरूङ चलचित्रका नायक विष्णु गुरूङ तथा जिल्लाका संचारकर्मीहरूको सहभागिता रहेको थियो। पत्रकार भेटघाटमा निर्देशक महोत्सव गुरूङले भदौ 26 गतेदेखि बेसीसहर स्थित अन्नपूर्ण चलचित्र मन्दिर सहित देशभर चलचित्र प्रदर्शन हुने जानकारी दिँदै चलचित्र हेरेर साथ दिन र दर्शकलाई आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गर्नुभयो। वहाँका अनुसार करिब 2 करोड़ लागतमा चलचित्र पेन्सन पट्टा निर्माण भएको हो। चलचित्रमा चर्चित कलाकार दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार आश गुरूङले गर्नुभएको थियो। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई आपूर्तिको सहज बनाउन निर्देशन दिएको छ। निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेकोले सम्पूर्ण ग्यास उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। आयल निगमले विक्रेताहरूलाई घरयासी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। आयल निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बर 01597190 कार्यालय समयभित्र सम्पर्क गर्न पनि भनेको छ। पर्सा बारा चितवन र नवलपरासीमा गैराती ठूलो वर्षा भएको छ। पर्साको छोरी बाराको सीमा र नवलपरासीको नवलपुर सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै पर्साको छोरीमा झण्डै 154 मिलिलिटर वर्षा मापन भएको छ। त्यस्तै बाराको सीमारामा 144 र नवलपुरको सीतापुरमा र नवलपरासीको सीतापुरमा 140 मिलिलिटर वर्षा मापन भएको छ। चितवन सहित अरू एक दुई ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो पनि कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भाग एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
9: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
8: लमजुङमा एक वर्षमा लागू पदार्थ दुर्वेसन सम्बन्धी 8 मुद्दा दर्ता। सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। गत आर्थिक वर्षमा लमजुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। गत आर्थिक वर्षमा लमजुङको संघीय कार्यालयमा मात्रै 41 करोड़ बढ़ी राजस्व संकलन। कर सेवाबाट सबैभन्दा बढ़ी राजस्व। र चलचित्र पेन्सन पट्टको प्रचार प्रसारका लागि बेसी शहरमा पत्रकार भेटघाट। भदौ 26 गते प्रदर्शन हुँदै बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org सुन्दै गर्नुहोला। नमस्कार।
11: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
12: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै।
12: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
13: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
11: यो मोबाइलले पनि तनावै दियो भने
12: होइन, के तनाव दियो ए खुशी।
11: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
12: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
13: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो बैङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
15: हाम्रो शाखा बेसीसार नगरपालिका 7 एनआईएमबी बैङ्कको ठिक अगाडि पनि रहेको छ।
16: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
17: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिषार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
18: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कार्ड ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: upon ya.
1: Extreme energy drink.
2: हैने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9556 46 244
8: हेलो मर्सेङ्गदी एफएम 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति जाडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: अनि तयो कागज के मेछि वा?
6: अँ झिल्काई,
5: के पर्सनल नम्बर ब्लक लैबी?
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसरी आएर ब्लक लैर खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अँ
6: चढ चाहिँ तली लगपर्दी
5: सम लगपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब्द क्या जोगिना
7: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
5: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारीको लागि सम्पर्क 0665990999847729629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665 2183
5: सम्पर्क मोबाइल नम्बर 9857133
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
2: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 9856074486
4: आया मरे नि आमा आया नि
5: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
4: हेर न बाबु छाती दुख्ने पेट बस्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
5: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
4: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
5: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
7: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
7: योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
6: सम्पर्क फोन 9849068924 9845056780
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
2: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261
8: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
9: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी
10: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल्सिना। यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कुनै एउटा समुदाय, धर्म वा जातिको मात्रै विषय होइन, यो समग्र समाजको स्थायित्व, शान्ति र विकाससँग जोडिएको आधार हो। सुनसरीमा हालै भएको द्विपक्षीय झडपले फेरि एकपटक हाम्रो समाजमा सद्भाव जोगाइराख्न सबै पक्षको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने प्रश्न उठाएको छ। घटना भएपछि मात्रै प्रतिक्रिया दिने होइन, यस्ता घटना हुनै नदिन समयमै संवाद, समन्वय र विश्वासको वातावरण बनाउनु सबैको साझा जिम्मेवारी हो। स्थानीय तह सामाजिक सद्भावको पहिलो आधार हो। कुनै पनि विवादको संकेत देखिने बित्तिकै पालिकाका जनप्रतिनिधिले दुवै पक्षसँग छलफल गर्ने, समुदायबीच संवाद गराउने र समस्या समाधान गर्ने भूमिका खेल्नुपर्छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको निकाय भएकाले समयमै पहल गर्न सके धेरै विवाद बढ्नु अघि नै समाधान हुन सक्छ। त्यस्तै स्थानीय संघ संस्था, नागरिक समाज, धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवी र सामाजिक अभियन्ताको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। समाजमा प्रभाव पार्ने व्यक्तिहरूले उत्तेजना फैलाउने होइन, संयम, सहिष्णुता र आपसी सम्मानको सन्देश दिनुपर्छ। विशेष गरी युवामा सचेतना फैलाउने र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना तथा अफवाहको सत्यता बुझ्न प्रेरित गर्नु आजको आवश्यकता हो। राजनीतिक दलहरू पनि समाजलाई जोड्ने कि विभाजन गर्ने भन्ने प्रश्नमा जिम्मेवार हुनुपर्छ। कुनै पनि घटनालाई राजनीतिक लाभ हानिको चस्माबाट हेर्ने प्रवृत्तिले सामाजिक विश्वास कमजोर बनाउँछ। त्यसैले सबै दलले साझा रूपमा शान्ति, संवाद र कानूनी प्रक्रियालाई प्राथमिकता दिनुपर्छ। केन्द्र सरकार र सुरक्षा निकायको भूमिका अझै महत्वपूर्ण हुन्छ। सुनसरी घटनापछि समयमै प्रभावकारी पहल हुन नसकेको भन्दै विभिन्न गुनासा आएका छन्। यस्तो गुनासो दोहोरिन नदिन सरकारले संवेदनशील क्षेत्रको अवस्थाबारे समयमै जानकारी लिने, आवश्यक परे तत्काल वार्ता गराउने, सुरक्षा व्यवस्था प्रभावकारी बनाउने र दोषीमाथि निष्पक्ष कानूनी कार्यवाही गर्ने विश्वास दिलाउनुपर्छ। कानूनको समान कार्यान्वयनले मात्रै नागरिकमा न्यायको अनुभूति हुन्छ। संचार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी पनि कम छैन। पुष्टि नभएका सूचना, उत्तेजक अभिव्यक्ति वा समुदायबीच अविश्वास बढ़ाउने सामग्रीले सामान्य विवादलाई ठूलो द्वन्द्वमा बदल्न सक्छ। त्यसैले तथ्यमा आधारित सूचना प्रवाह र जिम्मेवार अभिव्यक्ति आवश्यक छ। नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो। यही विविधता हाम्रो शक्ति हो, कमजोरी होइन। सामाजिक सद्भाव कायम राख्ने काम कुनै एक निकायको जिम्मेवारी होइन, यो राज्य, राजनीतिक दल, पालिका, नागरिक समाज, संचार माध्यम र हरेक नागरिकको साझा दायित्व हो। सुनसरीको घटनालाई केवल एउटा जिल्लाको समस्या भनेर होइन, भविष्यका लागि चेतावनीका रूपमा लिन आवश्यक छ। सबै पक्षले समयमै जिम्मेवारी निभाउने हो भने यस्ता घटना दोहोरिनबाट रोक्न सकिन्छ र आपसी विश्वास, सहिष्णुता र सामाजिक एकतालाई अझ मजबूत बनाउन सकिन्छ। आजको कार्यक्रममा हामी सामाजिक सद्भाव कायम राख्ने जिम्मेवारीमा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा। पेमा वाङमुजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: सबैभन्दा पहिले चाहिँ सुनसरी र त्यसपछि अरू जिल्लामा भएका पछिल्लो घटनालाई तपाईँले कसरी हेरिरहनु भएको छ?
1: सुनसरीमा भएको र सुनसरी पछि लगातार अरू जिल्लाहरूमा नै भइरहेको जति पनि अहिले द्वन्द्व चलिरहेको छ, यसलाई चाहिँ मैले अहिलेको मात्र घटना जुन दिन राति भयो त्यसलाई मात्र भनेर हेरिरहेको छैन। किनभने मधेसको सन्दर्भमा हेर्नुहुन्छ भने यो विभिन्न जस्तै खालको द्वन्द्व भए पनि, समूहको बीचमा, परिवारको बीचमै भए पनि यसलाई एकदमै धार्मिक द्वन्द्वको नाम दिने चाहिँ एकदमै धेरै प्रचलन भइरहेको छ अहिले। मैले देख्दाखेरि चाहिँ यो नहुन सक्ने एकदमै हाई चान्सेस थियो यदि हाम्रो स्टेट मेकानिजमको एउटा एकदमै महत्वपूर्ण अङ्ग पुलिसकोबाट अलिक डिफ्रेन्ट तरिकाले चाहिँ त्यसलाई पुलिसहरूले अलिक डिफ्रेन्ट तरिकाले अगाडि बढ्नु भएको भए चाहिँ अहिले यो घटना अहिले जुन स्केलमा बढेर आएको छ त्यत्रो ठूलो चाहिँ नजान्थ्यो कि भन्ने पनि एउटा कहिले कहिले विचार गर्छु। विभिन्न झै झगडा भइरहेको बेला त्यसलाई अलिकति म्यानेज मात्र गर्न सकेको भइयोले अर्कै स्वरूप लिन सक्थ्यो कि।
0: त्यस्ता घटना हुने बित्तिकै जसरी साम्य पार्न अथवा समस्या समाधान गर्न जे पहल हुनु पर्थ्यो नि, त्यस्तो खालको पहल तत्काल भएको तपाईँहरूले पाउनुभयो कि भएन?
1: पाइएन, किनकि त्यही दिन पनि हेर्नुभयो भने अब यो जेएनजी आन्दोलनदेखिकै क्रममा हेर्नुभयो भने हाम्रो पुलिस निकायबाट, हाम्रो प्रहरीको निकायबाट मेटल बुलेट्सहरू किन चलाइरहेको छ भन्ने एकदमै ठूलो प्रश्न उठिरहेको छ। जेन्जी आन्दोलनको बेला पनि चलिएको थियो, अहिले सुनसरीमा पनि चलिएको छ। रबर बुलेट्सहरू छ हामीसँग, हाम्रो त चरणबद्ध छ नि त, यदि झैझगडा भयो, यदि हुल्लङ्गा भयो भने कसरी गर्ने भनेर। तपाईँको पहिलो चरणमा लाठीचार्ज हुन सक्छ, त्यसपछि तपाईँको पानी हाल्ने हुन सक्छ, टियर ग्यासहरू हुन सक्छ, विभिन्न तरिकाले अलिकति धेरै पुलिसको संख्या खटाएर हुन सक्छ कि धेरै विभिन्न तरिकाले मान्छेको ज्यान नजान सक्ने खालको कदमहरू पुलिसकोबाट चाल्न सकिन्थ्यो। अब यसलाई हेर्दाखेरि चाहिँ हामीले जेन्जी आन्दोलनकै क्रममा तपाईँको सम्झौतामा नि लेखिया छ कि पुलिस निकाय, हाम्रो जति पनि सुरक्षा निकाय छ, त्यसमा चाहिँ रिफर्म परिवर्तन चाहिँ चाहिएको छ। यसमा हाम्रो पुलिसहरूले झैझगडा हुँदाखेरि विशेष गरेर चाहिँ यो अलिकति नाजुक समुदायहरू जता हुन्छ, जति बेला भनौँ हिन्दू मुस्लिमहरूको मधेसतिर हुँदाखेरिको जति पनि झैझगडा हुन्छ, त्यसमा पुलिसहरूले कस्तो खालको कदम चाल्नुहुन्छ। काठमाडौँमा पनि विभिन्न समूहहरू हुँदाखेरि हाम्रो जेन्जी आन्दोलन मात्र नभइकन अगाडि जेन्जी आन्दोलनभन्दा केही महिना अगाडि राजावादीहरूको जुन आन्दोलन निस्क्यो त्यसमा पनि एकदमै नराम्रो खालको कदमहरू चालिएको थियो। आदिवासीहरूको आन्दोलन हुँदाखेरि अलि बेसी खालको कदमहरू चालिरहेको हुन्छ भनिसकेपछि प्रहरी निकाय र सुरक्षा निकायबाट हुने यस्ता कदमहरूमा चाहिँ हामीले कसरी परिवर्तन गर्न सकिन्छ र विशेष गरेर चाहिँ जुन ठाउँमा चाहिँ प्रहरीले गर्ने सानो कुराले पनि मान्छेको मृत्यु भनेको सानो कुरा त होइन, तर प्रहरीको केही कदम प्रहरीहरूले केही विचार विमर्श नगरिकन गर्दाखेरि चाहिँ यसले जस्तो खालको अहिले यत्रो ठूलो स्केलमा बनायो मधेसमा, हाम्रो साथीहरू डराइ डराइ भन्नुहुन्छ कि हाम्रो साथीको घर जलाइरहेको छ, हाम्रो साथीलाई घरबाट तानेर पिटिरहेको छ भन्ने कुरा। प्रहरी आफ्नै राज्यको निकायबाट एउटा सानो हेलचक्राई हुँदाखेरि र उहाँहरूले राम्रो कदम राम्ररी नचाल्दाखेरि चाहिँ पुरै समुदायको बीचमा, दुईटा धार्मिक समुदायको बीचमा चाहिँ, जबकि हाम्रो त संविधानले नै हामी धर्मनिरपेक्ष देश भन्छौँ, बुद्ध जन्मेको शान्ति माया गर्ने शान्ति उत्पन्न भएको देश भन्ने खालको कुरा गर्दाखेरि चाहिँ यस्ता खालका हामीले नहुन सक्ने खालको कुराहरू देख्दाखेरि चाहिँ अलिकति यो सुरक्षा निकायबाट चाहिँ एकदमै धेरै कमी कमजोरी भएको र अब अहिलेसम्म गर्दाखेरि पनि त्यत्रो मान्छे, एकजना मान्छे मृत्यु हुँदाखेरि, 10-15 जना घाइते हुँदाखेरि, त्यसपछिको अर्को दिनभरि नै हुलधङ्गा मच्दाखेरि मस्जिदहरू मन्दिरहरूमा अट्याक हुँदाखेरिसम्म पनि हाम्रो गृह मन्त्रालयबाट प्रधानमन्त्री, जसको हातमै आजकल फोन छ, उहाँले फेसबुक स्ट्याटसबाटै केही लेख्दाखेरि पनि धेरै कुरा समय हुन सक्ने खालकोमा पनि अलि लापरवाही देखिन्छ। मन्त्रीज्यूले हिजो अस्ति भर्खर स्ट्याटस हाल्नुभएको छ, गृहमन्त्री केही घण्टा अगाडि मात्र गए।
0: अब तपाईँ र मैले कुरा गरिरहँदाखेरि गृहमन्त्रीले सुनसरी पुगेर, घटनास्थल पुगेर मृतकका परिवारसँग सहमति गर्नुभयो र प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर एउटा समस्या समाधानको लागि पहल गर्नुभएको छ भने यो पहल चाहिँ छिटै हुनुपर्थ्यो कि 4-5 दिनपछि भयो होइन त?
1: हजुर,
0: उति धेरै हुनुपर्ने पहल चाहिँ ढिलो भयो।
1: हो, अलि ढिलै भएको किनभने अहिलेको जस्तो हाम्रो अवस्था छ नि, यसमा चाहिँ हामीले मानौ नमानौ प्रधानमन्त्रीको एउटा स्टेटसले धेरै असर पर्छ। प्रधानमन्त्रीको एउटा स्टेटसले गर्दाखेरि आर्मी पुलिससम्म परिचालन हुन्छ भने उहाँकै एउटा स्टेटसले परिचालन भइरहेको व्यक्तिहरूदेखि लिएर पुलिसहरू अलिकति सम्य पनि हुन सक्थ्यो होला। तर यसमा चाहिँ मेबी मधेसमा भएको भए, यही घटना काठमाडौँमा भएको भए, मेबी गृह मन्त्रालयदेखि लिएर प्रधानमन्त्रीको अलिकति नजर छिटो पुग्थ्यो कि, तर यही कुरा मधेसमै भएर हो कि अलिकति उहाँहरूसम्म चाहिँ यो सूचना, उहाँहरूसम्म यो अवस्थाको जुन जटिलता थियो त्यो चाहिँ अलिकति ढिला पुगेको जस्तो पनि लाग्छ।
0: अब तपाईँहरूकै आन्दोलन भन्नु न, यो तपाईँहरूले पनि यो भदौ 23-24 नवयुवाहरूको आन्दोलनमा तपाईँहरू पनि अग्रस्थान हुनुहुन्थ्यो, त्यति बेला अहिलेका सरकारमा रहेका प्रधानमन्त्री, गृहमन्त्री लगायतहरूको पनि साथ समर्थन थियो होइन? अब तपाईँहरूकै आन्दोलनको जगमा बनेको सरकार भन्दा फरक नपर्ला अहिलेको सरकारलाई, तर किन तपाईँहरूले भन्या जस्तो भइरहेको छैन कि? अरू धेरै कुरा जस्तै यो सद्भाव, सामाजिक सद्भाव कायम राख्नको लागि, छिटो समस्या समाधान गर्नको लागि पनि किन विलम्ब भइरहेको जस्तो लाग्छ तपाईँहरूलाई?
1: अब यसमा एउटा मात्र कुरा त छैन होला, धेरैवटा लेयर्सका कुराहरू आउँछ। तर अब हाम्रै आन्दोलनको जगमा बनेको सरकार भन्दाखेरि चाहिँ जग हामीले राखिदिएको होला, तर त्यसमाथि बनेको घर चाहिँ हाम्रो हातबाट बनिएन किनकि हजुर, हाम्रो जग भनेको चाहिँ आन्दोलन पश्चात गएर हेर्नुभयो भने हाम्रो जग मेन यो जेन्जी आन्दोलनको जग के थियो भन्दाखेरि हाम्रो सम्झौता थियो, जुन सम्झौताको 10% पनि झण्डै यो सरकारले कार्यान्वयन गरिसक्नु भएको छैन। अब त्यही जगकै कुरा गर्नुहुन्छ भने त्यही जगमा त हाम्रो विभिन्न जति पनि मान्छेहरू, हाम्रो 76 जना मान्छेहरू बित्नु भएछ, सरकारले 42 जनालाई शहीद घोषणा गर्नुभएको छ. उहाँको परिवारहरू दिनकै सरकारलाई गुहारी जानु भएको छ कि हाम्रो मागहरू कहिले पूरा गर्नुहुन्छ. हाम्रो घाइते साथीहरू दिनकै हाम्रो कति घाइते साह्रो अझै पनि अपरेसनको लागि औषधिको लागि औषधिहरूको पर्खाइमै हुनुहुन्छ जुन अहिलेसम्म पूरा भएको छैन. हाम्रो जब त त्यो होला नि. जति पनि हाम्रो साथीहरू हामीसँगै सड़कमा आउनु भएको साथीहरू जसले केही पनि गरेको थिएन मात्र फोटो एउटा खिचेको भरमा या मात्र सिंहदरबार नजिक भएको भरमा चाहिँ उहाँहरू जेलमा हुनुहुन्छ. 2700 संख्या भनेर हामीले सुनेको छ. 2700 जना युवाहरू जेलमा हुनुहुन्छ जुन चाहिँ आन्दोलनको दिन उहाँहरू सड़कमा थियो भनेको कारणले गर्दा. हाम्रो जग त त्यो होला नि. तर त्यो जग पनि अहिले हेर्दाखेरि त एकदमै खुक्लो भइसकेको छ. त्यो जगमा सरकारले बारम्बार हानिरहेको छ. त्यो जगबाट पुरै माटोहरू खुस्किसकेको छ. तर त्यसमा मर्मतहरू गर्ने केही पनि खालको कामहरू सरकारले देखाइरहेको छैन भन्दाखेरि चाहिँ अब हामीले देख्दाखेरि हो यो सरकार यो जति बेला यो इलेक्सन भएको थियो त्यो हाम्रो आन्दोलनको जगमा आएको होला. तर त्यसपछिको जति पनि सरकारले गरेको कार्य कामहरू छ सरकारले गरेको काम मात्र नभइकन काम गर्ने तरिकाहरू जुन चाहिँ छ त्यो चाहिँ हाम्रो आन्दोलनबाट आएको होइन. किनकि हाम्रो आन्दोलनले पारदर्शिता माग्थ्यो. हाम्रो आन्दोलनले जनता र सरकारको बीचको नजदिकता माग्थ्यो र नजिक भएर हाम्रो जनताको कुरा चाहिँ सजिलोसँग सरकारमा पुगोस् र सरकारले सुनोस् भन्ने खालको कुरा मागेको सबैभन्दा ठूलो कुरा युवाहरूले. अनि युवाहरूको भावना र युवाहरूको मागहरू चाहिँ सरकारले बुझिदियोस् भनेर जुन चाहिँ अहिलेको संसदमा हेर्नु भने धेरै युवाहरू छन्.

0: अलिकति यो अहिलेको विशेष यो घटना हेर्दाखेरि चाहिँ अलिकति चाहिँ ढिला गर्यो सरकारले, किनकि अलिकति मात्र एक दुई दिन मात्र अगाडि अलि अगाडि गरिदिनु भएको भए धेरै जान मस्जिदहरू जल्दैनथ्यो होला, किनकि हिजो भर्खर एउटा मस्जिदमा तोडफोड भयो भनेर सुनेको थियो, हिजो भर्खर दुई तीनजनाले कुटे खायो भनेर सुनेको थियो, घरमै गएर मान्छेहरूले कुटेर मान्छेलाई तानेर गरेको भन्ने हल्ला सुनिरहेको थियो, हामीलाई मेसेजहरू आइरहेको थियो भनिसकेपछि त्यतिसम्मको नहुन्थ्यो कि अलि अगाडि नै भएको भए. अब तपाईँले अहिले कति त भाइरल पनि भइरहेको छ, हाम्रै साथीहरूले सद्भावको ऱ्यालीहरू पनि गरिरहनु भएको छ, हामीले मुसलमान साथीदेखि लिएर हिन्दू साथीहरू सबै मिलेर आइरहनु भएको छ, समुदायमा त्यस्तो व्यक्तिहरू पनि छन्।
1: पेमा वाङमोजी, तपाईँ युवा अभियन्ता हुनुहुन्छ, जेनजी मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ, आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं, खास गरी सुनसरीमा उत्पन्न घटनाले पछि अरू जिल्लामा पनि फैलिएको त्यो तनाव साम्य पार्ने उपायमा हामी कुरा गरिरहेका छौं, अहिलेसम्म जे नहुनु भइसक्यो होइन, अब चाहिँ त्यस्ता घटना अहिलेका घटनालाई तत्काल साम्य पार्ने र थप अरू घटना यस्ता घटना हुन नदिने उपाय चाहिँ के हुन सक्ला, त्यसको लागि चाहिँ कसले के गर्नु पर्ला, किनकि हामी सामाजिक सञ्जालको अहिले तपाईँले हामीले कुरा गरौं, सामाजिक सञ्जालमा जथाभावी भिडियो र फोटो राख्दाखेरि पनि त्यसले पनि अर्को समस्या ल्याइरहेको छ, अघि तपाईँले भनिहाल्नुभयो सरकारले समयमै पहल कदमी नगर्दाखेरि पनि समस्या चाहिँ समाधान गर्न ढिलो भएको छ, सँगसँगै अब यो समस्या समाधान गर्ने निकाय त भूमिका त धेरैको हुन्छ, एउटा पालिकादेखि होइन केन्द्रसम्मको भूमिका महत्वपूर्ण हुन्छ, तपाईँहरू युवाहरू हुनुहुन्छ, तपाईँहरूकै युवाहरूले आह्वान गर्दाखेरि त्यो समुदायका युवाहरू चाहिँ सद्भावको लागि चाहिँ अग्रसर हुन सक्छन् होइन, सबैका भूमिका महत्वपूर्ण हुन्छ, सबैभन्दा पहिले चाहिँ हामी यो कसको भूमिका कस्तो हुन्छ, अहिलेको घटना अब फैलिन नदिन होइन, कसको भूमिका के हुन्छ भनेर क्रमैसँग कुरा गरौं, त्यसपछि यो सामाजिक सद्भावको दिगो यो व्यवस्थापन चाहिँ कसरी गर्ने भनेर फेरि हामी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अब सरकारले ढिलै भए पनि एउटा मृतकका परिवारसँग सहमति गरेका छ, अनि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेर समस्या समाधानको लागि पहल गर्ने, यो निष्पक्ष र पारदर्शी छानबिन गर्ने, दोषीलाई कारवाही गर्ने भन्नुभएको छ। अब यो बाहेक अरू काम सरकारले अहिले नै गर्नुपर्ने अरू कामहरू के हुन् संघीय सरकारले तपाईँलाई लागेको?
0: मलाई लागेको चाहिँ सर्वप्रथम त हाम्रो जुन सुरक्षा निकाय छ त्यसमा चाहिँ एकदमै हामीले गहन रूपमा छलफल गरेर यो हाम्रो सुरक्षा निकायले जसरी पनि जति पनि द्वन्द हुन्छ या आन्दोलनहरू हुन्छ जे हुँदाखेरि पनि कसरी आफ्नो कदमहरू अगाडि चाल्दो रहेछ र के कार्य गर्छ भन्नेमा चाहिँ एकदमै गहन रूपमा विचार गर्न चाहिँ एकदम महत्वपूर्ण छ। अहिलेको मात्र नभएर रिसेन्टली पनि हाम्रो जेएनजी मुभमेन्ट अलायन्सकै हाम्रो सदस्य माजिद अन्सारीलाई पनि मात्र उहाँले आफ्नै संविधानले दिएको अधिकार प्रयोग गर्दाखेरि पनि पुलिसले हानथाप गर्नुभएको छ। योभन्दा अगाडि सुकुम्बासीकै केसमा पनि केही गरेको थिएन, हाम्रै साथीहरू एउटा ब्यानर मात्र लिएर, एउटा ब्यानर पनि थिएन, सानो कागजमा मात्र बोकेर साइडमा मात्र बस्दाखेरि पनि पुलिसहरूले घेरेर धम्काउने हात उठाउने खालको कार्यहरू भएको छ। अब अहिले सुनसरीमा हेर्यो भने पुलिसकै निकायबाट गोली चल्नुपर्ने अवस्था नहुँदा हुँदै पनि गोली चलिएको अवस्था छ। भनिसकेपछि एउटा त हाम्रो संविधानले तीन तहको भिजन गर्नुभएको छ तर त्यो अहिलेसम्म रियालिटी भइसकेको छैन, प्रदेश सरकारसँग अझै पनि आफ्नो पुलिस छैन। यही कुरा हेर्दाखेरि पनि मधेससँग आफ्नो पुलिस भएको भए मधेसले आफ्नो समस्या त अलिक राम्ररी बुझ्थ्यो होला नि, बाहिरबाट परिचालित भएको, बाहिरबाट विभिन्न ठाउँबाट आएर पुलिस ट्रेनिङ गरेर आएको पुलिसहरूभन्दा त आफ्नै मधेसको प्रोभिन्सियल यदि हाम्रो प्रादेशिक पुलिस भएको भए त्यो प्रादेशिक पुलिसले यो खालको उल्लङ्घनलाई अलिक डिफ्रेन्ट तरिकाले म्यानेज गर्न सक्छ कि भन्ने पनि एउटा कल्पना आउँछ कि। भनिसकेपछि हाम्रो जुन तीन तहको पुलिसको तीन तहको सुरक्षा निकायको कल्पना छ त्यसलाई पनि अलिक छिटो सार्थकता चाहिँ दिनु पर्यो,
1: प्रहरीको व्यवहार सुधार गर्ने काम हुनु पर्यो होइन, तपाईँले भन्नुभयो पहिलादेखि नै प्रहरीले जथाभावी कुनै घटनामा होइन जथाभावी गर्दै आएको छ भने तपाईँले विरोध गर्दै आउनु भएको छ, असन्तुष्टि जनाउँदै आउनु भएको छ, त्यो सुनसरी घटनामा पनि त्यही भयो कि भन्ने खालको चाहिँ कुरो छ। भनेपछि एउटा प्रहरी परिचालन र प्रहरीको व्यवहार सुधारको लागि चाहिँ संघीय सरकारले र तपाईँले भने जस्तै प्रादेशिक प्रहरी होइन प्रदेशमा प्रहरी खटाउने, प्रदेशले नै निर्णय गर्न सक्ने खटाउन सक्ने त्यो संविधानको त्यो प्रावधान चाहिँ कारण हुनु पर्यो एउटा। अब अर्को चाहिँ यो यस्ता खालका घटना हुने बित्तिकै पहिले पहिलेको हामीले हेर्दाखेरि सरकारको तर्फबाट चाहिँ प्रधानमन्त्री आफै नै अग्रसर भएर अरू दलसँग छलफल गर्ने, एउटा सर्वदलीय छलफल गर्ने, सर्वपक्ष बैठक गर्ने, अनि यो ऱ्याली गर्ने एउटा चाहिँ तदारुकता देखाउनुहुन्थ्यो होइन। अब यसमा चाहिँ अहिलेको सरकार यो नगर्दा पनि ठिकै छ अथवा गर्नुपर्छ, तपाईँलाई के लाग्छ?
0: गर्नु त पर्छ जस्तो लाग्छ, मल्टी पार्टी डेमोक्रेसीमा खडेको देशले त मल्टी पार्टी को बीच को इंगेजमेंट वहां सहकार्य।

0: धेरैदेखि हुनुपर्छ, तर अब यो चाहिँ हाम्रो प्रधानमन्त्रीबाट आश गर्नु चाहिँ अलिक हामी नै मूर्ख हुन्छौँ होला।
1: प्रधानमन्त्री तपाईँको सुझाव के छ त? तपाईँहरू बेला बेला भेट पनि तपाईँहरू मार्फत होइन तपाईँहरू मार्फत भेट्न पनि पाउनुहुन्छ प्रधानमन्त्रीलाई, कहाँ सहयोगीहरूले कुरा सुनिरहनु भएको छ भने प्रधानमन्त्रीले के सुधार गर्नुपर्ने खाँचो छ क्या? यो हामी अरू कुरा त छँदैछ, यो सद्भाव अब पछाडि अरूका अबका दिनमा सामाजिक सद्भाव नखलबलियोस् भन्नका लागि, सामाजिक सद्भाव कायम राख्नको लागि चाहिँ प्रधानमन्त्रीको तर्फबाट चाहिँ के कुरा सुधार गर्नुपर्ने खाँचो छ?
0: प्रधानमन्त्रीको तर्फबाट त पहिला प्रधानमन्त्री अलिक एक्सेसिबल हुनु पर्यो हाम्रो प्रधानमन्त्रीज्यू, किनभने हाम्रो प्रधानमन्त्री मात्र होइन अहिले त हाम्रो धेरै मन्त्रीहरू पनि एक्सेसिबल हुनु। अब म यही यो के भन्छ सोसियल साइडतिर अलिक धेरै लागेको भएर हामीले विभिन्न कामहरूमा विभिन्न नीतिहरूको प्रक्रियामा विभिन्न छलफलमा पहिलातिर धेरै मन्त्रीहरूलाई रिसर्च गर्थ्यौँ कि कहिले महिला मन्त्री हुन्छ कि कहिले वन मन्त्रालयको मन्त्री हुन्छ कहिले गृहमन्त्री हुन्छ, उहाँहरू एकदम एक्सेसिबल हुनुहुन्थ्यो, उहाँहरूको पिएहरूले पनि फोन उठाइदिनुहुन्थ्यो, मन्त्रालयमै कल गर्दा डाइरेक्ट मन्त्रालयबाट रिच आउट गर्न सकिन्थ्यो। तर आजकल चाहिँ हाम्रो मन्त्रीज्यूहरू पनि एकदमै धेरै बिजी हुनुहुन्छ, उहाँहरू पब्लिक इभेन्टहरूमा हत्तपत्त आउनु हुँदैन अनलेस तपाईँको पर्सनल कनेक्सन छ। अब प्रधानमन्त्रीज्यूबाट त झन् किन आश गर्नु, उहाँको त फेसबुक स्ट्याटसबाटै हो र कमेन्टबाट हो हामी रिच आउट गर्न सक्छौँ। तर के चाहिँ भन्न चाहन्छु भन्दाखेरि हाम्रो अबको यो सरकारले जुन चाहिँ ट्रान्सपेरेन्सी अकाउन्टेबिलिटी र कनेक्सनको आधारमा यो बनेको जगमा बनेको सरकारले चाहिँ त्यो भावनाहरूलाई चाहिँ पूरा गरिदिनु पर्यो कि उहाँहरू जनताबाट यति टाढा हुनु भएन कि उहाँहरूलाई रिसर्च गर्नको लागि चाहिँ उहाँहरूको स्टेटस पर्खिराख्नु पर्ने भन्ने चाहिँ एकदमै नराम्रो प्रेसिडेन्ट, एकदमै नराम्रो प्रेसिडेन्ट क्रिएट गर्छ त्यसले गर्दाखेरि। अहिलेको यही सन्दर्भमा पनि मेरो त्यो दिनको त फिर त प्रधानमन्त्री बोलिदिनुहोस् र गृहमन्त्री बोलिदिनुहोस् मात्र यति धेरै आएको थियो। भनिसकेपछि जनताले आफ्नो समाजमा यति ठूलो द्वन्द्व भइराख्दाखेरि प्रधानमन्त्रीलाई चाहिँ यसरी रिसर्च गर्न नपरोस्, उहाँहरूले आफ्नो देशको कुनै कुनै ठाउँमा जहाँ यसो सेन्सिटिभिटी छ भनेर त्यो त मनिटरिङ त पहिल्यैदेखि हुनुपर्ने सिस्टम हुनुपर्छ।
1: नहुँदाखेरि पनि एउटा नागरिकसँग चाहिँ सम्बन्ध बढाउने होइन, अलिकति यो खोज्दाखेरि भेटिने बोल्नुहोस् भन्दाखेरि बोल्ने खालको त्यो सुधार हुनु पर्यो। अर्को यस्ता खालका घटना भइहाल्यो भने तत्कालै प्रतिक्रिया जनाउने त्यसलाई सम्बोधन गर्ने काममा चाहिँ ढिला गर्न भएन होइन,
0: अनि त्यो चाहिँ सकेसम्म अलि अफिसियल लाइनबाट आयो भने चाहिँ अझ राम्रो,
1: फेसबुक स्ट्याटसबाट होइन, फेसबुक स्ट्याटसबाट होइन,
0: एउटा स्ट्याटस चाहिँ फेरि उहाँको यो आधिकारिक प्रधानमन्त्रीको पेज पनि होइन कि, त्यो बालेन व्यक्तिको पेजबाट आइरहेको हुन्छ जहिले स्टेटस, सरकारी न्यूज पनि उहाँको पर्सनल पेजबाट आइरहेको हुन्छ। अनि अब यो पर्सनल उहाँको पर्सनल धारणा हो भनौँ कि उहाँको प्रधानमन्त्रीको हिसाबको धारणा हो कि उहाँ आफू एज अ नेपाली नागरिकको धारणा हो भन्ने चाहिँ योले चाहिँ एकदमै धेरै कन्फ्युजन क्रिएट गर्छ कि। अनि यसमाथि टेकेर फेरि काम गरौँ भने पनि प्रधानमन्त्रीले बोल्नु भएको केही न केही त होला भन्नुहुन्छ, अब गरौँ भने पनि फेरि यो त अफिसियल लाइनबाट आएको छैन भनिसकेपछि चाहिँ अलिकति यो हाम्रो जुन हाम्रो आफ्नो सिस्टम छ नि, अफिसियल सिस्टमहरू छ त्यसलाई हो राम्रो थिएन तर बिगार्नै बिगार्न चाहिँ नबिगारौँ भन्ने जस्तो पनि लाग्छ।
1: धेरैले भने जस्तै तपाईँले प्रधानमन्त्रीले एउटा नागरिकले खोज्दाखेरि प्रधानमन्त्री भेटिनु पर्यो, नागरिकले प्रधानमन्त्री बोल्दै हुन्थ्यो भन्ने र चाह्यो भने प्रधानमन्त्री बोलिदिनु पर्यो र त्यो कुरा नै आफ्नो फेसबुक स्ट्याटसबाट होइन आधिकारिक निकायबाट होइन आधिकारिक ठाउँबाट प्रधानमन्त्रीले भेटिदिए हुन्थ्यो भन्ने यो धेरैको माग जस्तै तपाईँले पनि भन्नुभयो। एउटा यो सुधार गर्नुपर्ने कुरा, हामी यो सामाजिक सद्भाव होइन अहिले चाहिँ बिथुल्न खोजिएको सामाजिक सद्भाव कायम राख्ने त्यसलाई चाहिँ सुधार्ने र थप यस्ता घटना हुन नदिनको लागि चाहिँ यो संघीय सरकारले गर्नुपर्ने काम अन्तर्गत प्रधानमन्त्रीको पनि व्यवहार परिवर्तन भइदिए हुन्थ्यो भन्ने कुरा गर्नुभयो। त्यसमा वाङमोजी तपाईँ सामाजिक सद्भाव सामाजिक अभियन्ता हुनुहुन्छ, युवा अभियन्ता हुनुहुन्छ, जेएनजी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ। अब यो सँगसँगै अब यो पार्टीहरू होइन हामी प्रधानमन्त्रीको पार्टी सँगसँगै अरू पार्टीहरू पनि हुनुहुन्छ, यो बीचमा पार्टीहरूले खेलेको भूमिका कस्तो लाग्यो, अब थप भूमिका कस्तो भइदियो हुन्थ्यो भन्ने तपाईँलाई लागेको छ?
0: अब यो बीचमा अरू पोलिटिकल पार्टीजहरूबाट केही न केही कुराहरू भइरहेको देखिन्छ। उहाँहरूले पनि अब हाम्रो धेरै जस्तो पुरानो पोलिटिकल पार्टी भनेको एकदम पुरानो हुनुहुन्छ, उहाँहरूले आफ्नो अलिकति काम गर्ने तरिका चाहिँ अलिकति युथ फ्रेन्डली बनाउँदै खोजिरहनु भएको चाहिँ कता कता देख्न सकिन्छ, तर इनफ छैन भने पनि देख्न सकिन्छ। किनकि उहाँहरूको कस्तो देखिन्छ भन्दा जुन पहिलाको नै एकदमै गरिआएको त्यो चलन चल्तीहरू छ नि, त्यो चाहिँ त्यस्तो धेरै चेन्ज हुन सकेको छैन कि उहाँहरू पनि त्यस्तो पब्लिकली आएर मजाले जनताहरूसँग कुरा गर्ने टच गर्ने यदि गर्नु भएको हो भने नि अब हाम्रो जेनेरेसनले हेर्दाखेरि अझ बढी युवालाई परिचालन गर्नुपर्छ र अझ बढी चाहिँ समाजमा के भइरहेछ युवाहरूले अहिलेको नयाँ नयाँ जेनेरेसनहरूले चाहिँ हाम्रो समाजलाई कसरी हेर्दै गइरहेछ भन्ने बुझ्ने चाहिँ अझ धेरै इन्टरेक्सन्सहरू चाहिँ चाहिन्छ होला. अब यही केही समयमा अब म आफू कुनै पार्टीमा चाहिँ छैन अहिले डिस्क्लेमर दिइहाल्छु तर अब संविधान संशोधन केही विषयमा आउँदाखेरि काङ्ग्रेस नेपाल काङ्ग्रेस जस्तो भए पनि अलिकति राम्रो थियो पोजिसन किनकि उहाँले एकचोटि त विचार गरेर हेर्छ किनकि संविधान संशोधन भनेको सानोतिनो कुरा होइन. मलाई उहाँ रेणुचन्द हाम्रो माननीय रेणुचन्दजीले भन्नुभएको राष्ट्रसभाको माननीयले भन्नुभएको एकदमै राम्रो लाग्छ कि रगतसँग साटेर ल्याएको संघीयता हो भनेर उहाँले यतिकै खेलबाड नगर्नु चेतावनी हो भन्नुभएको थियो र नेपाल काङ्ग्रेसको यो सँगको देखिन्छ उहाँहरूले अरूसँग कन्सल्ट गर्न खोज्नुभएको थियो सबैलाई बोलाउनु भएको छ सबै धेरैजनासँग कुरा गर्नु भएको छ जबकि अरू पार्टीहरूले चाहिँ बोलाउनु भयो उहाँहरू जानुभयो तर पछि निस्किनु भयो फेरि त्यो अर्कै कुरा भयो. यो खालको चाहिँ अलिकति प्रतिपक्ष पनि हुनुहुन्छ अहिले जस्तै भए पनि हाम्रो राष्ट्रभन्दा बाहेकको सबै प्रतिपक्ष हुनुहुन्छ त्यसको रोल पनि अझ बेटर प्ले गर्न सकिन्छ होला आफ्नो पार्टीको दम्ब भन्दा नि हामी पनि केही चंक अफ जनताको भोट लिएर आएको पार्टी हो हामीसँग पनि जनताहरू छ भन्ने
1: जोड्दाखेरि जस्तो अहिले त प्रदेश र पालिकाको कुरा गर्नुहुन्छ भने त रासोपा बाहेकका अरू दल नै हुनुहुन्छ होइन अरू पहिलेका पुराना पार्टी भनौँ न पुराना पार्टीकै प्रतिनिधित्व छ जस्तो यही खालको समस्या समाधान गर्नको लागि त पालिका स्तरबाट प्रदेश स्तरबाट उहाँहरू कोही पार्टीले चाहिँ एउटा निर्देशन दिएर आफ्ना चाहिँ त्यहाँको जनप्रतिनिधिलाई ल यो भूमिका गर्नु भनेर त्यो भनेको चाहिँ नपाइया जस्तो देखिन्छ तत्कालको यसमा के गर्न सक्थे र अबका दिनमा चाहिँ के गर्न सक्नुपर्छ यो पालिका र प्रदेशका आफ्ना जनप्रतिनिधि र आफ्ना कार्यकर्ताहरूलाई परिचालन गर्ने यो सामाजिक सद्भावलाई के गर्न सक्छन्.
0: यसमा चाहिँ हो यसमा अलिकति हामी पनि डिसपोइन्ट भएको थियो कि स्थानीय तहहरूकोले पनि अलिकति प्रोएक्टिभली काम गरेको भए मेबी फेरि अरू केही हुन सक्थ्यो कि किनकि स्थानीय तहसँग नि आफ्नो केही न केही त छ नि त सुरक्षा निकायहरू त्यस्तो खालको परिचालन गर्न सकेको भए के हुन्थ्यो कि भनेर सोचेको थियौँ.
1: सुरक्षा निकाय त नगर प्रहरी मात्रै होला त्यसले एउटा वातावरण संवादको वातावरण बनाउने काममा चाहिँ उहाँहरूको भूमिका हुन्थ्यो होला.
0: तर यसमा के सुन्नमा आयो भन्दाखेरि समुदायमा विशेष अरू जस्तै विशेष गरेर जब धार्मिक द्वन्द्वलाई बनाइदिन्छ यो धार्मिक द्वन्द्व होइन तर बनाइदिन्छ त्यो गर्दाखेरि चाहिँ स्थानीय तहको प्रतिनिधिहरूलाई झन बढी रिस्क हुँदो रहेछ कि किनकि उहाँहरू त्यही बस्ने मान्छे हो उहाँहरूको परिवारदेखि लिएर उहाँहरूको आफन्तहरू सबै त्यही हुन्छ र यसमा सुन्दै आएको पनि उहाँहरूले चाहिँ त्यस्तो प्रोएक्टिभली एक्सन गर्ने हुँदैन जबसम्म संघीय सरकारबाट तपाईँको प्रोएक्टिभ अर्को खालको कुरा आउँदैन. यो खालको चाहिँ अब यो एकदमै यो अब यसलाई राम्रो भनौँ कि नराम्रो भनौँ हुन त नराम्रो किनकि त जस्तो भए पनि स्थानीय तहको सचिव पनि निकाय छ उहाँहरू पनि भोटै दिएर दिनुभयो उहाँ पनि जनप्रतिनिधि नै हो उहाँहरूको पनि इक्वल जिम्मेवारी बन्छ तर जब यो धार्मिक द्वन्द्व बनाइन्छ त्यसमा चाहिँ परिवारमाथिको रिस्क झन अझ ठूलो हुन्छ. अब उहाँहरू कुन धर्मबाट आउनुहुन्छ उहाँहरू कुन सेक्टरबाट बिलङ गर्नुहुन्छ त्यसकै अपोजिटबाट उहाँहरूलाई एकदमै धेरै रिस्क हुन्छ भन्ने चाहिँ सुनेको हो क्या हामीले. अनि त्यो हुँदाखेरि अब उहाँहरूले काम गर्नुपर्ने हो तर कुन अवस्थामा काम गर्ने सिचुएसन हामीले बनाउँछौँ भन्ने पनि अब यसमा तपाईँले अघि भन्नुभएको जस्तो गरेर यसमा एकजना मात्र व्यक्तिकोलाई चाहिँ भन्न मिलेन सबैजनाको इक्वली कन्ट्रिब्युसन हुन्छ. हामीले सामाजिक सद्भाव बनाउनको लागि हामीले न्यारेटिभ नै कस्तो हामीले कथा नै कस्तो बनाइरहेको छ विभिन्न क्षेत्रहरूमा भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण हुँदो रहेछ भनेर चाहिँ देखिन्छ.
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा सँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ. कण्ठ पारो वा सबैले देख्ने ठाउँमा राख.
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ
5: फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: ಶ್ರೀಧಾಕುರಾ ಪ್ರಶ್ನ ವಿಚಾರ
1: ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी सामाजिक सद्भाव र जिम्मेवारीमा केन्द्रित रहेर युवा अभियन्ता एवं जेएनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमसँग कुरा गरिरहेका छौं। पेमा वाङबोजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। आज हामी तपाईँसँग सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भन्नुभयो, अब चाहिँ अलिकति तपाईँले अगाडि नै यो सामाजिक सञ्जालको कुरा गर्नुभएको थियो। हिजो आज त यो सामाजिक सञ्जालको प्रभाव शहरदेखि गाउँसम्म पुगेको छ, युवा पुस्तामा मात्रै होइन सबै पुस्तामा पुगिसकेको छ। अब खासै यो सामाजिक सञ्जालको भूमिका के, अहिलेको यही घटनामा पनि यो अफवाह फैलाउन चाहिँ यो सामाजिक सञ्जालको दुरूपयोग बढेको देखिन्छ, तपाईँले कतिको महसुस गर्नुभयो? तपाईँ किनकि युवाहरू अलिक बढी सामाजिक सञ्जालमा व्यस्त हुनुहुन्छ, तपाईँ आफै पनि युवा हुनुहुन्छ, यो नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ, यो सामाजिक सञ्जालको प्रयोग चाहिँ कस्तो भइरहेछ के, प्रयोग र दुरूपयोग भनौँ न?
3: अब यसको पाटो त दुई पाटो छ, राम्रो पाटो पनि छ, नराम्रो पाटो पनि छ। तर अब यसको राम्रै पाटो हेर्नु पर्दाखेरि चाहिँ यही सामाजिक, तपाईँको जेएनजी आन्दोलनकै कुरा गर्नुहुन्छ भने पनि जेएनजी आन्दोलनमा किन यति धेरै युवाहरू जम्मा भयो, किनभने हामीहरू एकदमै सामाजिक सञ्जालको नजिक छ र जब हामीले देख्यौँ कि हाम्रो अरू साथीहरूले चाहिँ यसलाई सपोर्ट गरेर छ, हामी सबै एउटा एज अ जेनेरेसन हामी आउनुपर्छ भनिसकेपछि हामी सबैजना आयौँ। सामाजिक सञ्जाल नभएको भए जुन थोरै समयमा पनि जति छिटो अलिकति जेएनजी आन्दोलन सम्य हुन सक्यो, किनभने दुई दिनकोमा हो एकदमै धेरै, तपाईँको भदौ 23 र 24 एकदमै धेरै दुर्घटना भएको र एकदमै छिटो पनि सबै परिचालित भएको थियो, किनभने हरेकजनाले चाहिँ जो जो त्यहाँको थियो सबैले आफ्नो भिडियो, जो जोले कुरा खाएको छ, जो जसले जे जे भएको छ सबै भिडियो कन्टिन्युसली हालेको भएर तपाईँको देशभरिबाट नै मान्छेहरू एकदमै यहाँ त एकदमै धेरै नराम्रो भएछ भनेर थाहा हुनु। अब अहिले सुनसरीको घटना पनि हेर्नुहुन्छ भने हामीले यति छिटो यो न्युजै पाउँदैन थियो होला यदि सामाजिक सञ्जाल नभएको, एकदमै छिटो साथीहरूले पनि मेसेज गर्नेदेखि लिएर भिडियोहरू एकदमै छिटो आउन थाल्यो, मान्छेहरूलाई कुरिरहेको छ, मान्छेहरूलाई घर घर गएर कुरिरहेको छ भने पनि एकदमै छिटो भिडियोहरू आउन थालिसकेपछि अलिकति घटना चाहिँ एकदमै अलिक सेन्सिटिभै रहेछ है, एकदमै यो इमर्जेन्सी नै यसमा एक्सन गर्नुपर्छ भन्ने देखिन्छ। यो सूचना प्रवाह गर्ने कुराहरूमा र आफ्नो मनमा लागेको कुरा प्रवाह गर्ने कुरामा हाम्रो धेरै अहिलेको जेएनजी अभियन्ताहरूलेदेखि लिएर युवा अभियन्ताहरूले सामाजिक सञ्जाललाई नै आफ्नो कुराहरू राख्ने स्थल बनाउनु छ, किनकि अरू ठाउँमा त युवाहरूलाई स्पेस दिइँदैन। त्यो नजरबाट हेर्नुहुन्छ भने सूचना लिने र सूचना दिने प्रवाहको माध्यमबाट हेर्नुहुन्छ भने एकदमै हाम्रो लागि त यो हाम्रो टुलै हो, हाम्रो सिभिक स्पेस भने कि हामी सामाजिक सञ्जाल भन्छौँ नि त, त्यसैले पनि सोसियल मिडिया ब्यान हुँदाखेरि यो जेनेरेसन यति आक्रोशित भएको थियो, यति रिसाएको थियो कि हाम्रो सिभिक स्पेस किन हामीबाट लिँदैछौँ भनेर। तर फेरि त्यही ठाउँमा यो पोजिटिभ इन्फर्मेसन स्प्रेड हुनको लागि पनि त्यति नै अपर्च्युनिटी छ र अब नकारात्मक भावनाहरू स्प्रेड गर्नको लागि त्यति नै सजिलो छ। मैले तपाईँलाई अघि नै इक्जाम्पल दिइहालेँ, जुन हेट स्पिचहरू छ, हेट खालको कुराहरू छ, त्यो पनि एकदमै एल्गोरिदमले छिटो र धेरै पुस्छ।
2: दुईटा पाटा तपाईँले भनिहाल्नु, एउटा सकारात्मक र नकारात्मक पाटा। तपाईँ आफू पनि एउटा युवा हुनुहुन्छ, युवा प्रतिनिधित्व गर्नुहुन्छ, नवयुवाको प्रतिनिधित्व गर्नुहुन्छ र सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै युवाहरू पर्नुहुन्छ र त्यसमा तपाईँले पनि सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ। अब तपाईँ जस्तै युवालाई चाहिँ आग्रह नि, हामीले दुइटै पाटा हुन्छन् होइन, मान्छेले अब सामाजिक सञ्जाल भनेको आफ्नो रिस द्वेष पोख्ने माध्यम पनि बनाएका छन्, सूचना जानकारी दिने माध्यम पनि बनाएका छन्, आफूलाई लागेका हरेक कुरा लेख्ने माध्यम पनि बनाएका छन्। अब यो लेखिरहँदा भनिरहँदा यस्ता खालका घटना आउँदाखेरि चाहिँ हामीले के कुरामा ख्याल गर्नुपर्छ जस्तो लाग्छ क्या?
3: एउटा कुरा चाहिँ सामाजिक सञ्जाल भनेको अर्को समाज हो होइन, हामी जसरी समाजमा बस्दाखेरि तपाईँ र मैले यसरी उहाँले अडियो मात्रै सुन्नु भयो भने तपाईँ र म यसरी हेरिरहेछु, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा मैले कमेन्टमा नै लेख्नु भएन कि, जुन कुरा मैले तपाईँको अनुहारमा भन्न सक्दैन त्यो कुरा हामीले न्युजमा पनि लेख्नु भएन कि। सबैभन्दा मुख्य कुरा सोच्ने भनेको चाहिँ त्यति नै हो, जब हामीले विचार गर्छौँ कि यो साइडमा भएको मान्छे जसको हामी कमेन्ट गर्दैछौँ, जसको हामीले न्युज बनाउँदैछौँ, जसको हामीले हेडलाइन बनाउँदैछौँ, ऊ पनि अर्को एउटा व्यक्ति हो, ऊ पनि कुनै परिवारको सदस्य हो भन्ने खालको हामीले त्यतिको मानवता राखेर सोशल मीडिया इंगेज गए तब जस्तो नहीं नबुझे मानी सोशल मीडिया एकदम पॉजिटिवली इंगेज कर सकता तब को सब को भावना यदि कसैलाई एकदम हिंदू राष्ट्र मन पर्छ वहां को भावना भी इक्वली भारी हो जसलाई धर्मनिरपेक्ष राष्ट्र मन पर्छ तर हमें तो कसरी प्रस्तुत करें एकदम धेरै फरक पर्छ कि जसले हमें कुछ भी कुरा को पॉजिटिव मैं क्या मन पर्छ भन्ने खालको कुराबाट नगईकन मैं अर्को कुरा मन पर्दैन भन्ने कुराबाट जान्छन् त्यसले आफै आप हेट क्रिएट गर्छन् त्यसले आफै आप द्वन्द्व र भाइलेन्ट र हाम्रो समाजलाई भार्ने खालको काम हुन्छ र साथसाथै अलिकति एडिशनल कुरा चाहिँ जति पनि गर्छ हेट स्पीच अझ अहिलेकोमा के साह्रो यस्तो भएको भन्ने कुरा मलाई कस्तो अचम्म लाग्छ महिलाहरूमाथि गरिने अट्याक को त तपाईँको सीमै सामाजिक सञ्जालमा ओपनली रेप थ्रेट जान्छ ओपनली डेथ थ्रेट जान्छ ओपनली म तपाईँ मैले तिम्रो घर देखेको छु म तिम्रो घरमा आउँछु भन्ने थ्रेट जान्छ र त्यसको मोनिटरिङ कहीँ पनि हुँदैन अलिकति एउटा चाहिँ यो संरचनाको हिसाबले पनि यसमा अलिकति सोसियल मिडियालाई हामीले अर्को समाज भनेपछि यो समाजलाई हेर्नको लागि चाहिँ हामीले विभिन्न सुरक्षा निकायहरू राखेको छौँ भने सोसियल मिडिया भन्ने अर्को समाजलाई मोनिटर गर्नको लागि चाहिँ कस्तो खालको हामीले सुरक्षा निकायहरू राखिदिएको छौँ कस्तो खालको हामी सेफ्टी नेट्सहरू राखेका छौँ भन्ने कुरा पनि गर्नुपर्छ
2: भने एकदम महत्वपूर्ण कुरा म फेरि दोहोऱ्याउन चाहन्छु जसरी हामी दुईजना बसेर कुरा गर्दाखेरि हामी जे कुरा भन्न सक्छौ जे कुरा भन्न सक्दैनौ जे कुरा भन्न मिल्छ जे कुरा भन्न मिल्दैन सामाजिक सञ्जाल पनि त्यस्तै हो तपाईँ दुईजना तीनजना वरपरका साथीहरू समाजका गण्यमान्य अथवा समाजका जोसँग बस्दा पनि दुईजना मान्छेसँगै बसेर कुरा गर्दाखेरि तपाईँले जे कुरा भन्न मिल्छ सामाजिक सञ्जालमा पनि तपाईँले त्यही कुरा लेख्नुहोस् जे कुरा भन्न मिल्दैन त्यो नलेख्नुहोस् तपाईँलाई भन्न मन लागेको छ भने पनि अरू नै माध्यमबाट होइन चाहिँ अब कसैसँग रिस उठिया छ भने उसलाई भेटेर होला उसँग छलफल गरेर होला के कुरा चाहिँ भन्न मन लागेको छ भने अर्को मान्छेसँग भन्ने होला तर सामाजिक सञ्जालमा चाहिँ नलेख्नुहोस् नभन्नुहोस् त्यो जुन कुरा भन्नुहुन्न दुईजना मान्छे बसे बेला जुन कुरा भन्नुहुन्न जुन कुरा लेख्नुहुन्न त्यो कुरा सामाजिक सञ्जालमा भन्न नि भएन लेख्ने एकदम महत्वपूर्ण कुरा भन्नुभयो अब युवाहरूले चाहिँ खास गरी अब के सुधार्ने त यो लेखौँ लेखौँ लाग्छ भन्नु पनि आउला अरूले पनि ओहो यसले भाइरल हुँला भन्ने त्यो सोच हुन्छ नि कसरी परिवर्तन गर्ने
3: अब त्यो परिवर्तन भनेको चाहिँ एउटा एकदमै स्टेपै एउटा के कदमै चाल्नु पर्यो भने फ्याक्ट चेकिङ एउटा एकदमै महत्वपूर्ण स्टेप हुनसक्छ है हरेक कुरा गर्नुभन्दा अगाडि तपाईँले आफ्नो विचार बनाउनुभन्दा अगाडि पनि जे कुरा गर्नुभन्दा अगाडि नि हाम्रो भाइरलनेस चाहिँ अब तपाईँको नेपालमा मात्र होइन विश्वभरि नै सोसियल मिडिया जसरी फ्लरिस हुँदै गयो भाइरलनेस पनि त्यति नै धेरै बढ्दै गएको मान्छेले एकदमै छिटो भाइरल हुनुपर्छ हरेक कुराको न्युज अहिले भएको कुरा म पाँच मिनटमै निकालिहाल्छु म अझ एक मिनट दस सेकेन्ड हुने बित्तिकै हालिहाल्छु भन्ने सबैजनालाई एकदमै धेरै चाख हुन्छ तर त्यो गर्दाखेरि तपाईँले तपाईँको आफ्नो मनको खुसीको लागि गर्ने कुराले अरू कतिजनालाई असर पार्छ भनेर चाहिँ अलिक विचार गर्नुपर्छ कि त्यसैले गर्दा तपाईँले हाल्ने हरेक कुरालाई तपाईँले फ्याक्ट चेक गर्नुहोस् न तपाईँले गर्नु जे पनि लाग्छ तपाईँले कुनै कुरा हाल्दै हुनुहुन्छ भने यदि तपाईँले फ्याक्ट चेकै गर्न नसक्ने कुरा छ भने तपाईँ हाल्दैन हाल्नुहोस् किनकि यो फ्याक्ट चेक गर्नै नसक्ने कुरा भनेको तपाईँले हाल्नै नहुने कुरा नै हो किनकि तपाईँले कुनै पनि कुराको विचार बनाउँछ जे कुरा पनि हाल्नुहुन्छ भने तपाईँको नजिक तपाईँ कि त एक्सपिरियन्स गरेको होला कि त कसैबाट सुनेको होला कि कतै देखेको होला भनेपछि त्यो फ्याक्ट चेक गर्न इजी हुनुपर्छ त्यसैले जब तपाईँले फ्याक्ट चेक गरेर यो कुरा मैले हाल्नुहुन्छ कि हुँदैन विचार गरेर हाल्नुहुन्छ नि त्यसपछि तपाईँले त्यहाँ आफै आफ राम्ररी लेख्न थाल्नुहुन्छ कि त्यसमा तपाईँले सत्य हाल्नुहुन्छ त्यसमा तपाईँले तथ्य हाल्नुहुन्छ त्यसमा तपाईँले सम्मान हाल्नुहुन्छ त्यसमा तपाईँले राम्रो बोली हाल्नै पर्ने हुन्छ कि तपाईँले रिसर्च गर्नुहुन्छ फ्याक्ट चेक गर्नुहुन्छ त्यसले गर्दाखेरि चाहिँ एउटा एकदमै राम्रो टिप्स भनेको चाहिँ फ्याक्ट चेकिङ त्यो गर्न थाल्ने बित्तिकै तपाईँ आफै आफ तपाईँको त्यो हतार हतार लेख्ने पनि समय भइहाल्छ तपाईँको म गाली दिन्छु भने पनि ए अँ ए ए भनेर तपाईँले लेख्नै पर्ने
2: सोच्नु सञ्जालमा केही कुरा राख्दा र लेख्दाखेरि चाहिँ यो युवाहरूले सोच्नु पर्यो तपाईँ युवा प्रतिनिधि भएको हुनाले मैले आज तपाईँसँग यो कुरा गरिरहेको छु र अब यो सामाजिक सञ्जाल प्रयोग गर्नेहरूले पनि नलेख्ने तर हेर्ने क्या त्यो चाहिँ यही के रहेछ भनेर हो कि क्या हो जस्तो लाग्छ नि अब यो चाहिँ कसरी चाहिँ त्यो हो कि होइन भनेर चाहिँ आफू सजग हुने के आग्रह गर्नुहुन्छ
3: अब एकदमै प्यासिभली हामी डुम स्क्रोलिङ भन्छ क्या हाम्रोमा डुम स्क्रोलिङ भनेको केही नभेरिकन सचसच स्क्रोल गर्दै हेर्दै जाने हेर्दा हेर्दै तपाईँको दुई तिन घण्टा बितिसके हुन्छ डुम स्क्रोलिङ अनि यो चाहिँ हाम्रो धेरै जस्तो हुने भनेको डुम स्क्रोलिङ हो अनि धेरै जस्तो हाम्रो विचार तिनीहरूलाई इम्प्याक्ट गर्ने भनेको डुम स्क्रोलिङ हो किनकि तपाईँको स्क्रोल गर्दै गर्दाखेरि तपाईँको एल्गोरिदम पनि त्यही पुस्क गर्छ तपाईँ केही नबुझिकन केही नहेरिकन खरर त्यही एउटै न्यारेटिभ हेरेर हेरेर हेरेर गर्नुहुन्छ कि अब हेर्ने व्यक्तिहरूलाई के भन्न सकिन्छ भन्दाखेरि उहाँहरूलाई पनि विचार गरेर हेर्नुहोस् अब योभन्दा बेसी सोशल मिडियामा हामीले केही दिन सक्ने
2: अब हो कि होइन भनेर तपाईँले चाहिँ यो सामाजिक सञ्जालको मात्रै भर नपर्नुहोस् एउटा चाहिँ मुख्य संचार माध्यम होइन प्रत्यक्ष संचार माध्यममा यो कुरा आएको छैन भनेर विचार गर्नु सामाजिक सञ्जाललाई मात्रै नपत्याउनु त्यसो हो भने तपाईँ यो सामाजिक सद्भाव भड्काउने क्रियाकलापबाट तपाईँ जोगिनुहुन्छ सामाजिक
3: अनि अर्को भनेको चाहिँ तपाईँको न्युज लिने आउटलेट्सहरू पनि छैन कि जस्तो कि अहिले हामी उज्यालोमा आएको छौँ उज्यालोलाई हामी जस्तो भए पनि फ्याक्ट चेक गरेर प्रतिष्ठित एउटा राम्रो न्युज आउटलेट भनेर हेर्छौँ नि त्यस्तै गरेर न्युज आउटलेटहरू पनि फिल्टर चाहिँ गर्नुपर्छ
2: अरू अरू संचार माध्यमहरू त्यस्तै खालका अरू संचार माध्यमहरू पनि फिल्टर गरेर हेर्ने एकदम महत्वपूर्ण कुरा भनिरहनु भएको छ पेमा वाङमोजी तपाईँ युवा अभियन्ता एवं चेन्जिङ मुभमेन्ट एलायन्सकी सदस्य हुनुहुन्छ सामाजिक सद्भावको विषयमा आज हामी केन्द्रित रहेर कुरा गरिरहेका छौँ यो सामाजिक सद्भाव भड्किन नदिन सामाजिक सद्भाव कायम राख्न चाहिँ यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको पनि भूमिका महत्वपूर्ण हुने भएकाले हामीले यो सामाजिक सञ्जालमा लेख्दा भन्दा र त्यो प्रयोग गर्दा हेर्दाखेरि पनि विचार पुर्याउनुपर्छ भनेर तपाईँले भन्नुभयो अनि तपाईँहरूको एउटा यो एलायन्स छ नि तपाईँहरू युवाहरू हुनुहुन्छ होइन युवाहरूले आफू जस्तै युवाहरूलाई सम्झाउन बुझाउन सक्छ कि अब यो कुरामा चाहिँ तपाईँहरूले कतिको आफ्नो तर्फबाट अभियान चलाइरहनु भएको छ कि यो हामी सामाजिक सद्भाव सँगसँगै अरू कुराहरूमा चाहिँ यो सामाजिक सञ्जालको सदुपयोग गरौं यो सामाजिक सद्भाव बढाउनको लागि चाहिँ भूमिका खेलौं भनेर तपाईँहरूले आफ्नो तर्फबाट केही अभियान चलाउनु भएको छ
3: हजुर हामीले गरिरहेको छौँ हाम्रो अब जेएनजी आन्दोलनकै टाइमदेखि नै हेर्नुभयो भने हामीले यो जेएनजी आन्दोलन पछि चाहिँ कुनै नै आन्दोलनलाई विश्राम दिनको लागि कुनै नै आन्दोलनलाई कुनै तहमा पुर्याउनको लागि चाहिँ केही न केही डकुमेन्टेसन हुनुपर्छ हरेक आन्दोलनको आफ्नो केही मागहरू हुन्छ भनेर हाम्रै समूहबाट चाहिँ हामीले ल सम्झौता चाहिँ हामीले गर्नुपर्छ भनेर हामीले सम्झौता ड्राफ्ट गर्नेदेखि लिएर सबै समूहहरूलाई अरू जेएनजीहरूलाई रिच आउट गर्ने र जति पनि मन्त्रालयमा जति पनि तपाईँको पत्रहरू लेखिएको थियो त्यो सबैलाई रिड गरेर त्यो सबैलाई फिल्टर गरेर सबैको मागहरू राख्ने खालको हामीले काम गर्यो त्यही गर्दाखेरि पनि हामीले सबैलाई के भनिरहेको थियो भन्दाखेरि आन्दोलनको क्रममा पनि संविधान पढ्नुहोस् यो कानूनहरू छ हाम्रो हातमा भएको हामी सड़कमा झर्दाखेरि हाम्रो कानूनहरू यो छ भन्ने खालको र विशेष गरेर सूचनाहरू चाहिँ हामी आफैले पनि फ्याक्ट चेक गरेर सूचनाहरू हाल्ने प्रक्रियाहरू चाहिँ हामीले जहिले नै गरिरहेको छ हाम्रो जेएनजी मुभमेन्ट अलायन्सको तपाईँको पेजहरू हेर्नुभयो भने हामीले धेरै जस्तो हाल्ने न्युजहरू फ्याक्ट चेक गरेरै हालिरहेको हुन्छौँ अनि हामीले साथसाथै अहिले रिसेन्टली चाहिँ हामीले अब अर्को पनि यो अलिकति बुली गर्ने खालको पत्रकारहरू र मिडियाहरूलाई पनि कल आउट गर्नुपर्छ भनेर पनि अहिले भर्खर हामीले हाम्रो केही दिन अगाडि मात्र साथी जुन चाहिँ चार वर्षदेखि हाम्रो घर छोडेर मिडिया ब्याज र लघुवित्तबाट पीडित समुदायहरूको लागि बारम्बार आफ्नो घर छोडेर कसले चाहिँ गर्न सक्छ कि त्यतिको युवा मान्छे जसले आफ्नो घर छोडेर चार वर्षदेखि उहाँहरूसँग पीडितहरूसँग हिँडिरहनुहुन्छ अनि उहाँहरूको आन्दोलनमा गरिराख्नु भएको व्यक्तिलाई गएर पत्रकारलाई अट्याक गर्छ अनि त्यसलाई पनि हामीले कल आउट गरिरहेको छ हाम्रो लक्ष्मीजीमाथि गरेको अट्याकलाई हामीले कल आउट गरिरहेको छौँ भनिसकेपछि यो खालको कामहरू पनि हामीले गरिरहेको छ र विशेष गरेर जेएनजी मुभमेन्ट अलायन्स भनेको चाहिँ हामीहरू तपाईँको नाममै जेएनजी आन्दोलन मात्र होइन विभिन्न अरू नागरिक आन्दोलनहरूको चाहिँ हामी अलायन्स हो जसमा आदिवासी आन्दोलन मुस्लिम आन्दोलन मधेस आन्दोलन दलित आन्दोलनहरूका सबै प्रतिनिधि
2: तपाईँहरू सबै प्रतिनिधि हुनुहुन्छ यो सामाजिक सद्भाव बढाउन त तपाईँहरूको भूमिका झन् बढी महत्वपूर्ण हुन्छ किनकि सबै प्रतिनिधि त्यो काम चाहिँ तपाईँहरूले गरिरहनु भएको छ अर्को कुरा यो संचार माध्यममा के भन्नु छ तपाईँले अघि नै विभिन्न खालका संचार माध्यममा कुरा गर्नुभएको थियो संचार माध्यमबाटै आएका विषयहरूमा पनि अलिकति चाहिँ यो हो कि होइन भन्ने चाहिँ र एउटा दुविधा हुनुपर्ने अवस्था छ भन्नुहुन्थ्यो
3: हजुर विशेष गरेर किनकि अहिले कस्तो छ भन्दाखेरि तपाईँको मिडिया भनेको चाहिँ हामीले पहिल्यैदेखि हामीले सानैदेखि बुझाइरहेको मिडिया भनेको चाहिँ राष्ट्रको इन्फर्मल अङ्ग हो मिडिया चौथो अङ्ग हो फर्मली त संविधानले दिनुभएको छैन तर त्यही पनि हामीले बुझ्दाखेरि चाहिँ हो यो नै एउटा एकदमै महत्वपूर्ण अङ्ग हो जसले चाहिँ जनतालाई एक्चुअलमा चाहिँ आफ्नो देश आफ्नो समाजको नजिक लिएर आउँछ किनभने के भइरहेको छ हामीले मिडियाबाटै सुन्यो र मिडियाले नै न्यारेटिभ क्रिएट गर्छ जेनरल न्यारेटिभ समाजमा बन्ने सबै कथनहरू न्यारेटिभहरू मिडियाबाटै क्रिएट हुन्छ तर अहिले के भइरहेको छ भने जब हामी इन्डिपेन्डेन्ट हामीले पहिल्यैदेखि बुझ्ने भनेको जब हामी यो डेभलपमेन्ट सेक्टरतिर लाग्दाखेरि नै हामीले स्टेट फन्डेड मिडियालाई र इन्डिपेन्डेन्ट मिडियालाई कम्प्लिट डिफ्रेन्ट तरिकाले हेर्छौँ जस्तो कि हामी नेपाल टिभी भनेको हाम्रो राष्ट्रिय समाचार हो र राष्ट्रिय समाचार राष्ट्रकै फन्डबाट आउने भइसकेपछि उहाँहरू जस्तो भए पनि राष्ट्रभन्दा नजिक हुन्छ भनेर तर इन्डिपेन्डेन्ट मिडियाहरूलाई चाहिँ हामीले जहिले पनि उहाँहरूले चाहिँ हो समाजमा भइरहेको सरकारले गर्ने राष्ट्रिय निकायबाट भएको एकदमै तथ्य लिएर आउने ठाउँ भनेर तर अहिले के भइरहेछ भन्दाखेरि अहिले इन्डिपेन्डेन्ट मिडिया अलि मीडिया इंडिपेन्डेन्ट नभईकन एजेन्डा इंडिपेन्डेन्ट भइरहनु भएको छ कि उहाँहरूले चाहिँ केही स्पेसिफिक एजेन्डा पुस गर्ने इधर त्यो भाइरल हुने एजेन्डा पुस गर्नुहुन्छ कि इधर त्यो कुनै आफ्नो नजिक यदि उहाँहरूलाई एकदमै बालिन मनपर्छ भने बालिन प्रो प्रधानमन्त्रीज्यू प्रो प्रधानमन्त्रीज्यू न्युजहरू पुस गर्ने हो कि अहिले होइन उहाँहरू एकदमै एन्टाई बालिन हुनुहुन्छ भने एन्टाई प्रधानमन्त्री नेगेटिभ पुस गर्ने हो कि भन्ने खालको चाहिँ अहिले मिडियाहरूको एकदमै धेरै ट्रेन्ड देखिरहेको छौँ कि हामीले अनि अझ एक टाइममा त युट्युबको लाइक न्युजहरू हेऱ्यो भने एकदमै अननेसेसरी न्युज कि अब बुढाले बुढीलाई छोडेको बुढीले बुढालाई छोडेको खालको गरेर एकदमै यो नचाहिने मसाला खालको न्युजहरू मात्र लिएर आउने जबकि समाजमा हाम्रो समाजमा त्योभन्दा धेरै खालको
2: सामाजिक सद्भावकै कायम राख्ने कुरा सामाजिक सद्भाव भड्काउने खालका सामग्री होइन कि सामाजिक सद्भाव चाहिँ बढाउने खालको धार्मिक सहिष्णुता आपसी चाहिँ मेलमिलाप बढाउने खालको सामग्री चाहिँ सञ्चार माध्यमहरूले दिनुपर्छ भनेर भन्नुभयो तपाईँ पेमा वाङ्गोजी युवा अभियन्ता हुनुहुन्छ जेनजी मुभमेन्ट एलायन्सको सदस्य हुनुहुन्छ हामी सामाजिक सद्भाव कसरी बढाउने यो बिथोल लिने ठाउँका जहाँ जहाँ बिथोल लिन खोजिया छ त्यहाँ कसरी अझै सामाजिक सद्भाव बढाउने र अरू ठाउँमा पनि अहिले भइरहेको सामाजिक सद्भावलाई कायमै राख्ने भनेर कुरा गरिरहेका छौँ। अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ। तपाईँले धेरै कुरा भन्नुभयो, एउटा चाहिँ युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ, सरकारको भूमिका महत्वपूर्ण हुन्छ अहिलेका यो घटनालाई यो मत्थर पार्नको लागि जहाँ जहाँ समस्या छ मत्थर पार्नको लागि र यो सामाजिक सञ्जालको प्रयोग र आम सञ्चार माध्यम र अरू सञ्चार माध्यमहरूले दिने विषयहरू पनि महत्वपूर्ण हुन्छ भनेर तपाईँले भन्नुभयो, युवा प्रतिनिधि हुनुहुन्छ तपाईँ। अब चाहिँ हामी अन्त्यमा चाहिँ यो केही कुराहरू जस्तो यस्ता घटना हुन नदिन दीर्घकालीन उपाय चाहिँ के हुन सक्छ, जस्तो हाम्रो देश भनेको बहुभाषी बहुधार्मिक होइन धेरै भाषा धेरै जात जाति भए पनि मिलेर बसेको सबैले चाहिँ यो अरू देशकाले पनि प्रशंसा गर्ने होइन सबै धर्म सबै जात जाति मिलेर बसेको यो देशलाई चाहिँ यसै गरी मिलेर बस्ने वातावरण बनाउनको लागि चाहिँ के गर्नु पर्ला यस्ता घटना जुन सुनसरीमा उत्पन्न घटना त्यस्ता खालका घटना दोहोरिन नदिने दीर्घकालीन उपाय चाहिँ के होला जस्तो लाग्छ?
3: दीर्घकालीन उपाय एउटा अब राष्ट्रिय निकायबाट राज्यको निकायहरूबाट गर्न सकिने भनेको चाहिँ एउटा चाहिँ अब हाम्रो जस्तो पनि शिक्षा प्रणाली छ शिक्षा प्रणालीमा हामीले सबै खालको कुराहरूकोलाई चाहिँ सेलिब्रेट गर्नु पर्यो मनाउनु पर्यो जस्तो कि हाम्रो धेरै जस्तो हामीले पनि चाहने म आफै बुद्धिस्ट समुदायबाट अझ विशेष गरेर माथि मुगुम भन्ने एकदमै थोरै संख्या भएको आदिवासी मुगुम हजुर थोरै संख्याकोबाट हाम्रो 2100-200 भन्दा मान्छे छैन नेपालमा हाम्रो समुदायको भनिसकेपछि मैले त आफ्नो समुदाय को बारेमा मेरो किताबमा कहिले नै पनि पढ्न पाइएन कि तर हामीले के चाहिँ पढ्थ्यौँ जहिले हामीले दसैँको बारेमा पढ्थ्यौँ हामीले गाईको बारेमा पढ्थ्यौँ हामीले राष्ट्रिय सबै जनावरहरूको राष्ट्रिय चराहरू सबैको बारेमा पढ्थ्यौँ ल्होसारको बारेमा चाहिँ 8 क्लास हो कि 7 क्लासमा एउटा पान्ना थियो तर त्यो तरिकाले मैले ल्होसारै मनाउँदैन थिएँ मैले
2: पहिलाको कुरा
3: हजुर आफ्नै तरिकाले ल्होसार मनाउँथ्यो
2: पछि भएपछि त ल्होसारमा पनि बिदा हुन थाल्यो
3: हजुर अनि बिदाको कुरा भन्दा नि तपाईँले त्यो कुरालाई कसरी हेर्नुहुन्छ भनेर भन्ने खालको अनि हामीले हाम्रो किताबहरूमा चाहिँ कुनै एउटा चाडपर्वको बारेमा नि लेख्नु पर्दैन कि हाम्रो समाजको जुन यो सोसियल फ्याब्रिक छ एकदमै डाइभर्स सोसियल फ्याब्रिक छ त्यो डाइभर्सिटी भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ देखिनु पर्यो कि किताबहरूमा हामीले
2: सानैदेखि पढ्दा
3: अनि इभन स्कुल्सहरूको इन्भाइरोमेन्ट पनि हेर्नुभयो भने अब तपाईँको मैले देख्दै आउँदाखेरि पनि हाम्रो अब मेरो कति दिदीहरूको सानसानो भाइ बहिनीहरू छ उहाँहरूले अब कतिजना अब मेरो दिदीको बच्चाहरूले त अभियसली ल्होसार मनाउनुहुन्छ नि तर ल्होसारको दिन केही पनि इभेन्टहरू हुँदैन स्कुलमा तपाईँको अर्को अनि इभन ईदहरूको बेला नि कुनै नै इभेन्ट हुँदैन क्रिसमस डेमा चाहिँ क्रिसमस डेको चाहिँ गिफ्टहरू प्रोभाइड गर्छ अब त्यो अलिक वेस्टर्न नेरेटिभ पनि भएर पनि होला अनि कृष्ण जन्माष्टमीको दिन पनि मजाले कार्यक्रमहरू हुन्छ अब त्यो चाहिँ फेरि स्कुलहरूलाई दोष दिन मिलेन किनकि उहाँलाई ल्होसारको बारेमा थाहा नै छैन भनेपछि यस्ता खालको प्रोग्रामहरू चाहिँ यो जुन हाम्रो सामाजिक सद्भाव बढाउने काम भनेको चाहिँ सेयरिङबाट हुन्छ नि त अनि अहिलेको जति हामी अब जति मोडर्न डेमा जाँदै गयो हाम्रो समाजमा हुने काम पहिला सानो हुँदा त हामी ल्होसार मनाउँदाखेरि बाहिरै गर्थ्यौँ अरू मान्छेहरू पनि हाम्रो टोलको अरू मान्छेहरू पनि आउँथ्यो तर अहिले हामी घरभित्रभित्रभित्र र फोनभित्रभित्रभित्र सर्दै गइरहेको छौँ भनिसकेपछि यस्ता खालको सामाजिक क्रियाकलापहरू चाहिँ अझ धेरै गराउनु पर्छ होला जसले गर्दा
2: प्रदेश र पालिका स्तरबाट
3: बढाउनुपर्छ
2: एउटा चाहिँ सबै धर्म सबै भाषा सबै जात जातिको चाहिँ त्यो विशेष महत्वका कुराहरू चाहिँ सानैदेखि सबै धर्मका मान्छेले अघि तपाईँले भनिहाल्नुभयो हिन्दू धर्ममा हुने कुराहरू बुद्ध धर्मका मान्छेले पढ्न पाउन् बुद्ध धर्मका कुराहरू हिन्दू धर्मका मान्छेले पढ्न पाउन् एउटा जातिले मनाउने कुराहरू हैन त्यो चाड पर्वदेखि संस्कृतिका कुराहरू चाहिँ अरु जात जातिले पनि थाहा पाउनु पर्यो जुन चाहिँ पछिल्लो पटक थोरै हदसम्म त्यो सुधार भइरहेको छ तपाईँले भनेको जस्तै हैन अर्को यो अन्तर धार्मिक र अन्तर समुदायको संवाद हुनुहुन्छ नि एउटा जुन महत्वपूर्ण त्यो आपसी संवाद भइरह्यो भने पनि त्यसले यो सामाजिक सद्भाव बढाउन भूमिका खेल्छ होला त्यसलाई कसरी संस्थागत गर्न सकिएला
3: अब त्यो संस्थागत गर्न सक्ने भनेको चाहिँ राज्य निकायबाट नै अफिसियली यस्तो खालको संवादहरू अगाडि बढायो भने हो अब मधेसमा चाहिँ भइरहेको हाम्रो साथीहरूले नै हामी मधेस दुई महिना जति अगाडि जाँदाखेरि साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो कि उहाँहरूले टाइम टाइममा के अरे पण्डितजीहरूलाई र हाम्रो मस्जिदको
2: हेडहरूलाई
3: धर्मगुरूहरूलाई बोलाउनु भएर छलफल गरिरहनुहुन्थ्यो अरे कि के हुन्छ कस्तो हुन्छ भनेर तर यो भनेको चाहिँ एकदमै सामुदायिक स्तरमा समूहको बीचमा जसकोमा चाहिँ अलि सजिलो छ बोलाउन सजिलो छ उहाँहरूको बीचमा संवाद गरिराख्ने ताकि कसरी चाहिँ यो धार्मिक द्वन्द्वहरू कम गराउन सकिन्छ भनेर तर यस्तो कुराहरू त फेरि बाहिर आउँदैन अलिकति उहाँ धर्मगुरूहरूलाई नि सेफ पनि नहुन सक्छ आफ्नै धर्मको समुदायहरूबाट पनि उहाँहरूले फेरि अट्याकहरू आउन सक्छ भन्ने रेस्पेक्ट गर्नु हुँदैन तर यो कुरा चाहिँ राष्ट्रिय स्तरबाट नै उहाँहरूले टाइम टाइममा यो यस्तो खालको स्ट्रक्चर लिने तपाईँले भन्नुभयो जस्तो संरचनागतै यसरी खालको छलफलहरू गर्न थाल्यो भने चाहिँ मेबी अझ मान्छेहरूले धेरै कुरा बुझ्ने अझ मान्छेहरूले यो कुरालाई किनकि कति हिँड्नुहुन्छ भने मान्छेहरूलाई आफ्नो धर्मभन्दा बाहेक अरू धर्महरूको बारेमा हामीले धेरै बुझ्या हुँदैन अनि त्यो चाहिँ एकदमै केही न केही हो अलिक छुट्टै हो अब छुयो भने नै बिग्रिहाल्छ कि भन्ने खालको डर पनि हुन्छ कि जुन चाहिँ अब जुन कि जस्तो कि हामीलाई पशुपति जाँदाखेरि हत्तपत्त कसैलाई डर हुँदैन किनभने त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर सेलिब्रेट गर्यो बौद्धमा आउँदा कसैलाई डर हुँदैन किनकि त्यो पहिल्यैदेखि नेसनल स्पेस भनेर हामीले सेलिब्रेट गरिरहेको होइन त्यस्तै गरेर अरू धर्मको नि जुनमा चाहिँ गर्न मिल्छ जसलाई सेलिब्रेट गर्न मिल्छ त्यसलाई चाहिँ हामीले नेसनल नेरेटिभमै यसरी सेलिब्रेट गर्यो भने चाहिँ यसमाथि हुने यो डर एकअर्कासँग हुने अलिकति अर्कै पो हो कि फरक पो हो कि भन्ने खालको कुराहरू पनि अलिक कम हुँदै चाहिँ जान्थ्यो
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो पेमाजी अर्को चाहिँ यो पालिकामा शान्ति र सद्भाव प्रवर्तनको लागि छुट्टै नीति चाहिन्छ कि चाहिँदैन
3: चाहिन सक्छ होला विशेष गरेर किनकि हाम्रो फेडरल सिस्टम हामी संघीयता ल्याउनुको कारण पनि विभिन्न ठाउँको निडको हिसाबले आफ्नो संघले आफ्नो तरिकाले काम गर्छ भनेर हो नि त अब यदि हाम्रो प्रदेश एकको कुराहरूमै पनि गर्यो भने त्यहाँ किरा समुदायको एकदमै ठूलो छ त्यहाँ आफ्नो किसिमको कुनै खालको नीतिहरू चाहिन्छ कि अब मधेसमा पहिले यो द्वन्द्वहरू अझ धेरै बढाइरहेको भएको भएर त्यसमा आफ्नो छुट्टै खालको नीति चाहिन्छ कि त्यो चाहिँ प्रदेश सरकारहरूले एकदमै गहन तरिकाले गर्नुपर्ने काम चाहिँ हो र चाहिन्छ पनि अब मधेसमा तपाईँको यो द्वन्द्व त अहिलेको मात्र होइन नि त विभिन्न टाइममा मुसलमान साथीहरूलाई विशेष गरेर अझ मुस्लिम मुसलमान साथीहरूलाई त टार्गेट गरी गरी पुलिसहरूले अट्याक गर्नेदेखि लिएर अरू मान्छेहरूले विभिन्न मान्छेहरूले अट्याक गर्ने घटना त हामीले एकदमै धेरै सुन्दै आएको कि बाहिर न्युजमा नआएको मात्र हो तर यो बारम्बार भइरहेको छ भनेपछि यसलाई निर्मूल पार्नको लागि के गर्नुपर्छ भने त प्रदेश सरकारले यसलाई एकदमै गहन रूपमा सोच्नुपर्ने कुरा हो र चाहिन्छ पनि होला
2: एकदम अब नागरिक आफैले नि व्यक्तिगत रूपमा के योगदान गर्न सक्छन् यो सामाजिक सद्भावको लागि
3: व्यक्तिगत रूपमा भनेको त सबैभन्दा पहिला चाहिँ आफ्नो मन अलिक खुला गरेर एकअर्कासँग गफ गर्नु पर्यो हामी जति कम गफ गर्छौँ त्यति एकअर्काबाट टाढिन्छौँ त्यति एकअर्काको कुराहरू बुझ्दैनौँ र त्यति एकअर्काको हामीले जस्तो खालको पनि हामीले आफ्नै दिमागमा कथाहरू बनाउन सक्छौँ हामी जति धेरै एकअर्काको संस्कार संस्कृतिको बारेमा अब मलाई चिन्ने जति पनि हुनुहुन्छ धेरै जस्तोको लागि म फर्स्ट मुगुम पर्सन हो कि म मात्र उहाँहरूले चिन्नु भएको मुगुम जातिको मान्छे भनेको मै मात्र हो अनि म जोसँग पनि भेट्छु म उहाँहरूले एकदमै आफ्नो समुदायको बारेमा के हो कस्तो भनेर एकदमै धेरै भन्ने गर्छु किनकि हाम्रो समुदायमा गर्ने कति क्रियाकलापहरू एकदमै फरक हुन सक्छ उहाँहरूको लागि एकदमै नयाँ हुन्छ तर कुरा गर्दै गइसकेपछि त बुझिन्छ नि त अनि मलाई पनि अझ कति कुराहरू थाहा हुँदैन उहाँहरूसँग कुरा गर्छु म बुझ्छु र अर्को पालि म यदि कुनै त्यस्तै खालको इन्भाइरोमेन्ट छ भने म त्यसमाथि रेस्पेक्टफुल पनि हुन सक्छु भनिसकेपछि हाम्रो एज अ नेपाली नागरिक जुन हामी डाइभर्स सोसाइटीमा बस्छौँ हाम्रो जिम्मेवारी भनेको चाहिँ एकअर्काको बारेमा बुझ्नु एकअर्काको बारेमा कुनै आफ्नो नेरेटिभ नबनाइकन खुला मनबाट चाहिँ एकअर्कालाई अप्रोच गर्नु चाहिँ सबैभन्दा बेस्ट तरिका हुन्छ
2: एकदम राम्रो कुरा भन्नुभयो पेमा वाङमोजी अब कुनै एउटा समुदायमा तनाव बढ्न थाल्यो भने त्यो समाधानको लागि पहिलो कदम के हुनुपर्छ
3: पहिलो कदम भनेको त जहाँबाट थाहा भइरहेछ ए अब अलिकति यहाँ चाहिँ केही हुन लागेको छ भनिसकेपछि सर्वप्रथम त निकायसँग गएर निकायले अलिकति यसलाई पोजिटिभली अब अस्ति भएको जस्तो तरिकाले होइन वार्ता गराउन सकिन्छ कि के रहेछ त कारण यदि कसैले इन्स्टिगेट धेरै जस्तो चाहिँ तपाईँको यो द्वन्द्वहरू कसैले इन्स्टिगेट गरेर हुन्छ कि समुदायबाट अर्ग्यानिकली आएको हुँदैन कोही एउटाले घोचिरहेको हुन्छ कोही एउटाले पुल गरिरहेको हुन्छ होइन त्यो मान्छेहरू को हो त्यस्तो शक्ति को हो भनेर पत्ता लगाउनु पर्यो र उहाँहरूको थ्रुबाट चाहिँ काम गर्नु पर्यो कि किनभने अहिलेसम्म देखेको त म्याक्सिमम धेरै जस्तो इन्भेस्टिगेटेड नै हुन्छ. कसैले पनि समुदायमा अचानक दुईजनाको बीचमा झगडा भएर भएको भन्दा नि कसैले गराएर गरिरहेको हुने भएको भएर चाहिँ उचित निकायहरूले यस्तो त्यसैले गर्दा तपाईँले अघि नै भएको कुरा विभिन्न प्रदेशको आफ्नो हिसाबको यस्तो मोनिटरिङ निकाय पनि चाहिन्छ होला जसमा चाहिँ मान्छेहरूले अनोनमस रूपमा आफ्नो सेफ्टीलाई ध्यानमा राखेर यस्तो खालको रिपोर्टहरू गर्न सकोस्, यस्तो खालको काहीँ घटना हुन लागोस् किनकि समुदायमा त कतै कतै थाहा भइरहेको हुन्छ नि यहाँ चाहिँ केही भइरहेको छ, अब यो बेला चाहिँ के हुन सक्छ है भनिसकेपछि त्यस्तो रिपोर्ट गर्ने सेफली रिपोर्ट गर्ने ठाउँहरू होस् र त्यसलाई चाहिँ शान्तिपूर्वक नै एकदमै स्ट्राटेजिक रूपमा निर्मूल पार्ने पनि स्ट्राटेजीहरू चाहिँ निकायहरू विभिन्न जुनै पनि निकायहरू त्यसमा परिचालित हुन्छ उहाँहरूले चाहिँ परिचालन हुँदाखेरि त्यस्तो खालको काम गर्नेहरू स्टेप्सहरू चाहिँ सोच्नु नै पर्ने हुन्छ.
2: एकदम महत्वपूर्ण कुरा भन्नुभयो पेमा वाङमुजी. तपाईँ युवा नवयुवाको प्रतिनिधि हुनुहुन्छ होइन, विभिन्न ठाउँमा बसेर अभियान चलाइरहनु भएको छ. आज हामी सामाजिक सद्भावको विषयमा तपाईँसँग धेरै कुरा गरिरहेका छौँ. अब हामी अन्त्यमा जाँदा जाँदा चाहिँ अघि नै हामीले धेरै कुरा भन्यौं युवाको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ किनकि तपाईँहरूकै यो भर्खरकै भदौको एक वर्ष झन्डै एक वर्ष अगाडिको भदौको नवयुवाको विद्रोहको कुरा गर्ने हो भने पनि युवाहरूकै अग्रसरतामा होइन यो परिवर्तन भएको अनि युवाहरूले गाउँठाउँमा आफ्नो भूमिका बढ़ाउन सके भने जे कुरा गर्न सक्छन् होइन, यो सामाजिक सद्भाव बढ़ाउनको लागि कतै सामाजिक सद्भाव बिथुलिन खोजेको छ भने त्यहाँ चाहिँ शान्ति स्थापना गर्नको लागि आपसी सद्भाव बढ़ाउनको लागि पनि युवाहरूको भूमिका अझ महत्वपूर्ण हुन्छ. अब जाँदा जाँदा चाहिँ देशभरका युवाहरूलाई तपाईँको के आग्रह छ?
3: देशभरिको युवाहरूलाई मेरो आग्रह भनेको चाहिँ हामीहरू हाम्रो नेपालको पहिल्यैदेखिकै हेर्यो भने जब चाहिँ हामी मोडर्न नेपाल बनेर आयौँ त्यसपछि के इतिहास भने धेरै जस्तो समुदायहरू एकअर्कासँग मिलेरै बसेको इतिहास छ हामीसँग. हामीहरू सबैजनाले आफ्नो खालको किसिमको जति पनि भावना छ आफ्नो खालको धार्मिकदेखि लिएर आफ्नो खालको आस्था जस्तो पनि आस्था छ त्यसलाई पहिल्यैदेखि नै सम्मान गर्दै आएको. तपाईँको धेरै ठाउँमा देख्यो भने स्तूपा र मन्दिर जस्तो सँगसँगै हुन्छ होइन. त्यसले गर्दाखेरि चाहिँ मेरो एकमात्र आग्रह के हो भन्दाखेरि आफूसँग अगाडि भएको मान्छे आफ्नो यदि उहाँहरू आफ्नो हाम्रो जस्तो ब्याकग्राउन्डबाट सिमिलर ब्याकग्राउन्डबाट आएको छैन भने पनि एकअर्को बारेमा बुझ्न खोजौँ. हरेक कुरालाई चाहिँ हामी हुर्किँदाखेरि हामीले जस्तो पनि कुरा सुन्दै हुर्क्यौँ त्यसलाई चाहिँ हामीले केही नुन मसालासँग चाहिँ बुझौँ. त्यसमा केही न केही चाहिँ पहिलाको जेनेरेसनहरूको आफ्नो केही पूर्वग्राही विचारहरू हुनसक्छ जुन चाहिँ हाम्रो जेनेरेसनले त्यस्तो तरिकाले सोच्नु नपर्ने पनि हुनसक्छ. त्यसले गर्दाखेरि हामीले गर्ने हामीले बोल्ने हामीले लेख्ने हरेक कुरामा चाहिँ हामीले एकअर्काप्रतिको सम्मान र तथ्य हो कि होइन भन्ने खालको कुराहरू रिसर्च गरेर फ्याक्ट चेक गरेर हाल्ने गरौँ र सकेसम्म हामी बसिरहेको समाजमा चाहिँ एकअर्काको बारेमा बुझ्ने सेयरिङ गर्ने र हाम्रो जस्तो खालको डाइभर्सिटी युनिटी इन डाइभर्सिटी भन्छौँ त्यो डाइभर्सिटीलाई रेस्पेक्ट गरेर युनिटी गर्ने खालको काम चाहिँ हाम्रै जेनेरेसनले गर्नुपर्छ. किनकि अब हामी पछि आउने भनेको हामीभन्दा यङ्गर जेनेरेसन हो जसले फेरि यस्तै कुरा सुन्दै आयो भने उहाँहरूकोमा झन् अर्कै खालको इम्प्रेसन पर्न सक्छ. त्यसैले हाम्रो समाजलाई चाहिँ हामीले जस्तो चाहेको छौँ जुन सद्भाव पूर्ण चाहिएको छौँ त्यो चाहिँ हामीले नै निर्माण गर्ने हो भन्ने खालको कुरा चाहिँ भन्न चाहन्छु र एकअर्कासँग अझ धेरै गफ गरौँ एकअर्काको कुराहरू अझ धेरै बुझ्न खोजौँ भनेर चाहिँ भन्न चाहन्छु.
2: सँगसँगै तपाईँले अघि नै सामाजिक सञ्जाल प्रयोगको कुरा गर्नुभयो. सामाजिक सञ्जाल प्रयोगमा युवाहरूले अझ बढी सावधानी अपनाउने हो भने पनि त्यो सामाजिक सद्भाव बढ़ाउनको लागि चाहिँ भूमिका महत्वपूर्ण हुन्थ्यो.
3: तर सामाजिक सञ्जालमा चाहिँ युवा मात्र होइन युवाभन्दा बाहेक जति पनि हुनुहुन्छ सामाजिक सञ्जालमा उहाँहरूले चाहिँ अलिक विशेष ध्यानै पुर्याउनु पर्छ किनकि कति हामी साथीहरूको फिडमा आउने कमेन्ट चाहिँ सबै युवाको मात्र चाहिँ छैन.
2: धेरै धेरै धन्यवाद पेमा वाङमुजी तपाईँको यो महत्वपूर्ण विचार भनाई र अनुभवको लागि
3: धन्यवाद.
2: उहाँ हुनुहुन्थ्यो युवा अभियन्ता एवं जेनजी मुभमेन्ट एलायन्सकी सदस्य पेमा वाङमा. आजको कार्यक्रममा हामीले सामाजिक सद्भावको विषयमा केन्द्रित रहेर कुरा गर्यौं. उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ. यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ. आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा विदा हुन्छु. नमस्कार.
4: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
5: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
4: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
5: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना सम्पूर्ण साठ फेरका लागि अमृत सुन साडी पसल
4: रेडीमेड एवं अर्डर अनुसार का आधुनिक र परम्परागत आकर्षक गरगहना
5: साँझी का सामान र राशि अनुसार का पत्थर का लागि
4: अमृत सुन साडी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
5: मोबाइल 97460-00454
4: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
6: बैंकिंग खैमत बिले चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आरी खई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर जिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर जिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
1: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: यो मोबाइलले पनि तनावै दियो भने
7: हैन के तनाव दियो ए खुशी
5: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
7: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनितर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रूपियाँसम्म बुझाउनु पर्ने, नेपाल सहित विभिन्न 50 देश सूचीमा समावेश। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना, 13 जनाको ज्यान गयो। र काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंज 3 कप्तानगंजमा भएको घटनापछि एक हप्तासम्म अशान्त बनेको तराई मधेसको जनजीवन विस्तारै लयमा फर्किन थालेको छ। सरकार, विपक्षी दल, नागरिक समाज, सामाजिक संघ संस्था, विभिन्न धर्मका गुरू र स्थानीय समुदायको सर्वपक्षीय पहलपछि तनाव कम हुँदै गएको हो। सुनसरी, सिराहा, सप्तरी, धनुषा, पर्सा लगायतका ठाउँमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ भने ठाउँ ठाउँमा सद्भाव र्याली र आपसी सम्वादले निरन्तरता पाएको छ। सुनसरी, सप्तरी लगायतका विभिन्न ठाउँमा सद्भाव र्याली निकाल्ने तयारी पनि छ। सप्तरीको बोधे वर्साइन र राजविराजमा अहिले बिहान 11 बजेसम्मका लागि कर्फ्यूको आदेश केही खुकुलो पारिएको प्रशासनले जनाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजारमा कर्फ्यू आदेश आज बेलुका 7 बजेसम्मका लागि खुकुलो बनाएको छ। यसैबीच गृहमन्त्री सुधन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा गैराती सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर लगायतका उपकरणको प्रयोगलाई व्यवस्थित गर्ने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाउने लगायत उल्लेख छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले यही साउन 29 देखि 31 सम्म काठमाण्डुमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसहित 551 सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको समितिले पार्टीको सांगठनिक सुदृढ़ीकरण, नीतिगत बहस र आउँदो महाधिवेशनको तयारीमा केन्द्रित रहेर 16 वटा उपसमिति बनाएको छ। संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएसँगै पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण गरिएको छ। सुनदेवीमा रहेको सम्पर्क कार्यालयमा हिजो शनिबार पत्रकार सम्मेलन गरी प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति सहित विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो। डाक्टर कोइरालाले देशको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौतीलाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजना गर्न लागि दावी गर्नुभएको छ। तत्कालीन पार्टी सभापति शेरबहादुर देउबा र तत्कालीन केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउबामाथि गएको भदौ 23 र 24 को नवयुवा आन्दोलनको क्रममा भएको आक्रमण र पार्टी कार्यालयमा भएको तोड़फोड़बाट उत्पन्न अवस्थाको स्मरण सहित उहाँले यस्तो संकटका बेला एकताको आवश्यकता भए पनि त्यसो हुन नसकेको बताउनुभयो। पत्रकार सम्मेलनमा इतर समूहका अधिकांश नेताहरू सहभागी भए पनि 14 महाधिवेशनमा देउबासँग प्रतिस्पर्धा गरेका नेता डाक्टर शेखर कोइराला भने अनुपस्थित हुनुभयो। यो समूहले 44 औं बीपी स्मृति दिवसको अवसर पारेर गएको साउन 6 मा नै राष्ट्रिय भेलाको घोषणा गरेको थियो। यो सँगै 2007 सालको क्रान्तिदेखि 62-63 को जनआन्दोलनसम्म बीपी कोइराला र गिरिजा प्रसाद कोइरालाको वैचारिक तथा सांगठनिक जगमा उभिएको नेपाली कांग्रेस इतिहासकै गम्भीर मोड़मा पुगेको छ। आउँदो मंगिरमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय भए पनि विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक द्वन्द 6 महिना बित्दा समेत टुंगोमा पुग्न सकेको छैन। काठमाण्डुमा भएको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापा र संस्थापन इतर पक्षबीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनतर्फ उन्मुख भएको सन्देश प्रवाह भएको छ। विशेष महाधिवेशनपछि संस्थापन इतर पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुग्दा पनि मागले सार्थकता नपाएपछि अहिले राष्ट्रिय भेला मार्फत नयाँ दल गठनको विकल्पसम्म पुग्ने रणनीतिमा छ। पार्टी एकताका लागि निरन्तर प्रयास र लचकता अपनाउँदा पनि संस्थापन पक्षबाट कुनै सार्थक पहल नभएको इतर पक्षको ठहर छ। तर सभापति थापाले राजनीतिलाई सत्ता र शक्तिको संकुचित घेराबाट बाहिर निकालेर सांगठनिक सुदृढ़ीकरण र नीतिगत स्पष्टतालाई सँगसँगै लैजानुपर्ने आवश्यकतामा जोड़ दिनुभएको छ। 100 रूपैयाँ भन्दा बढ़ीको सामान वा सेवा खरिद गर्दा बिल लिएर लटरी मार्फत उपहार पाउने सरकारी योजना शुरू भएको छ। सरकारले हिजोदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम 2083 कार्यान्वयनमा ल्याउँदै दैनिक 1,00,000 र हरेक 15 दिनमा 10,00,000 रूपैयाँ नगद पुरस्कार दिने व्यवस्था शुरू गरेको हो। आन्तरिक राजस्व विभागले यही साउन 1 गतेदेखि जारी भएका योग्य कर बीजकको आधारमा उपभोक्ताले उपहार जित्न सक्ने व्यवस्था गर्दै कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। विभागले हिजो सार्वजनिक सूचना निकालेर नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एकपटकमा 100 रूपैयाँ भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गरी कल बीजक लिएका अन्तिम उपभोक्ताले विभागको वेबसाइटमा खरिद विवरण प्रविष्ट गरी कार्यक्रममा सहभागी हुन सक्ने जनाएको छ। करदाता प्रोत्साहन उपहार कार्यक्रमको लागि छुट्टै अनलाइन पोर्टल सञ्चालनमा आएको छ। उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा प्राप्त कर बीजक दर्ता गरी पुरस्कार कुपन प्राप्त गर्न सक्नेछन्। वेबसाइटमा विवरण प्रविष्ट गरेपछि उपहार कुपन स्वत उत्पन्न हुनेछ। कुपनमा रहेको नम्बर लकी ड्रमा समावेश हुनेछ। विजेता घोषित भएमा सम्बन्धित बिलको फोटो र आवश्यक विवरण पेश गरी पुरस्कार दावी गर्न सकिने व्यवस्था गरिएको छ। नगद र विद्युतीय भुक्तानीका लागि फरक फरक व्यवस्था गरिएको छ। नगदमा भुक्तानी गरी खरिद गर्ने उपभोक्ताले बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल मिति, कुल रकम तथा आफ्नो नाम, मोबाइल नम्बर र ठेगाना प्रविष्ट गरी बिल दर्ता गर्नुपर्नेछ। तर क्यूआर कोड वा कार्ड मार्फत गरिएको विद्युतीय भुक्तानी स्वत प्रणालीमा समावेश हुने भएकोले विवरण भर्नुपर्ने छैन। सरकारले कर छली नियन्त्रण, वास्तविक कारोबार अभिलेखीकरण तथा उपभोक्तामा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो। यो कार्यक्रम कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले ई सेवा, खल्ती लगायत अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन दिइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनु पर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनु पर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिसा बण्ड बुझाउनु पर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकोले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता अघि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको थियो। आज पनि देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मनसुनी वायुको प्रभाव कायमै रहेको र आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती, पर्सा, बारा, चितवन र नवलपरासीमा ठूलो पानी परेको थियो। पर्साको ठोरी, बाराको सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको महाशाखा जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। कुवेतमा गएको बिहिबार भएको ड्रोन आक्रमणमा ज्यान गुमाएका 13 थुमका 44 वर्षीय सोमकुमार तामाङको शव नेपाल ल्याइएको छ। कुवेत एयरवेज मार्फत तामाङको शव गैराती नेपाल ल्याइएको हो। वहाँ विगत 4 वर्षदेखि कुवेतको एक कम्पनीमा गाड़ी चालकको रूपमा कार्यरत हुनुहुन्थ्यो। अब विदेशको खबर। पेरूमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा 13 जनाको ज्यान गएको छ। विमान दुर्घटना हुँदा त्यसमा रहेका 11 जना यात्रु र 2 जना चालक अर्थात पायलट गरी सवार सबै 13 जनाको ज्यान गएको पेरूका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ। सेस्ना क्याराभाना C-208 विमान पेरूको प्रसिद्ध नास्का रेखा रहेको पुरातात्विक क्षेत्रमाथि उड़िरहेका बेला हिजो बेलुका दुर्घटना भएको हो। विमान दुर्घटनाको कारण खुलिसकेको छैन। नास्का रेखा दक्षिणी पेरूमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य तथा युनेस्को विश्व सम्पदा क्षेत्र हो। अब खेल खबर। काबा च्याम्पियन्स लीग महिला भलिबल नेपालमा हुने भएको छ। यो लीग आउँदो कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले लीग नेपालमै आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघले जनाएको छ। 14 पूर्ण बैठकले काबा च्याम्पियन्स लीग आयोजना सहित अन्य विभिन्न निर्णय पनि गरेको छ। संघको 83-84 वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरिएको छ। त्यस्तै नेपाल भलिबल संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा यो वर्षलाई विशेष उत्साहका साथ मनाउने निर्णय पनि भएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसभित्रको आन्तरिक विवाद विभाजन उन्मुख, संस्थापनेतर समूहबाट राष्ट्रिय भेलाको तयारी तीव्र। सामान वा सेवा खरिद गरेर बिल लिँदा उपहार पाउने सरकारी योजना शुरू। डिजिटल भुक्तानी सेवा प्रदायकलाई आवश्यक प्राविधिक सहजीकरण गर्न निर्देशन। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30,00,000 रूपियाँसम्म बुझाउनु पर्ने, नेपालसहित विभिन्न

0: सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
0: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-4021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी,
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
5: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम, मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083। मर्सिङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला छर्न संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला छर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्य सँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ। उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ
1: आउनुहोस् प्रकृतिसँग रमाऊ संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिष्ट नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: Mia?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: होइन यो नाति केटो पनि कस्तो भन्या हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
6: ल सुन्नुहोस् बुढी आमै

0: मलाई मन पर्ने गीतको बजा छ कुन्डेडियो हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665204004, 9840050663।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू MS पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
11: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
12: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
13: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
12: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-13-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
4: पशु पन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186, फोन 0665-20293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
6: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आगे गई इंश्योरेंस की हम ओहो थदई मरी गा चील मोमई ये भयो समस्या खाई विषय पैनिक आगे प्लान तम लो थैली मो विषय में गई बिनी छाप बंदिल परी
8: रिलायबल लाइफ इंश्योरेंस चिंता आगे समाधान
6: छाप मी छाप रोजाई।
9: लमजुंग उद्योग वाणिज्य संघ को सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडार इकाई 2083 श्रावण 16 गते, राईनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98560-45248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विदुर तिवारी 98560-45252, विवेक तिवारी 98466-34609।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: नमस्कार, म बसन्ता रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: सरकार र हिन्दूवादी प्रतिनिधिबीच 13 बुधे सहमति। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रूपियाँसम्म बुझाउनुपर्ने। लमसुङमा एक वर्षमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 वटा मुद्दा दर्ता। सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। गत आर्थिक वर्षमा लमसुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। र आप्रवासी संकटमा स्पेन र सदस्य राष्ट्रबीच तनाव। ईयूले बोलायो आपतकालीन बैठक।
3: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 मा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आगर, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
0: अब समाचार विस्तारमा। गृहमन्त्री सुदन गुरूङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच 13 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा हिजो राति सम्पन्न वार्तामा 13 बुधे सहमति भएको हो। वार्तामा आन्दोलनरत हिन्दू सम्राट सेना लगायतका संयुक्त हिन्दू मोर्चाले धार्मिक सद्भाव, सामाजिक शान्ति र राष्ट्रिय पहिचानसँग सम्बन्धित विषय उठाउँदै 13 बुधे मागपत्र पेश गरेको थियो। सोही मागपत्रका आधारमा सहमति भएको जनाएको छ। सहमति अनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा 3 महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढ़ाउने, धार्मिक स्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न मठ मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा जडान गरिएका लाउड स्पीकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ। त्यस्तै धार्मिक स्थलमा बसोबास गर्ने व्यक्तिहरूको अभिलेखीकरण गर्न, विदेशी नागरिक भए सम्बन्धित निकाय मार्फत निगरानी र व्यवस्थापन गर्न तथा सामाजिक सञ्जाल मार्फत धार्मिक, साम्प्रदायिक वा जातीय दोष फैलाउने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने, संसदीको देवानगंज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन गरी आवश्यक निर्णय लिन, आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार तथा स्वास्थ्य सेवाको व्यवस्था गर्न र धार्मिक आयोगहरूको औचित्य, आवश्यकता तथा कानूनी आधारको पुनरावलोकन गरिने सहमतिमा उल्लेख छ। यसै गरी आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा सुनिश्चित गरिने, नेपाली नागरिकता वितरण प्रक्रियाको छानबिन गरी विदेशी नागरिकसँग सम्बन्धित विषयमा कानूनी प्रक्रिया अघि बढ़ाउन तथा मद्रसा, मस्जिद र अन्य धार्मिक संस्थामा प्राप्त हुने विभिन्न स्रोतको आर्थिक अनुगमन गरिने, धार्मिक संस्थामा आउने आर्थिक स्रोतको पारदर्शिता कायम गर्न र आवश्यक परे नियमन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। वार्तामा गृहमन्त्री गुरूङ, प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादव, प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, गृह संचार तथा कानून मन्त्री फकीरा महतो, प्रतिनिधिसभा सदस्य मनिष झा, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह तथा हिन्दू सम्राट सेना लगायतका हिन्दूवादी संगठनका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। काठमाडौँको कोठाघरमा भएको आगलागीमा विभिन्न 14 पसलहरू जलेका छन्। शनिबार राति 9:15 बजे शुरू भएको आगलागीमा फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेसनरी, मिठाई लगायतका पसलमा क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गोठा टारको पहिलो पुल नजिक रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सट भई आगलागी शुरू भएको थियो। आगलागी राति 11 बजे सशस्त्र र प्रहरी टोलीले स्थानीयको सहयोगमा 9 दमकल, 3 पानी ट्याङ्कीको प्रयोग गरेर नियन्त्रणमा लिएको थियो। आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका नौका 37 वर्षका नरेश थापा लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई नगर अस्पताल मूलपानीमा सामान्य उपचार पश्चात थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। अमेरिकाली पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन दर्ता गर्दा धरौटी बुझाउनुपर्ने एउटा कार्यक्रमलाई थाहै बनाउँदै त्यसका लागि बुझाउनुपर्ने धरौटी रकमलाई बढ़ाएर $20,000 अर्थात 30,41,000 नेपाली रूपियाँ भन्दा धेरै पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न 50 देशलाई भिसा वन बुझाउनुपर्ने सूचीमा राखेको छ। नयाँ व्यवस्था अनुसार नेपाल, बंगलादेश र भूटान सहित 50 देशका नागरिकले अमेरिकी B1 अर्थात व्यावसायिक र B2 अर्थात पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ। एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकाले थाहै बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्ट्रार प्रकाशित सूचनामा उल्लेख छ। यसअघि परीक्षण कार्यक्रम अन्तर्गत 5,000, 10,000 र $15,000 बन्ड राख्ने व्यवस्था थियो। अब भने $5,000 विकल्प हटाइएको छ भने अधिकतम रकम $20,000 पुर्याइएको छ। अब बन्ड रकम $10,000 वा $20,000 मात्र हुनेछ। नयाँ नियम अनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ता पछि नै बन्ड रकम जम्मा गर्नुपर्नेछ। भिसा अस्वीकृत भए भने रकम फिर्ता हुनेछ। भिसा स्वीकृत भए अमेरिका पुगेपछि पनि एथ्रूले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्तमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरेको थियो। वर्षा 12 चितौं र नवलपरासीमा गए राती ठूलो वर्षा भएको छ। वर्षाको छोरी 12 सिमरा, नवलपरासीको नवलपुर, सीतापुर लगायतका क्षेत्रमा अति ठूलो पानी परेको मौसम पूर्वानुमानमा शाखाले जनाएको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षाको छोरीमा झण्डै 154 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै 12 सिमरामा 144 र नवलपरासीको सीतापुरमा 140 मिलिमिटर वर्षा मापन भएको छ। चितौं सहित अरू 1-2 ठाउँमा पनि ठूलो पानी परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका क्षेत्रमा आज बिहानसम्म सतर्कता अप्नाउन आग्रह गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय लमसुङमा गत आर्थिक वर्षमा मात्रै लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 मुद्दा दर्ता भएको पाइएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू पदार्थ प्रयोग तथा कारोबारमा संलग्नलाई नियन्त्रणमा लिई मुद्दा चलाएको हो। प्रहरी तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म 8 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 11 नियन्त्रणमा लिएको छ। प्रहरीले अघिल्लो आर्थिक वर्षमा जिल्लामा 5 लागू औषध सम्बन्धी मुद्दामा 7 नियन्त्रणमा लिएको थियो। प्रहरी तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा लागू औषध सम्बन्धी 12 मुद्दा दर्ता भएकोमा सो मुद्दामा संलग्न 18 नियन्त्रणमा लिएको थियो। संख्यात्मक रूपमा विगतको तुलनामा जिल्लामा लागू औषध प्रयोग तथा कारोबार कम भएको प्रहरीको दावी छ। पछिल्ला वर्षहरूमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले गरेको सचेतनामूलक कार्यक्रम र कार्यवाहीका कारण पछिल्ला वर्षहरूमा दुर्व्यसनी कम भएको प्रहरीले दावी गरेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो 6 वर्षमा जिल्लामा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 56 मुद्दामा 75 जना पक्राउ परेका छन्। प्रहरीले 80-81 जिल्लामा 5 लागू औषध सम्बन्धी मुद्दामा 7 नियन्त्रणमा लिएको थियो भने आर्थिक वर्ष 2079-80 लागू पदार्थ दुर्व्यसन र कारोबार सम्बन्धी 11 मुद्दा दर्ता भएकोमा 15 कार्यवाहीमा परेका थिए। पक्राउ परेका लागू पदार्थ दुर्व्यसनी मध्ये प्राय किशोर अवस्थाका युवाहरू रहेको प्रहरले जनाएको छ। कुलतमा रहेका साथी संगत, मनोसामाजिक समस्या वा पारिवारिक वातावरणले युवाहरू लागू पदार्थ सेवनमा उद्दत देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारबाट लमसुङमा विनियोजित बजेट मध्ये 34% रकम फिर्ता भएको छ। प्रदेश सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायमा विनियोजित बजेट मध्ये 34.65% रकम फिर्ता भएको हो। गण्डकी प्रदेश सरकारबाट जिल्लाका दुई स्थानीय तहसहित प्रदेश सरकार माताहतका कार्यालयमा गत आर्थिक वर्ष चालू र पूँजीगत गति गरी 2,05,41,81,223 रूपियाँ आएको थियो। सोमध्ये 1,34,22,57,787 रूपियाँ 86 पैसा मात्रै खर्च भएको छ। कुल विनियोजित बजेट मध्ये 71,19,23,435 रूपियाँ 14 पैसा खर्च हुन नसकी फिर्ता भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय लमसुङका अनुसार गत आर्थिक वर्षमा प्रदेश सरकारबाट जिल्लाका निकायमा चालूतर्फ 63,37,13,223 रूपियाँ बजेट आएको थियो भने पूँजीगततर्फ 1,42,04,68,000 रूपियाँ आएको थियो। चालूतर्फ मात्रै गत आर्थिक वर्षमा 41,28,811 रूपियाँ अर्थात 65.12% मात्रै बजेट खर्च भएको छ भने पूँजीगततर्फ 92,95,28,976 रूपियाँ 55 पैसा अर्थात 65.43% बजेट खर्च भएको छ। यसै गरी गत आर्थिक वर्षमा जिल्लाका प्राय सबै कार्यालयहरूमा आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च गरिएको पाइएको छ। गत असार महिनामा मात्रै चालूतर्फ 8,05,41,591.34 रूपियाँ खर्च भएको छ भने पूँजीगततर्फ असार महिनामा मात्रै 32,23,14,718.34 रूपियाँ खर्च भएको छ। जिल्लामा सबैभन्दा धेरै रकम पूर्वाधार विकास कार्यालयमा आएको र खर्च पनि पूर्वाधार विकास कार्यालयकै अधिक रहेको छ। उक्त कार्यालयमा मात्रै गत आर्थिक वर्षमा 68,44,17,512.69 रूपियाँ

0: आउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसल 7 भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
4: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
4: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
5: सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसुल बक्यौता रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसुल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौता रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी सहर खाने पानी तथा सरसफाई उपभोक्ता समिति, बेसी सहर 8, लमजुङ।
6: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसीसर 7, लमजुङ। सम्पर्क 0665200004, 98400050663।
7: मर्सेङ एफएम 95 MHz।
8: विश्रामपछि स्वागत छ, अब बाँकी समाचार। लमजुङका विभिन्न सरकारी कार्यालयहरूले संघीय सरकारलाई 40 करोड़ बढ़ी राजस्व बुझाएका छन्। तीनवटा स्थानीय तहसँगै संघीय सरकार अन्तर्गत रहेका जिल्लाका 18 कार्यालयहरूले नेपाल सरकारलाई राजस्व बापतको रकम 41,68,36,88 रूपियाँ बुझाएका हुन्। संघ सरकारलाई राजस्व बुझाउने कार्यालय मध्ये सबैभन्दा धेरै साविक करदाता सेवा कार्यालयले बुझाएको छ। हाल कोलेनिकामा गाभिएको करदाता सेवा कार्यालयले मात्रै संघीय सरकारलाई 19,19,79,70 रूपियाँ ₹20 बुझाएको हो। सो कार्यालयले कर सेवा सम्बन्धी सेवा प्रभावबाट संकलित राजस्व रकम सम्बन्धित निकायमा पठाएको हो। करदाता सेवा कार्यालय कोलेनिकामा गाभिएपछि दोस्रो धेरै कर बुझाउने कार्यालयमा कोलेनिका भएको छ। कोलेनिकाले गत आर्थिक वर्षमा 16,97,42,547 रूपियाँ 91 पैसा संघीय सरकारलाई बुझाएको छ। यसैगरी संघ सरकारलाई धेरै

0: राजस्व बुझाउ निकार्नेमा जिल्ला प्रशासन कार्यालय रहेको छ। प्रशासनले मात्रै 2,88,24,210 रूपियाँ राजस्व बुझाएको छ। जिल्ला प्रहरी कार्यालय लमसुङले 87,65,540 रूपियाँ, जिल्ला अदालत लमसुङले 50,65,721 रूपियाँ 61 पैसा राजस्व बुझाएको छ। सो बाहेक जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई लमसुङले 36,26,465 रूपियाँ, नापी कार्यालय लमसुङले 24,17,380 रूपियाँ राजस्व बुझाएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले 22,33,026 रूपियाँ 58 पैसा राजस्व बुझाएको छ भने जिल्ला हुला कार्यालय लमसुङले 8,26,327 रूपियाँ, डुम्री विशेषर चामे सड़क योजनाले 6,97,848 रूपियाँ राजस्व बुझाएको छ। लमसुङमा रहेको नेपाली सेनाको सन्दीप प्रसाद गणले 2,31,020 रूपियाँ, जिल्ला निर्वाचन कार्यालय लमसुङले 1,00,000 रूपियाँ, मालपोत कार्यालयले 50,000, जिल्ला समन्वय समिति लमसुङबाट 29,700 रूपियाँ, कार्यक्रम कार्यान्वयन इकाइ लमसुङबाट 8,466 रूपियाँ राजस्व संघ सरकारमा गएको छ। तीनवटा स्थानीय तहबाट पनि संघीय सरकारमा राजस्व गएको छ। सोमध्ये मध्य नेपाल नगरपालिकाबाट संघ सरकारलाई 9,94,837 रूपियाँ, दुधपोखरी गाउँपालिकाबाट 7,03,313 रूपियाँ 64 पैसा र मसाङदी गाउँपालिकाबाट 5,50,565 रूपियाँ 54 पैसा संघ सरकारमा राजस्व बुझाएको कोलेनिका लमसुङले जनाएको छ। मात्सुय गुरूङ फिल्म्स प्रणालीको प्रस्तुति नेपाली चलचित्र पेन्सन पट्टा आगामी भदौ 26 गतिदेखि लमसुङ सहित देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रको प्रचार प्रसार तथा जानकारी दिने उद्देश्यले लमसुङको बेसीसरमा शनिबार पत्रकार भेटघाट कार्यक्रम भएको छ। कार्यक्रममा चलचित्रका कथा लेखक तथा निर्देशक मात्सुय गुरूङले चलचित्रबारे जानकारी दिनुभयो। उहाँले भूतपूर्व सैनिक परिवारको यथार्थ जीवन, संघर्ष र पारिवारिक सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो। कार्यक्रममा प्रोडक्शन म्यानेजर डीबी गुरूङ, कलाकार मनिका गुरूङ, गुरूङ चलचित्रका नायक विष्णु गुरूङ तथा जिल्लाका संचारकर्मीहरूको सहभागिता रहेको थियो। पत्रकार भेटघाटमा निर्देशक मात्सुय गुरूङले भदौ 26 देखि बेसीसर स्थित अन्नपूर्ण चलचित्र मन्दिर सहित देशभर प्रदर्शन हुने चलचित्र प्रदर्शन हुने जानकारी दिँदै चलचित्र हेरेर साथ दिन र दर्शकलाई आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गर्नुभयो। उहाँका अनुसार करिब 2 करोड़को लागतमा चलचित्र पेन्सन पट्टा निर्माण भएको हो। चलचित्रमा चर्चित कलाकार दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार आश गुरूङले गर्नुभएको थियो। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई आपूर्तिको सहज बनाउन निर्देशन दिएको छ। निगमले शनिबार विज्ञप्ति जारी गरी उद्योग व्यवसायीहरूलाई ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेकाले सम्पूर्ण ग्यास उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। विज्ञप्तीमा भनिएको छ, आयल निगमले विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न पनि अनुरोध गरेको छ। आयल निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बर 01-597-1902 कार्यालय समयभित्र सम्पर्क गर्न पनि भनेको छ। मोरक्कोबाट करिब 60,000 आप्रवासी स्पेनको उत्तरी अफ्रिकी भूभाग सेउटामा प्रवेश गरेपछि यू सदस्य राष्ट्रबीच सीमा सुरक्षा र आप्रवासन नीतिलाई लिएर तनाव बढ़ेको छ। यस आप्रवासी संकटबारे छलफल गर्न युरोपेली संघ यूले मंगलबार आपतकालीन बैठक बोलाएको छ। यूका 22 सदस्य राष्ट्रले संयुक्त पत्र जारी गर्दै आप्रवासन संकटको सामना गर्न सम्बन्धित कदम चाल्न तथा संघको बाह्य सीमा थप मजबूत बनाउन माग गरेका छन्। संयुक्त पत्र गैरकानूनी रूपमा यू प्रवेश गर्न सकिने धारणा सिर्जना हुने गरी हुने हाइब्रिड थ्रेट प्रति चिन्ता व्यक्त गरिएको छ। यस्तो धारणा फैलदा थप मानिसले गैरकानूनी प्रवेशको प्रयास गर्न सक्ने, साझा आप्रवासन नीति प्रतिको विश्वास कमजोर हुने र त्यसको असर सबै साझा सदस्य राष्ट्रमा पर्ने पत्रमा उल्लेख छ। तर संकटका विषयमा यूरोपेली देशहरूले स्पेनप्रति गरेको प्रतिक्रियाप्रति स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले असन्तुष्टि जनाएका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेनलाई छुट्टी पत्र लेख्दै सान्चेजले केही युरोपेली सरकारको व्यवहारप्रति गम्भीर चिन्ता रहेको बताएका छन्। उनले 48 घण्टाभित्रै स्पेनले सेउटा सीमा क्षेत्र पूर्ण नियन्त्रण कायम गरेको र आप्रवासीलाई मुख्य भूमि युरोपतर्फ अनधिकृत रूपमा जानबाट रोकिएको दावी गरेका छन्। काभा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। आगामी कार्तिक 15 देखि 21 गते नोभेम्बर 1 देखि 7 सम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघले संघको चौधौं पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काभा च्याम्पियनशीप लीग आयोजना सहित अन्य विभिन्न निर्णयहरू गरेको छ। नेपाल भलिबल संघले 2083-84 को वार्षिक कार्यक्रम पारित गर्दै त्यसलाई सार्वजनिक गर्ने निर्णय समेत गरेको छ। साथै महासचिव र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अनुमोदन पनि गरेको छ। त्यस्तै नेपाल भलिबल संघ स्थापना भएको 50 वर्ष पुगेको अवसरमा यस वर्षलाई विशेष उत्सवका साथ गोल्डेन जुब्लीका रूपमा भव्यताका साथ मनाउने निर्णय पनि गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो। वर्षेन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: सरकार र हिन्दूवादी प्रतिनिधिबीच 13 बुँदे सहमति। पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले 30 लाख रूपियाँसम्म बुझाउनुपर्ने। लमसुङमा 1 वर्षमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी 8 वटा मुद्दा दर्ता। सोही मुद्दामा पछिल्लो 6 वर्षमा 75 जनालाई कार्यवाही। गत आर्थिक वर्षमा लमसुङमा प्रदेश सरकारबाट विनियोजित बजेटको 34% रकम फिर्ता। र आप्रवासी संकटमा स्पेन र सदस्य राष्ट्रबीच तनाव। ईयूले बोलायो आपतकालीन बैठक। बिहान 10 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन radiomarsyangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: ओहो दाई तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
2: धन्यवाद बहिनी हेर्नुहोस् न घर बनाउने काम मात्र भएको छ अझ यसमा फलामका झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट सिसा रंगीन सिसा स्टे फ्रेङ गोलो फर्याङ कम्पाउण्ड जाली जीआई जाली स्टील फर्याङ ट्रस फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका ग्लास पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ
5: प्रोपाइटर नारायण ढकाल बसलमाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518
6: आया मरे नि आमा आया नि आया
7: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
6: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
7: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
6: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
7: ल दिदी बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
8: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
8: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
9: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
8: सम्पर्क फोन 9849068924 9850086780
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
12: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसहर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-60-299। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता N2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
6: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
7: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेष सहरको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढी सम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
8: नेपाल ऋण खप्पै बिमा गर्छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला हुलास मुसम अर्कुतिल दमाइसे।
9: हेलो मर्सेंग एफएम 95 मेगाहर्ज

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania.
1: Extreme energy drink.
2: 아니, 쿠시, 게 칸죠? 아스컬도 전에이 푸르디로 라스워스터 데크추다.
3: 칸이다, 카스테 게이 오이나 디디. 람중 에그로비 컨선 두아라 우트파디트 수드다 람중 마하. 비하나 벨루카 다이닉 에킥 삼차 칸이 가리고추.
2: 아니, 마하사이 수드다라 아르가닉 네 홀아라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈이 스로드바다 우트파디트 카티키 아르가닉 마하호.
2: 마하바이크 어루 키케 파인츠데 해?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: नेशनल सिटी हॉस्पिटल,
6: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
7: विशेषज्ञ चिकित्सक र सेवाहरू,
8: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
7: पेट कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
7: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
7: फिजिसियन डाक्टर गौरीराम महतो,
8: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
7: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
8: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेति,
7: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
7: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0056 93 6 11।
6: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
9: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
10: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: प्राकृतिक सौन्दर्य, मनोरंजन र सांस्कृतिक उत्सव को अनुपम संगम
2: मर्तेंगी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित 6 हामखोला झर्न महोत्सव 2083 मर्तेंगी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झर्न संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजित 6 हामखोला झर्न महोत्सव 2083 आगामी साउन 23 र 24 गते हुँदैछ।
1: प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: उक्त महोत्सवमा सहभागी भए स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमाउनुहोस्।

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न
1: चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
0: सप्रेम उपस्थिति भए म सबलाई भव्य र सभ्य रूपमा

0: टर्बाचा चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
5: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर सेन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
7: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
8: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
7: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
8: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
7: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैसी सह नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98-461-92-406 र 98-164-372।
9: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
10: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
11: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
10: हप्ताको 7 दिन बहिरङ्ग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
11: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
10: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डाइनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
11: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
10: प्रत्येक दिन ईसीजी सेवा,
11: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
10: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
11: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
10: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
11: हाड जोर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
10: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
11: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
10: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
11: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
10: परिवार नियोजन सेवा,
11: मनोसामाजिक परामर्श सेवा।
10: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेली नर्सिङ सेवा पनि उपलब्ध छ।
11: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकै सेवामा समर्पित सेवा मोडल हस्पिटल प्राली।
0: थप जानकारीको लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसी सर साथ

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वतह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक्स सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 44।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0667520019 0667520370 वा 590370 जानकारी गराउनुहोस्
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: California.
1: Extreme energy drink.
2: 형 뭐 비신이 진짜 아키바리 뭔디 아키바 아니 너 인슈런스 기염
3: 오호 다들 말이가 질 모멘
2: 이봐요 समस्या खै बिस्या पैनिक आंगे प्लान तम
3: लो थैली मो बिशामी नै बिनी छाब बंदिल परी
2: रिलायबल लाइफ इंश्योरेंस चिंता आंगे समाधान छाबा मी छाबा रजाए
4: आमा ए आमा खाना खानी बेला भयो ल आउनुस् न
5: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन उ हाम्रो पाला जस्तो ढिंडो आटोको पिठो गाउँको लोकल भात खान पाएको स्वाद आउँछ
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
6: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेचार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिसो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मसौरा चियापत्ती स्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
4: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
8: लम्सुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भए सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने अन्यथा रूट खारेज हुनेछ गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ ट्राफिक नियम पालना गरौ सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ लम्सुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लम्सुङ
9: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
10: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
11: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लम्सुङ सम्पर्क 98461-26344 98461-26344
0: आधार मजबूती।

0: गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
1: तपाईँ अहिले रेडियो सुन्दै हुनुहुन्छ।
2: पहुँचा रहा है।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083/15, भोटवाडा इकाई 2083/16, राइनास इकाई 2083/17, सुन्दरबजार इकाई 2083/21, खुदी इकाई 2083/22, दुई पिपले इकाई 2083/27, भोलेटार इकाई 2083/28। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरै जनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083/15, भोटवाडा इकाई 2083/16, राइनास इकाई 2083/17, सुन्दरबजार इकाई 2083/21, खुदी इकाई 2083/22, दुई पिपली इकाई 2083/27, भोलेटार इकाई 2083/28। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: Media Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थानचोक। फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, mereka ama, ayah ni, ayah.
1: Kie bahaya didi tapai lagi. Sunsa saya ni kikosu.
0: Herana babu, hati dukne, pen gosne garca. Kau lekai tu sah sah, nai garo. Ayah, kai, kie bahaya ki?
1: Lo didi, tisu wanita turun tak cek jad gari anus na. Apa nuswasta kita, khayal gunu percaya didi belai ma.
0: Jani tu mana agamu? Kau, kajani kah? Kajani olai?
1: Lo didi, bisisar nawar pali ka saat purano bank chok ma rayku, kier pharmacy and lab ma, gari anus na.
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निशियन द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Cure Pharmacy and Lab बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849968924586780
4: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण पहाडी पहिरो डुबान तथा सडक अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं
4: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
5: पहिरोको जोखिम भएका बस्ती तथा सडकमा विशेष सावधानी अपनाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
4: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100मा सम्पर्क गर्नुहोस्
4: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज
6: बैंकिंग खैमज बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट बैंकिंग गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कॉल पर्दिमो चमै न्यो ठगदिल खामो बैंगरवे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया बैंकि नेल पर्दिमो न्यो तानी सतर्कताना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
8: यो मोबाइलले पनि तनावै दियो भन्या
9: हैन के तनाव दियो ए खुशी
8: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ Samsung, Redmi, Vivo, Tecno, Oppo, Narzo, Realme लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099352
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB बैंकको ठीक अगाडि पनि रहेको छ

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299। के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्सेन्टिकल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा समय सान्दर्भिक विषयवस्तुलाई लिएर चाहिँ हामी कुराकानी छलफल गर्ने बसाई हुन्छ। आज पनि त्यस्तै बसाई लिएर चाहिँ हामी उपस्थित भइसकेको छौं। त्योभन्दा अगाडि तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँ कस्तो हुनुहुन्छ, त्यसको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेन्टीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै अत्याधिक गर्मी पनि छ, यहाँले प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला र एकदम धेरै पानी पिएर मात्रै कार्यक्रम सुन्नुहोला भन्न चाहन्छु, जुन काममा व्यस्त हुनुभए तापनि। र आजको शीर्षकको बारेमा तपाईँ बुझ्न चाहनुहुन्छ भने आजको शीर्षक चाहिँ हामीले जुन हालै भइरहेको घटना छ तपाईँले पनि थाहा पाउनु भएको छ होला, जातको आधारमा धर्मको आधारमा जुन विभेद भयो त्यसको कारणले गर्दाखेरि हामीले एकजनाको मृत्यु पनि भएको थियो, एकजनाले ज्यान पनि गुमाउनु परेको थियो। र त्यस सन्दर्भमा देशैभर अहिले चाहिँ र्याली पनि भइरहेको छ, सबै जात धर्मको मानिसहरू चाहिँ सँगै निस्किएर चाहिँ साझा फूलबारीको फूल हौ हामी भनेर चाहिँ निस्किरहेको छौं, उहाँहरूले चाहिँ र्यालीहरू निकालिराख्नु भएको छ। त्यसमा चाहिँ तपाईँ के बोल्न चाहनुहुन्छ त, कि हामी सबै एउटै होइन र भन्ने विषयमा चाहिँ तपाईँले आफ्नो धारणा चाहिँ के कसरी बुझ्नुहुन्छ, कसरी राख्नुहुन्छ, साथै तपाईँको ठाउँतिर यो विषयले लिएर चाहिँ कतिको चर्चा भइरहेको छ, कतिको असर पारेको छ, त्यो विषयमा चाहिँ आज हामी कुराकानी गर्छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले 0665200020 डायल गरेर आजको बसाईमा जोडिन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आजको कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली हामीलाई सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। यति बेला आजको पहिलो कलर छोडिसक्नु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनून।
0: नमस्ते, गुड आफ्टरनून। कृष्णजी सन्चै हुनुहुन्छ? हजुर, म पनि सन्चै छु। अनि के गर्दै हुनुहुन्छ कृष्णजी? अहिले बसी बसाइमै हुनुहुन्छ है? अनि कृष्णजी, आज कार्यक्रमको बसाईको बारेमा यहाँले सुन्नुभएको छ कि छैन? हजुर, यो विषयमा चाहिँ तपाईँ के बोल्न चाहनुहुन्छ भन्नुहोस् त कृष्णजी।
1: अब के भन्नुहुन्दा, अब आफ्नो आफ्नो धर्म आफ्नो आफ्नै ठुलो मान्दो रहेछ के अरे, मेरो लागि त सबै एक नाथै हो, जो जुनले जुन धर्म माने पनि अब हुन्छ, अब आफ्नो आफ्नो हुन्छ। बुद्धले अब बुद्ध मान्छ, अब हिन्दूले हिन्दू मान्छ, क्रिस्चियनले क्रिस्चियन मान्छ, मुस्लिमले मुस्लिम मान्छ, हुँदा आफ्नो धर्मको लागि आफू आफै ठुलो हो नि त, त्यही पनि अब भेदभाव चाहिँ गर्नु भएन, खिसी गर्नु भएन, जुनै धर्म माने पनि,
0: जुनै धर्म अंगाल्नु भए तापनि सबैले आफ्नो धर्म अर्को धर्मलाई पनि सम्मान गर्नुपर्छ भन्ने भनाइ चाहिँ तपाईँ राख्न चाहनुहुन्छ है? यो बाहेक केही राख्न चाहनुहुन्छ कि साथीहरूलाई सम्झिन चाहनुहुन्छ कृष्णजीले? हजुर, हुन्छ, सम्झिन सक्नुहुनेछ।
1: मर्सेन्टी होल टिमलाई,
0: हजुर,
1: अनि रेडियो सुनेर बस्नु बसिरहनु हुने रेडियो प्रेमीहरू, कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै बिदाउँछु। हस् त, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै खुदी बगैँचाबाट कृष्ण लामाजी जोडिनु भएको थियो। उहाँले आजको बसाईमा आफ्नो धारणा व्यक्त गरिसक्नु भएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट उहाँ चाहिँ विदा पनि भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 0665200020 तपाईँले फोन गर्न सक्नुहुनेछ। साताको सातै दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। हामी यो सात दिनको बसाईमा रमाइलो पनि गर्छौं, गीत पनि गाउँछौ, कथा कविताहरू पनि सुन्छौं, सुनाउँछौ पनि, र हप्ताको एक दिन चाहिँ यस्तै एकदमै जानकारीमूलक जनचेतनामूलक कुराकानीहरूको बारेमा हामी छलफल पनि गर्छौ, आफ्नो धारणा राख्छौं, अरूको विचार पनि सुन्छौं र अंगाल्छौं पनि। आजको बसाईको बारेमा शीर्षकको बारेमा तपाईँ बुझ्न चाहनुहुन्छ भने तपाईँले चाहिँ भर्खरै घटिरहेको घटनाहरू कतिपय ठाउँहरूमा अस्ति भर्खरै मात्रै जुन एकजनाको ज्यान गएको छ त्यसमा र त्यस सन्दर्भमा चाहिँ हामी सबै जात जाति धर्म अंगाल्ने मान्छेहरू चाहिँ सबै समान हुन् एउटै मान्छे हो भन्ने किसिमले चाहिँ सबैले नारा प्रदर्शन गरिराख्नु भएको छ र्यालीहरू पनि निकालिराख्नु भएको छ. आज विशेष सहरकै कुरा गर्नुहुन्छ भने हरेक जात जातिका धर्म अंगाल्ने व्यक्तिहरूले चाहिँ र्यालीहरू पनि प्रदर्शन गरिराख्नु भएको छ. हामी समान हौ, हामी एक हौ, हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने किसिमले. र यसमा चाहिँ तपाईँले कसरी बुझ्नु भएको छ, आफ्नो धारणा कसरी राख्नुहुन्छ, तपाईँको ठाउँतिर यो घटनाले कतिको प्रभाव पारेको छ, अथवा तपाईँलाई फरक नै परेको छैन कि फरक परेको छ कि तपाईँले, यो विषयमा चाहिँ तपाईँले आफ्नो धारणा राख्न सक्नुहुनेछ. कार्यक्रमको शुरूआती चरणमै छौ. यति बेला तपाईँलाई मनोरञ्जनको लागि एउटा मिठो सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला.

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको बसाईमा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर। हेलो, नमस्ते।
1: हजुर लक्ष्मीजी नमस्कार,
0: गुड आफ्टरनुन। ठिक जी, सन्चै हुनुहुन्छ?
1: हजुर, आराम कुशलै सन्चै छु लक्ष्मीजी। अनि हजुरहरू पनि सबैजना चाहिँ नि आराम कुशलै सन्चै हुनुहुन्छ लक्ष्मीजी?
0: हजुर, एकदमै सकुशल छौ भन्न चाहन्छु। अनि उदयपुरको मौसम कस्तो छ टेकजी?
1: हजुर, आज उदयपुरको मौसम चाहिँ अनि आज चाहिँ घरिघरि घाम लाग्दै घरिघरि शीतल पनि आज चाहिँ
0: हो। भनेपछि घाम र छायाको सम्मिश्रण भइरहेको छ है?
1: हजुर हजुर लक्ष्मीजी। अनि हजुरहरूकोतिर पनि आजको मौसम चाहिँ कस्तो छ?
0: यता घाम चाहिँ लागेको छैन तर एकदम बाफिरहेको छ कि टेकजी, एकदम तापक्रम चाहिँ बढ़ी नै रहेको छ भन्न चाहन्छु है।
1: हजुर।
0: अनि टेकजी,
1: हजुर लक्ष्मीजी,
0: कार्यक्रम सुन्नु भएको छ, यहाँको कमेन्ट पढ्ने तर्खरमै थियो, ट्याक फोन पनि आए है। हुन्छ, आजको बसाईको बारेमा उसो भए त यहाँले बुझ्नु नै भएको छ होला।
1: हजुर,
0: आज यहाँले आफ्नो विचार राख्नुहोस् न त है।
1: हजुर, अब
0: शुभकामना चाहिँ होइन, आज चाहिँ के भइरहेको छ भन्दाखेरि अस्ति भर्खरै सिराहामा जुन घटना भयो नि धर्मलाई लिएर,
1: हजुर,
0: त्यसमा चाहिँ अब एकजना नेपालीले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो होइन त?
1: हजुर।
0: अब एक्काइसौं शताब्दीमा आइरहँदाखेरि पनि हामी नेपालमा चाहिँ अझै पनि जात र धर्मलाई लिएर चाहिँ हामी झगडा गरिरहेको छौं, त्यसमा फेरि क्षति आफैले पुगेको छ। अब त्यो सन्दर्भमा तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ? सबै धर्मलाई लिएर जातलाई लिएर चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ आफ्नो धारणा?
1: ए, मेरो धारणा चाहिँ यस्तो, अब यस्तोमा चाहिँ, हेलो,
0: हजुर भन्नुहोस् त।
1: ए, मेरोमा चाहिँ त्यस्तो, मेरो धारणा चाहिँ अब सबैजना चाहिँ नि अब त्यस्तो झगडा चाहिँ केही नगरौँ, अब मिलिजुली नगरौँ भन्ने चाहिँ हुन्छ। अनि तर मेरोमा चाहिँ त्यस्तो, हाम्रो यता उदयपुरमा चाहिँ म बसेको ठाउँमा चाहिँ त्यति चाहिँ त्यस्तो चाहिँ भएको छैन अहिलेसम्म चाहिँ, हाम्रो उमा चाहिँ, मेरो ठाउँमा चाहिँ, म बसेको ठाउँ चाहिँ ठ्याक्क चाहिँ नि यो

0: हजुर आजको बसेबाट चाहिँ अब सर्वप्रथम यति मिठो चोरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ सञ्चालिका लक्ष्मीजीलाई नै यो शुभकामना दिन चाहन्छु। अनि हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई पनि शुभकामना दिन चाहन्छु। अनि धरान विष्णु बादुकामा रहनुहुने दाजु रसन पुलाङ राई, अनि ताप्लेजुङ निवासी कमला वनिम लिम्बू, अनि भोजपुर निवासी चक्र बान्तावा दाजु प्रिया राई, लक्ष्मी बान्तावा राई, अनि रत्न ऋतु चामलिङ राई, अनि धनकुटा निवासी बहिनी जेनु बान्तावा राई, सञ्चालिका दिदी सुखकला राई, अनि निर्मला कुमार ज्यूलाई पनि सबैजनालाई सम्झिँदै र हामी सबैजना एक आपसमा मिलिजुली गरौं, अब झै झगडा नगरौं भन्दै अहिले चाहिँ म चाहिँ टेक बहादुर पुमा राई हजुरको बासैबाट छुट्टिन्छु। ओके बाई बाई।
1: हजुर हुन्छ, नमस्ते, ओके बाई बाई। हजुर, उदयपुरबाट टेक बहादुर जी हुनुहुन्थ्यो, उहाँले आफ्नो भनाई राख्नु भएको छ र सम्पूर्णलाई सुझाव पनि दिनुभएको छ, साथै सम्पूर्णलाई सम्झिँदै विदा भइसक्नु भएको छ। उहाँले कमेन्ट पनि गर्नुभएको थियो। सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुरबाट मर्साङ डी एफएम 95 MHz भन्नुभएको थियो। यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु टेकजी। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार लक्ष्मीजी, म लक्ष्मी पछाडि बोल्दैछु पाउँदी आसामबाट।
1: हजुर नमस्कार लक्ष्मीजी, एकदम धेरै खुसी लाग्यो। के गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ?
2: म यहाँ धर्मधाम तथा सदैव सेवासमा स्वयं सेवकको रूपमा हल्का सेवा गरिरहेको छु। आज रेडियोको कार्यक्रम के टपिक रहेछ त्यो पनि बुझेँ मैले रेडियोबाटै।
1: हजुर हजुर, यसमा लक्ष्मीजीले चाहिँ तपाईँको विचार कसरी बुझाउन चाहनुहुन्छ यो विषयमा?
2: बुझाउनु म त आफ्नो मनमा लागेको कुरा भन्ने हो।
1: हजुर,
2: मेरो कुरा अरूको भन्दा केही लामो नै हुनसक्छ, मैले पहिला अनुमति माए।
1: हजुर हुन्छ, मजाले पाउनुहुन्छ।
2: अब म धेरै विदेशतिर पनि घुमेको छु, विदेशमा हामी विभिन्न किसिमको धर्महरू मिक्स भएर एक आवासमा समाजमा मिलेर बसेको अवस्था छ।
1: हजुर,
2: अनि हाम्रो नेपालमा अहिले धर्म निरपेक्ष भनिए तापनि हिन्दूको बाहुल्यता बढी छ। अब राज्यले जे कानून ल्याउँछ, जे सुधार गर्छ, त्यसैलाई हामीले स्वीकार्ने हो। अब धर्म निरपेक्ष पनि स्वीकार्छौँ, कुनै हिन्दू धर्म ल्याए पनि स्वीकार्छौँ, तर यहाँ चाहिँ के छ भने कम संख्या भएका अरू म धर्मको नाम त लिन्न, लिन जरुरी पनि छैन, आफै बुझ्नुहुन्छ। जहाँ अहिले चाहिँ जुन जन्म छोटो केही घटनाहरू भयो त्यो बिल्कुलै छैन, होइन बिल्कुलै त्यो गलत हो, किनभने बुझ्ने मान्छेले चाहिँ त्यो घटना घटाउँदै घटाउँदैन, नबुझ्ने मान्छेले घटना घटाए, घटिसकेपछि एक पक्षको मान्छेको मृत्यु भयो, कति घाइते भए, यसले गर्दाखेरि अहिले मानव मानव बिच सानो टुकरीमा सानो क्षेत्रमा यो विवाद भएको छ भने यसले उग्र रूप लिँदै गयो भनेदेखि कुनै गएर एउटाले गएर जाने मस्जिद भत्काउने, अर्कोले गएर चर्च भत्काउने, अर्कोले गएर हिन्दूको मन्दिर भत्काउने भन्न, त्यस्तो किसिमको गलत काम गर्न थाल्यो भने फेरि यहाँ चाहिँ धार्मिक युद्ध सुरु हुन्छ र यसले विश्वयुद्ध पनि निम्त्याउन सक्छ। त्यसकारण हामीले यो भएको समस्यालाई समाधान गरेर राज्यले वार्तामा बोलाएर अब गल्ती गर्नेलाई पनि माफ या चाहिँ सजाय के दिनुपर्ने हो दिलाएर समाधान लिएर जानु जरुरी छ। म भन्छु कि झगडाना दाममा हामी यसरी ठुलो शिवको मूर्ति बनायौँ, म एउटा नागरिकतामा लेख्दा राष्ट्रिय पर्यटन लेख्दामा लेख्दाखेरिमा नेपाली हिन्दू धर्म भनेर लेखिए तापनि मैले चाहिँ सबै धर्मलाई सम्मान गर्न खोज्छु, म सम्मान राख्न खोज्छु। एक आपसमा कोही समुदाय ठुलो छ, कोही समुदाय सानो छ, ठुलो समुदायले सानो समुदायले हेप्नु हुँदैन, सबैसँग मान सम्मान सद्भाव मेलमिलापमा रहेर रहनुपर्छ भन्दै यहाँ बुद्धको मूर्ति बनेको थियो, अनि यहाँ चाहिँ एउटा के अरे ठुलो शिवको मूर्ति बन्यो। त्यो सँगै कतै न कतै हामीले बुद्धको मूर्ति बनाउन मैले समितिमा राख्नाले जीवलाई कृष्णले स्वीकार्नु भएर उहाँले आपको रूपमा जाने ठुलो बुद्धको मूर्ति बनाउनु भएको छ, तपाईँ देख्नु भएको छ। त्यहीँ आएर बुद्धका गुरुहरू गुम्बा आएर चाहिँ त्यहाँको प्राण प्रतिष्ठा गरिसक्नु भएको छ। अब अरूहरू पनि यहाँ मूर्तिहरू राख्नु चाहिँ भनिसकेपछि हामीले कृषि समुदायको पनि मूर्तिहरू चाहिँ हामी तयार पारेर राखिसकेका छौँ। यस्तै लगायत हरेक समुदायको मूर्तिहरू राख्दै जाँदाखेरिमा अब कृष्णको मूर्ति राख्ने या ओम शान्तिको पनि केही राख्ने चक्र राख्ने सबै मूर्तिलाई सबै हाम्रो हिन्दूको पनि विभिन्न शाखा आगा ब्रान्च भएको हुनाले तिनवटा पनि राख्दै जाउँ भन्ने किसिमको उहाँहरू चाहिँ मैले यहाँ मेरो कुरा मान्नु भएर राख्नु भएको छ। त्यस कारण सबैलाई सम्मान गर्नको लागि, सबैलाई समेट्नको लागि, सबैलाई सद्भाव र सबैलाई सम्मान गर्नको लागि यस्तो किसिमको हामीले मूर्ति धर्मनाथमा बनाएका छौँ भने अन्तन्त पनि हरेक किसिमको धर्मको भैदेखि राम्रो हुन्थ्यो। अनि यहाँ जस्तै अब चाहिँ कतिले गुम्बामा चाहिँ आर्थिक सहयोग लह, कतिले मन्दिर

0: अब छ अर्कोले के भन्छ त सानो समुदायले उनीहरूको त गुम्बामा रकम दियो सरकारले एकपल्ट सपोर्ट गर्यो या हिन्दूको मन्दिरमा देशमा सपोर्ट गर्यो खै हामीलाई खै भन्ने कुरा आउँछ। त्यस कारण समुदायमा राज्यले पनि सबैलाई विभेद नगरिकन संख्याको आधारमा चाहिँ रकम छुट्याएर उनीहरूको मस्जिद मन्दिर के भन्छ त्यस्तो किसिमलाई चाहिँ राज्यले पनि सहयोग गरोस् र राज्यले समान किसिमले लान सकोस् भन्न चाहन्छु। म सबैको साझा व्यक्तित्व हो म भनेर भन्न पनि मैले चाहे होस् त। धन्यवाद।
1: हजुर धन्यवाद। यहाँले एकदमै राम्रो विचार राख्नु भएको छ, पक्कै पनि धेरैले सुन्नु भएको छ होला, कतिपयले मनन पनि गर्नुभएको छ होला। र आजको विषयबाट लक्ष्मीजीले साथीहरू सम्झिनु पर्दा क कसलाई सम्झिन चाहनुहुन्छ?
0: सर्वप्रथम त प्राविधिक बहिनीलाई अनि लक्ष्मी बहिनीलाई हो ल यो जस्तो सुन्नु भएको छ रेडियो अब आउने पनि बोले मैले हस् धन्यवाद।
1: हजुर हुन्छ नमस्ते धन्यवाद। हजुर भर्खरै मात्रै लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो पाउदीबाट, एकदमै राम्रो विचार राख्नु भएको छ उहाँले। पक्कै पनि यहाँहरू सम्पूर्णले बुझ्नुपर्ने भएको छ होला, कतिपयले मनन पनि गर्नुभएको छ होला। आजको बसाई एकदमै समय सान्दर्भिक रहेको छ, तपाईँले पनि आफ्नो मनमा लागेको आफ्नो विचारहरू चाहिँ तपाईँले प्रस्फोटन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। र हाम्रो कार्यक्रम रेडियो मर्स्याङ्तीको फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले कार्यक्रममा जोडिन सक्नुहुनेछ, प्रतिक्रिया दिन सक्नुहुनेछ। हेलो नमस्ते।
2: नमस्ते।
1: नमस्ते।
2: नमस्कार। सन्चै हुनुहुन्छ?
1: हजुर एकदमै धेरै सन्चै छु। को बोल्दै हुनुहुन्छ होला?
2: म ठुलो भिमिरेबाट रामकुमारी बोलेको।
1: ओहो रामकुमारीजी।
2: हजुर
1: रामकुमारीजीले अब 84 सालमा सम्झिनुहुन्छ कि भनेको यही 83 सालमा सम्झिनु भयो? कसले कसैले म बदाम लिएर आउनुभयो फेरि?
2: खै अस्ति नै गरेको थिएँ।
1: हजुर
2: अनि फेरि के अरे विज्ञापन आउने बेला भयो भन्नुभयो राखेँ।
1: हजुर
2: आज फेरि सम्झेर गरेको, अब साथीहरूले गर्नुभयो होला, बिजी बिजी देखाएको थियो।
1: हजुर एकदम धेरै खुसी लाग्यो, धेरै दिनपछि सम्झिनु भएको छ। अनि के गर्दै हुनुहुन्छ रामकुमारीजी?
2: म बाख्रा चराउँदैछु, बाख्रा गोठालो।
1: बाख्रा चराउँदै हुनुहुन्छ, साथीहरू पनि जानुभएको छ कि एक्लै जानुभएको
2: हो? हजुर एक्लै हो, साथी हुनुहुन्न।
1: अनि पानी लानुभएको छ किसैले यहाँले?
2: पानी ल्याएछु अनि नस्पति रुख नजिकै छ, नस्पति नि खान्छु।
1: ओहो भनेपछि नस्पति र पानी चाहिँ पिइराख्नु भएको छ है?
2: हजुर
1: प्रशस्त मात्रामा पिउनु होला है।
2: हजुर
1: अनि फेरि अहिले त घाम पनि लागिरहेको छ, फेरि पानी पनि त्यतै परिरहेको छ, बर्खाको मौसममा कतिपय बाटोहरू चाहिँ चिल्लो पनि हुन्छ, लेउ लागेर अलिकति सतर्कता अपनाउनु होला है।
2: हजुर
1: अनि कार्यक्रममा जोडिनु भएको छ, आजको बसाईको बारेमा यहाँलाई जानकारी छ कि जानकारी गराउनु पर्ने हो?
2: जानकारी छैन भन्नु पर्यो, अब म रेडियो सो चाहिँ सुने होइन।
1: हजुर
2: धेरै भयो फोन नगरेको, अनि खासै अब फेरि रेडियो सुनेको भए थाहा हुन्थ्यो, रेडियो नै सुन्न पाएन।
1: हजुर हुन्छ उसो भए त हामी जानकारी गराउनेछौ। अहिले पछिल्लो समय चाहिँ नेपालमा चाहिँ के भइरहेको छ भन्दाखेरि रामकुमारीजी, यो जात अनि धर्मले लिएर चाहिँ एकदम भेदभाव हुने विभेद भएर चाहिँ एउटा घटना अब एकजना मान्छेको ज्यान पनि गएको छ यही कारणले गर्दाखेरि है। अब हामी भन्नलाई सबै जात धर्म एकै हौ भनेर भन्छौ पढ्छौ पनि, तर त्यो चाहिँ व्यवहारमा लागू नभएको स्थिति छ। अब तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ जो मान्छेले विभेद गरिराख्नु भएको छ जातले लिएर धर्मलाई लिएर, त्यस्तो मान्छेलाई तपाईँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ?
2: अब खासमा अब के सुझाव त मैले के दिने र जे भए पनि अब मान्छे मुखमा त अब सम्मान हो भनिन्छ, अब देशैभरि भनौँ न देश विदेशमा जहाँ पनि अब हामी के अरे जात दुई जात मात्रै हो भनिन्छ, भन्न त अब व्यवहारमा छैन।
1: हजुर
2: व्यवहार पनि व्यवहारमा पनि गर्नु पर्यो भन्नु पर्यो, हामी त झन् अब अलि दलितै भन्नु पर्यो, हामी त अब कामी दमाईको ठाउँमा परियो, हामी त धेरै त्यस्तो विभेदहरू धेरै भोगेको मान्छे, अब मैले त भर्खर भर्खरै नै एउटा विभेद भोगेँ है, अब म त झन् त्यस्तो हामी त त्यस्तोको लागि त अलिक पीडितै छौँ, हामी गाउँमा पनि अलिकति भेदभाव एकदमै धेरै छ, त्यसो नगरिदिनु भए राम्रो हुन्थ्यो, सबै सम्मान हुन पाए राम्रो हुन्थ्यो भन्ने हो, अब के भन्ने र अरू त
1: रामकुमारीजी
2: धेरै बुझ्ने हुनुहुन्छ, बुझ्ने हुँदा हुँदै पनि अब उहाँहरूले व्यवहारमा गर्नुहुन्न।
1: रामकुमारीजी तपाईलाई सजिलो महसुस हुन्छ भने तपाईले के भोग्नु भएको छ त्यो पनि सुनाउन सक्नुहुनेछ है?
2: होइन अब त्यो भन्न चाहन्न, अब के हजुरसँग भेटमा भन्न पाए भन्थे, म यहाँबाट त भन्न चाहन्न।
1: हजुर हुन्छ, कुनै दिन
2: मैले धेरै भोगेछु, धेरै नै भोगेछु त्यस्तो। अब मेरो त एक डेढ महिना दुई महिना लगभग भयो मैले एकदमै नराम्रो शब्दहरू त्यस्तै बाहुन समाजबाट, बाहुन समाज भन्दा नि व्यक्तिबाट मैले नराम्रो भोगेँ। एक महिना दुई महिना भयो मेरो है, दुई महिना लगभग तिन महिना लाग्यो होला। त्यस्तो भोगाइ त हामीलाई कति छ, मलाई जस्तै अरूलाई पनि छ। अब हामी अब गाउँघर भन्छौँ, मुख हेरेर बस्ने हाम्रो पनि गल्ती नै छ। अब हामीले धेरै नै भोगिराखेका छौँ, हामी जस्तो म जस्तो अरू दिदी बहिनीहरू नि हुनुहुन्छ। अब के भन्ने र म्याडम?
1: हजुर एकदमै धेरै दुःख लाग्यो यहाँको कुरा सुनेर। अनि रामकुमारीजी ककसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट?
2: हजुर सम्झिनु पर्दा विशेष त हजुर लगायत मर्सेङदी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई र मेरो घर परिवारलाई, मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई, विशेष त म रेडियो सुन्नुहुनेलाई नै भन्न चाहन्छु।
1: हजुर हुन्छ, नमस्ते।
2: हजुर नमस्ते,
1: बाई बाई। हजुर भर्खरै मात्रै रामकुमारीजी जोडिनु भएको थियो, उहाँले सबै मान्छे समान हो भन्ने कुरा चाहिँ राखिसक्नु भएको छ र कतिपय अवस्थामा आफैले पनि विभेद भोगिराख्नु भएको कुरा पनि उहाँले जानकारी गराउनु भएको थियो। एकदमै दुःख पनि लागेको छ। हामी अहिले एक्काइसौं शताब्दीमा छौं, सयौं थुङ्ग फूलका हामी एउटै माला नेपाली, यो चाहिँ राष्ट्रिय गानमा मात्रै सीमित भएको छ, व्यवहारमा चाहिँ कति पनि लागू नभएको अवस्था पनि छ नेपालमा चाहिँ। अब विदेशको कुरामा, विदेशको हकमा हेर्नुहुन्छ भने मान्छे चन्द्रमा पुगिसक्यो, के गरिसक्यो, मान्छेले कस्तो निर्माण गरिसकेको छ, नेपाल चाहिँ त्यही अवस्थामा अड्किरहेको, ढुङ्गे युगमा नै भइरहेको छ। विदेशी नागरिकहरू चाहिँ अर्को काममा, विकासको काममा चाहिँ अलिकति अगाडि अग्रसर भएर बढ़िरहेको अवस्था छ भने नेपालमा भने त्यही रूढीवादी परम्परा लिएर त्यतै अड्किरहेको, अल्झिरहेको अवस्था पनि छ। सबै जात धर्म हामी एउटै हौ, एउटै साझा फूलबारीको हामी फूलहरू हौ, त्यही भएर एकले अर्कोलाई सम्मान गर्नुपर्छ, आफ्नो धर्म अंगाले रहँदाखेरि अरूलाई पनि सम्मान गर्न जान्नुपर्छ तपाईँले भन्ने मान्यता चाहिँ म राख्छु। र आजको कार्यक्रममा तपाईले पनि आफ्नो आफ्नो विचार राख्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर। सधैँ अब मनोरञ्जनकै कुरा मात्रै पनि हुँदैन, कहिले कसो जनचेतनामूलक कार्यक्रम पनि हामीले लिएर आउनुपर्छ र बोल्नु पनि पर्छ। अरू बसाईको तुलनामा हामी आइतबारको बसाईमा चाहिँ अलिकति कम जोडिने गर्थ्यौं, आज चाहिँ धेरै सहभागिता जनाउनु भएको छ, त्यसमा पनि एकदमै धेरै खुशी लागिरहेको छ मलाई। र धर्मराजले लेख्नु भएको छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज वीरतमोड़ झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको रूपको वरदान बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा, आज साउन 17 गते जन्मदिन मनाउनु हुने मेरो भाउजू दुर्गा सुवेदी ढकाल, दिदी सकिला गिरी, झापाकी बहिनी अञ्जली बोहरा र विमला पौडेल, काठमाण्डुकी मीडिया प्रेमी बहिनी सञ्जिता लामा र साथी प्रेसका उदास, रेडियो कास्के पोखरा कि पुरानो आरजे साथी आशा विशीलाई जन्मदिनको लाखौं लाख कामना व्यक्त गर्दै, मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मिठो सम्झना माया व्यक्त गर्दछु भनेर छुटिसक्नु भएको छ धर्मजी। यहाँलाई एकदमै धेरै धन्यवाद छ, नियमित रूपमा कमेन्ट गर्नुहुन्छ, कार्यक्रमलाई सम्झिनुहुन्छ र सम्पूर्ण जति पनि साथीहरूको यहाँले नाम लिनुभएको छ आज जन्मदिन हो भनेर, उहाँहरूलाई चाहिँ म मेरो व्यक्तिगत तर्फबाट, रेडियो मर्स्याङदीको होल युनिटको तर्फबाट पनि एकदमै धेरै शुभकामना दिन चाहन्छु। मन कुमारी कान्छु कुलुङजीले लेख्नु भएको छ, मिस यू अल भनेर, मिस टू लक्ष्मी प्रसाद मिश्रजी फोनमा पनि जोडिनु भएको थियो, उहाँले कमेन्ट लेख्नु भएको छ, नमस्कार म पाउँदी आश्रमबाट भनेर। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ, गुड आफ्टरनून मिलनजी। ईशा थापा मगरजीले लेख्नु भएको छ, म पहिले सबैलाई आफ्नै ठान्थे, अहिले आफ्नो को हो भनेर बुझ्न थाले, म पहिले हरेक सम्बन्ध निभाउँथे, अहिले सम्मान भएको सम्बन्ध मात्र रोज्छु, म पहिले धेरै बोल्थे, अहिले मौनताले धेरै कुरा सिकाएको छ, म पहिले सानो कुरामा हाँस्थे, अहिले मुस्कानभित्र पनि पीड़ा लुकाउन पनि सिकेको छु, म पहिले धेरै अपेक्षा गर्थे, अहिले आफ्नै मेहनतमाथि भरोसा गर्छु, म बदलिएको होइन, समयले मानिस चिनायो र अनुभवले मलाई परिपक्व बनायो। हेलो सिस्टर नमस्ते, म पनि सुन्दैछु है चितवनबाट ईशा थापा मगर मिसी अल भन्नुभएको छ। ईशाजीको कमेन्ट गर्ने शैली चाहिँ एकदम धेरै मनपर्छ मलाई, कति भावनाहरू पोखेर चाहिँ लेख्नुहुन्छ, पढ्दाखेरि पनि मलाई छुट्टै किसिमको आनन्द फील हुन्छ, एकदम धेरै खुशी लाग्यो। यहाँलाई पनि एकदमै धेरै सन्देश सम्झना दिन चाहन्छु र कार्यक्रमको आधा आधीमा आइसकेको छौं। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसिलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 कर चुक्ता, आर्थिक वर्ष 83-84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुईपिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भर कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98565248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 98412-38555, विद्युत तिवारी 98565-42552, विवेक तिवारी 98466-34609।

0: California. Extreme energy drink.
1: सूचना सूचना सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा आबद्ध सम्पूर्ण पानी महसूल बक्यौत रहेको ग्राहक उपभोक्ताहरूमा जरिवाना तथा हर्जना छूट सम्बन्धी महत्वपूर्ण सूचना बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मिति 2083 श्रावण 4 गते बसेको 24 मासिक बैठकको निर्णय बमोजिम यस समितिलाई महसूल बुझाउन बाँकी रहेको ग्राहकहरूलाई यही भाद्र मसान्तसम्म सम्पूर्ण बक्यौत रकम भुक्तानी गरेमा त्यसमा लाग्ने जरिवाना तथा हर्जना छूट दिने निर्णय भएको हुनाले समयमा नै आफ्नो बक्यौत रकम चुक्त गरी असल ग्राहकको परिचय दिनुहुन अनुरोध गर्दछौ। बेसी शहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बेसी शहर 8 लम्जी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज

नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो। कसैले कसैले हुच्याउने काम नगरौं। विभिन्न जात र धर्मको विषयले फाटो ल्याउने काम गर्छ। बोल्ने शैली र भाषा नमिल्न पनि कहिले कहीं विकरण रूपको कारक बन्छ। आफ्नो संस्कार होला, संस्कृति होला, फरक फरक जाति र धर्मले कसैले असर पार्दैन। सबैले सबैलाई सम्मान गरौं। यो मिठो कमेन्ट सँगै फेरि पनि कार्यक्रममा प्रवेश गर्न चाहन्छु। विवश कुलुङ पृथकजीले लेख्नु भएको थियो, एकदमै राम्रो सूचना सन्देश प्रवाह गर्ने यो कमेन्ट लेख्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद पनि दिन चाहन्छु। तपाईँ फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ है विवशजी। तपाईँले फोन मार्फत पनि आजको बसाईमा प्रवेश गर्न सक्नुहुनेछ र हाम्रो कार्यक्रम रेडियो मर्स्याङको फेसबुक लाइभ मार्फत पनि प्रसारण हुन्छ। प्रत्येक दिन तपाईँले मन परेको बसाईमा फोन गर्न सक्नुहुनेछ र अन्य बसाईमा चाहिँ सुन्न पनि सक्नुहुनेछ। प्रिय केसी संगीतजीले लेख्नु भएको छ, नमस्ते, सन्चै हुनुहुन्छ? म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर। कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। नमस्कार, यहाँलाई पनि एकदमै धेरै मिठो सम्झना सन्देश पठाउन चाहन्छु र तपाई नेपाल आउनुभएको बेला पक्कै पनि फोन गर्न सक्नुहुनेछ कर्णजी। र बाबुराम घिमिरेजी लेख्नु भएको छ, नमस्कार भन्नुभएको छ, नमस्कार। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, हिमाल झैं सधैं हाँस्नु, सगरमाथा झैं अटल सहारी भई शीतल दिनु, झरना झैं चञ्चल नदी जस्तै सुस्ताउनु, सूर्य जस्तै उदाउनु, आफ्नो हार होइन दुखी र असहायहरूको पनि मन पीड़ा बुझाउनु, घमण्ड कहिले नगर्नु, झुटो नबोल्नु, पैसाको आशमा इज्जत नबेच्नु अनि सफल रहोस्, जीवन उच्च रहोस्, भावना छोड भनेर चाहिँ उहाँले लेख्नु भएको छ। रोमन कार्केजीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना, चालेका हरेक कदमहरूको सफलता शिखर चुमोस, देवेन किशोर अन्जान प्रवासी भनेर लेख्नु भएको छ। एकदमै धेरै रोमन कार्कीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ मेरो व्यक्तिगत तर्फबाट र रेडियो मर्स्याङदे होल युनिटको तर्फबाट। यहाँको जीवन चाहिँ एकदमै फुलोस फलोस भन्न चाहन्छु। सबिन तामाङजीले लेख्नु भएको छ, नमस्कार, म पनि सुन्दैछु खोटाङबाट बाराह पोखरी गाउँपालिकाबाट सबिन तामाङ, मिस यु अल भन्नुभएको छ। नमस्कार सबिनजी, एकदम धेरै खुशी लाग्यो खोटाङबाट सुन्दै हुनुहुँदो रहेछ। अब खोटाङ चाहिँ गीतमा धेरै सुनिरहेको ठाउँ पनि हो, यहाँ चाहिँ मिल्छ भने फोन मार्फत पनि जोडिनु होला। खोटाङको मान्छेसँग कुराकानी गर्ने एकदमै चाह पनि छ र जति पनि साथीहरूले आज कार्यक्रम सुन्दै हुनुहुन्छ, आजको कार्यक्रमको बारेमा के बोल्न मन छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665520 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाएको साथमा कुनै बसाईमा तपाईँले कथा कविता गजल मुक्तहरू वाचन गर्नुपर्ने हुन्छ, कुनै बसाईमा तपाईँले गेस गर्नुपर्ने हुन्छ, कुनैमा तपाईँ लोकगीत मात्रै गाउनुपर्ने हुन्छ, त्यस्तो चाहिँ हाम्रो बसाई हुन्छ। फरक फरक दिनमा फरक फरक अनुभूति दिलाउने कार्यक्रम हो यो। आजको बसाईमा चाहिँ अलिकति जनचेतनामूलक कार्यक्रम विषयलाई चाहिँ हामीले शीर्षक राखेको छौं। त्यसै सन्दर्भमा हामी कुराकानी पनि गरिरहेका छौं। कतिपय साथीहरूले एकदमै राम्रो विचारहरू पनि राख्नु भएको छ र तपाईँले पनि आफ्नो विचार राख्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं कार्यक्रममा। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गर्न सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छु। यति बेला घायल अभिमान सुनवार आईडीबाट कमेन्ट आएको छ। हेलो, गुड आफ्टरनून दामसेवल हजुर, आरसे मिस के छ हालखबर? आरमै हुनुहुन्छ। म नेपाल सरकारबाट मान्यता प्राप्त तीनचुरे मीडिया ग्रुप प्रावस नेपालको सदस्यहरू, मीडियालाई अत्यन्तै माया गर्ने मान्छे घायल अभिरमान सुनवार हो, पाँचथर पिदिम सिलौटी नगरपालिका तीनबाट। यस कार्यक्रम मार्फत अब बस्ने गीत मार्फत समर्पण गर्नुपर्दा मीडिया प्रेमी साथीहरू यस प्रकार छन्: मुना मुखिया, प्याकुली गीता लिम्बू, एलिसा लिम्बू, काली कमला वनेम लिम्बू, सोनिम शेर्पा, सिर्जना विश्वकर्मा, आयमान सुनवार, अभागी रमिला बान्तव, अस्मी सोताङ, दिल दुखी रिया, कुमारी योङहाङ लावाती, सोना कन्दङ, माधव ढुंगेल, हरपल रोशनी, मीडिया प्रेमी राई अनिसा, सानु सम्झना, टीकेराम सुनवार, फुच्ची संस्कृति लामा, राई राजघले मगर, मीडिया प्रेमी कृति छेत्री, कमला मुखिया, रत्नबहादुर थापा, हिर्सु चामलिङ राई, मीडिया प्रेमी निर्मला वनेम, रमला साम्पाङ राई, जुनु दिवानी तिगेल, सुशीला विश्वकर्मा, खुशी यमुना विष्ट, लक्ष्मण मगर, मनकुमारी कान्छी कुलुङ, तीर्थ राई, पूर्वेली आकाश राई, दुखी बिना लुलम, ढकाल धर्मराज, अराती मगर, बान्तवा जेनु, जनकी सुनवार, पूर्वेली खुशी ममता पोया, कल्पना साम्पन, मनको साथी जीवन कार्की, सम्झना सुनवार, सरस्वती खत्री, लामपल रामलाल सुमन, सिम्पल सुमिना, रमिला राई, दिया लिम्बू, राम सुनवार, हजारमान राई, भूमिका राई, सन्जु शेर्पा, बान्तवा चामलिङ राई, भावना चामलिङ राई, सानी बुनु सरस्वती श्रेष्ठ, विपना राई सम्पूर्ण लगायत घायल अभिमान सुनवारको नामसँग चिर परिचित सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनेर भरपूर मनोरञ्जन लिनुहोला भन्दै हजुरबाट ओझेल पर्न चाहन्छु। हस्त, आरजे मिसलाई बाई बाई, फेरि भेटौंला, नमस्कार भनेर लेख्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ, एकदमै खुशी लाग्यो कार्यक्रममा जोडिएर। सम्पूर्ण साथीहरूलाई सम्झिनु भएको छ, नियमित रूपमा यसरी नै जोडिनुहोला अभिमानजी, र नियमित रूपमा यसरी नै साथीहरूलाई सम्झिनुहोला। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिने बेला भइसकेको छ। जति पनि साथीहरू जोडिनुभयो, आफ्नो विचार राख्नुभयो, सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र अन्तिममा, हामी फरक भाषा बोल्न सक्छौं, फरक संस्कार अपनाउन सक्छौं, फरक धर्म मान्न सक्छौं, तर आफ्नो हाम्रो मानवता एउटै हो। जाति वा धर्मको आधारमा कसैलाई चाहिँ होच्याउनु, विभेद गर्नु वा घृणा कसैलाई सभ्य समाजको, यो चाहिँ सभ्य समाजको चिन्ह होइन। त्यही भएर चाहिँ विविधतालाई सम्मान गरौं, एक अर्काप्रति प्रेम सद्भाव समानता र सहिष्णुता बढ़ाऊ, सबै मिलेर विभेद रहित शान्तिपूर्ण र समावेशी समाज निर्माण गरौं भन्न चाहन्छु। र आजको कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर चारजना साथी जोडिनु भएको थियो: कृष्ण लामाजी, टेक बहादुरजी, लक्ष्मी प्रसाद मिश्रजी र रामकुमारीजी जोडिनु भएको थियो। उहाँहरू चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो कमेन्ट पठाउनुहुने तपाई सम्पूर्णलाई पनि एकदम धेरै धन्यवाद दिन चाहन्छु। अन्तिममा यामसारुजीले लेख्नु भएको छ: हेलो सिस्टर, नमस्ते, झोडले म पनि सुन्दैछु है

तनहुदेव घाटबाट भन्नुभएको छ। नमस्कार झोली हेमसारूजी, कमेन्ट गर्नुहुने सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाई सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि विदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: समिच्यों चौदह के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता खाई हमरो
7: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
8: आंगी समझो लोटरी पड़ती हूँ छापता ही गुदी
6: बढ़ दिया बढ़ दिवा लोटरी खाले पड़ दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई

0: Mania
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
5: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी.

नमस्कार, दिउँसो दुई बजेको मर्सेङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। संयुक्त हिन्दू मोर्चा र सरकारबीच पुनर्वार्ता भएको छ। गृहमन्त्री सुदन गुरूङ आज सनकपुर स्थित यात्री निवासमा बसेको वार्तामा पुनः मौखिक सहमति भएको छ। पुनः केही बुँदा थपेर 18 बुँदा पुर्याएको बताइएको छ। मागपत्र गृहमन्त्री गुरूङलाई मोर्चाको तर्फबाट पेश गरिएको छ। यद्यपि शनिबार राति भएको वार्ताको 13 बुँदालाई स्पष्ट पार्ने काम वार्ताबाट भएको धनुषका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद नुइटेलले बताउनुभयो। सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन्। नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद सचिवलाई पुग्न थालेको हो। संसद सचिवालयको सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउने क्रम जारी रहेको बताइएको छ। यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यता स्नातक तह अनिवार्य छ। यस सम्बन्धी राजपत्रमा प्रकाशित सूचनामै भनिएको छ, स्वकीय सचिवको योग्यता प्रचलित कानून बमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यता सराह हुनेछ। कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाईको निधनमा म्याग्दीको अन्नपूर्णा गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्णा गाउँपालिका वडा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलि सोमबारका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नुभएको विज्ञप्तीमा पाकिस्तानको ब्रड पिक हिमाल पर्वतोरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यहरूको निधन भएकोमा दुःख व्यक्त गरिएको छ। आइतबार बेलुका भएको आएको हिम पहिरोमा परेर 6 नेपाली सहित 10 ज्यान गएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न ठाउँका विमानस्थल निर्माणको ठेक्काबाट घुस संकलन भएको र त्यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले जग्गा किनेको दावी गरेको छ। अख्तियारका अनुसार विशेष अदालतमा पेश गरेका कागजात अनुसार करिब 3 दर्जन भन्दा बढ़ी मझौला र साना प्रकृतिका ठेक्कामा करिब 1% दरले घुस संकलन भएको देखिन्छ। त्यसरी संकलित रकम प्रयोग गरेर अधिकारीले आफ्नो पत्नीको नाममा 13 जग्गा किनेका हुन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। अस्ति शुक्रबार बढ़ेको सुन चाँदीको भाव आज घटेको हो। सुन आज तोलामा 1800 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 2,83,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। शुक्रबार सुन तोलामा 1000 रूपियाँले बढ़ेर तोलाको 2,85,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव तोलामा 45 रूपियाँले घटेको छ। शुक्रबार तोलामा 50 रूपियाँले घटेको तोलाको 4,360 रूपियाँमा कारोबार भएको चाँदी आज घटेर तोलाको 4,315 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैर आवासीय नेपाली बनेकी छिन्। रोचक के छ भने उनी गैर आवासीय नेपाली संघको वर्तमान कार्य समितिमा हङकङबाट दोस्रो पुस्ता संयोजक पदमा कार्यरत छिन्। शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले 3 राष्ट्रिय कीर्तिमान रचेका छन्। पहिलो मिस नेपाल बन्ने पहिलो गैर आवासीय नेपाली, अहिलेसम्म थुप्रै गैर आवासीय नेपाली युवतीले मिस नेपालमा प्रतिस्पर्धा गरे पनि उपाधि जित्न सकेका थिएनन्। विद्यार्थी भिसामा पढ्न गएकाहरू फर्किएर मिस नेपालको उपाधि जितेको भए पनि विदेशमै स्थायी बसोबास गर्नेले उपाधि जितेको थिएनन्। दोस्रो कीर्तिमानमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रिजर्ससँग अनुबन्धित डायस्पोराको उपाधि पनि जितेर लगातार मिस नेपालको मुख्य उपाधि जित्नु पनि यो पहिलो पटक हो। मिस नेपालमा दीपमालाको प्रवेश मिस नेपालको हङकङको उपाधि जितेसँगै पक्का भएको हो। डायस्पोराको उपाधि जिते यता लगातार मिस नेपालको उपाधि जितेको यो पहिलो घटना हो। तेस्रो कीर्तिमानमा दीपमाला ग्राण्ड फिनालेमा 4 सहविदा जित्ने पहिलो प्रतियोगी बनिन्। यसअघि एकैजनाले यति धेरै सहविदा जितेका थिएनन्। सप्तरीको राजविराज बोदेवर साइन नगरपालिका क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाए पनि शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा भने यथावत राखेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयले गत बिहिबार राति 10 बजेदेखि बोदेवर साइन नगरपालिका क्षेत्र र शुक्रबार बिहान 8 बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यू हटाइए पनि स्थानीय प्रशासन ऐन 2028 को दफा 6 बमोजिम निषेधाज्ञा जारी गरिएको छ।
दिउँसो दुई बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनो हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोपाइटर दीपक पौडेल। बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665204297।

0: Mania?
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861-23284 र 9921-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
9: विशिष्ट हररी खोली रेडियो मर्सिङ क्याले यो भाषाले कति छाप पुगे खैमु खोजिन्थिङ औस्यो
10: ए 26 घरी बालोटी र रेडियो मर्सिङ औस्यो।
11: आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania, extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थानचोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी एफएम 95 मेगाहर्ज।

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइज गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
0: सम्पर्क मोबाइल नम्बर 98465-95074 र 98065-58074।

0: Funnier.
1: Extreme energy drink.
2: होइन नि खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।
6: लमजुङ उद्योग वाणिज्य संघको सूचना: लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083/15, भोटवाडा इकाई 2083/16, राइनास इकाई 2083/17, सुन्दरबजार इकाई 2083/21, खुदी इकाई 2083/22, दुई पिपली इकाई 2083/27, भोलेटार इकाई 2083/28। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विदुर तिवारी 9856045252, विवेक तिवारी 9846634609।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: Hello, Marsang DFM 95 MHz

0: नेपाल खबरमा अब पूरा खबर। गएको वैशाख एक गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्ति घटनामा परि 196 जनाको ज्यान गएको छ, 4 जना बेपत्ता भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4053 विपत्ति घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपत्को मुख्य घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, ढुङ्गा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोटन लगायत घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपत्ति घटना भएका छन्, जसमा परिसर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेख हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमले जनाएका छन्। लिपुलेख नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेखभन्दा झण्डै 17 किलोमिटर पश्चिममा लिम्पिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दियौं पुरानो व्यापारिक सम्बन्ध मा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएका सामानको अवस्था बुझ्न कुनै पनि सामान नलिई तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको थौरागढ़ जिल्लाका ब्यास दारमा र चौदास उपत्यका व्यापारीहरूले व्यापार गर्ने गर्दछन्। नेपाली कांग्रेसका नेताहरू नयनसिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरेको बताउनुभयो। देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला प्रतिपक्षी दल आफैभित्र अल्झिनु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाई छ। उहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजन गरिनेछ। कांग्रेसको संस्थापन इतर पक्षले साउन 29 गतेदेखि 31 गतेसम्म छुट्टै राष्ट्रिय भेला आह्वान गरेपछि देश र कांग्रेस जोड्ने अभियान सक्रिय बनेको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच पेशागत सञ्जाल पापड़ले सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर सप्तरीको राजविराजमा शान्ति र लोकतन्त्रका लागि सद्भाव र्याली निकालेको छ। यस्तै गृहमन्त्री सुदन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलन कार्यक्रमहरू फिर्ता भएका छन्। आज जनकपुरधाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै 1.5 घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 मुद्दे मागहरूमा थप 6 मुद्दा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कृतिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ अन्नपूर्ण गाउँपालिका नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ आइतबार बेलुका आएको हिम पहिरोमा परेर 6 जना नेपाली सहित 10 जनाको पाकिस्तानी हिमालमा ज्यान गएको थियो यसैबीच अल्पाइन क्लब अफ पाकिस्तानले निर्मल पूर्जाको शव 5,700 मिटर उचाइमा फेला पारेको जानकारी दिएको छ पाकिस्तानको स्कार्दुमा रहनुभएका नेपाली पर्वतारोही तथा निर्मल पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्यालजे शेर्पाले आरोहीहरूको शव आज पहिलो शिविरमा ल्याउने जानकारी गराउनु भएको छ उहाँका अनुसार पहिलो शिविरमा झारेपछि भोलि शवलाई ब्रड पिक हिमालको फेदमा जापानी क्याम्पसम्म ल्याउने योजना छ मौसम र हिमालको अवस्थाले साथ दिएमा जापानी क्याम्पबाट हेलिकप्टर मार्फत शव उद्धार गर्ने सम्भावना रहेको उहाँले उल्लेख गर्नुभएको छ अब विदेशको खबर अमेरिका र इरानबीच 6 महिनादेखि चलिरहेको द्वन्द्वका कारण विश्वव्यापी इन्धन आपूर्तिमा गम्भीर असर परेको छ यही बीचमा विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले भने असाधारण नाफा कमाएका छन् अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार युद्धका कारण रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुजबाट हुने यातायात ठप्प जस्तै बन्दा विश्वव्यापी रूपमा कच्चा तेलको आपूर्तिमा कमी आएको थियो र त्यही कारण मूल्य बढ़्यो मार्चदेखि मे महिनाको अवधिमा प्रति ब्यारल $70 आसपास रहेको ब्रेन्ट क्रूड तेलको मूल्य बढ़ेर द्वन्द्वको उत्कर्ष बेला कच्चा तेलको मूल्य प्रति ब्यारेल $126 पुग्यो यस स्थितिबाट कच्चा तेललाई पेट्रोल डिजल र जेट इन्धनमा परिणत गर्ने रिफाइनरी अर्थात प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा उठाएका छन् अमेरिकी कम्पनी एक्सन मोबिलको दोस्रो त्रैमासिक नाफा दोब्बर भई $14.53 करोड पुगेको छ भने कुल आमदानी 42% बढ़ेर $1,16 अर्ब पुगेको छ यस्तै अर्को ठूलो कम्पनी सेभरनको नाफा झण्डै 4 गुणाले बढ़ेर $12.07 करोड पुगेको छ सेभरनको व्यवसायबाट प्राप्त नाफा अघिल्लो वर्षको तुलनामा 6 गुणा भन्दा धेरै बढ़ेको छ यस्तै गरी युरोपका 6 वटा तेल कम्पनीहरूको पहिलो त्रैमासिकमा $22 अर्ब भन्दा बढ़ी नाफा कमाएका छन् जुन अघिल्लो वर्षको तुलनामा 40% भन्दा धेरै हो अब खेल खबर भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलंकाको 2 खेलको टेस्ट श्रृंखलाबाट बाहिरिएका छन् देब्रे घुँडामा अझै समस्या देखिएपछि 32 वर्षका बलरले श्रीलंकासँगको टेस्ट श्रृंखला गुमाउने भएका हुन् भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको सेन्टर अफ एक्सलेन्सको मेडिकल टोलीले उनलाई आराम गर्न सुझाव दिएको भारतीय संचार माध्यमले जनाएका छन् इंग्ल्याण्डसँगको 3 खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाका क्रममा बुमराह घाइते भएका थिए चोटका कारण उनले एकदिवसीय श्रृंखलाको अन्तिम खेल खेलेका थिएनन् यसअघि अफगानिस्तानसँगको एकदिवसीय श्रृंखला र एक मात्र टेस्टका लागि बुमराहलाई आराम दिइएको थियो उनी आयरल्याण्ड र इंग्ल्याण्डसँगको टेस्ट श्रृंखलामा पनि टोलीमा थिएनन् घरेलु टोली श्रीलंका र भारतबीचको टेस्ट श्रृंखलाको पहिलो खेल यही अगस्त 15 गालेमा शुरू हुनेछ यस्तै दोस्रो टेस्ट अगस्त 23 कोलम्बोमा शुरू हुनेछ यसपछि 2 टोलीबीच 3 खेलको एकदिवसीय श्रृंखला शुरू हुनेछ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो, सर्पदंशबाट मात्र 54 जनाले ज्यान गुमाए। नेपालको विरोधकै बीच लिपुलेखबाट भारत चीन सीमा व्यापार पुनः शुरू, पहिलो चरणमा सन् 2019 रोकिएका सामानको अवस्था बुझ्न भारतीयहरूको टोली तिब्बत प्रस्थान। नेपाली कांग्रेसको आन्तरिक एकताका लागि देश र कांग्रेस जोड्ने अभियान घोषणा, साउन 20 गते राष्ट्रिय रेला हुने। इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कृतिमानी नाफा कमाउँदै, प्रशोधन व्यवसायहरूले सबैभन्दा धेरै नाफा लिए। र भारतीय बलर बुमराह श्रीलंकासँगको टेस्ट श्रृंखलाबाट बाहिर।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
6: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81, वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
13: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। सार्वजनिक विधाको दिनमा पनि राहदानी विभागमा सेवा ग्राहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विधाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाए पनि सेवाग्राहीले भने समयमै राहदानी पाउन नसकेको गुनासो गरेका छन्। रोल्पाका तिलक बहादुर घटीले राहदानी नपाएर ईपीएसको आवेदनको म्याच सकिने चिन्ता बढ़ेको बताउनुभयो। राहदानी विभागका निर्देशक दीपक बंजारेले भने आदानीको अभाव नरहेको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले 2 कार्यदिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाई र वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई मध्यनजर गर्दै साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। 2082 साल फागुन 8 गतेको निर्णय अनुसार सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले पाएको छ। तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा तत्कालीन शहरी विकास मन्त्री प्राध्यापक डाक्टर कुमार इङनाम, महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, गृह सचिव राजकुमार श्रेष्ठ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिंह लगायत पदाधिकारीको बैठक सुन्धाराको धरहरा परिसरमा बसेको थियो। बैठकले धरहराभित्र भूमिगत तलामा रहेको पार्किङ स्थल व्यवस्थापन गर्ने जिम्मेवारी समेत महानगरपालिकालाई प्रदान गरेको छ। निर्णयमध्ये अहिले पार्किङ विस्तारको काम महानगरका प्रहरी बलले गरिरहेको छ। सुन्धारामा पानी ल्याउने र निकास दिने कामको अध्ययन भइरहेको छ। प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि काठमाडौँबाट एकजनालाई गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका नम्बर 13 चुनीखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। गराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि 3 राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। थाइल्याण्डबाट आएको थाइल्याण्डबाट ल्याएको 11 किलो गाँजासहित तीनजना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। गैराति क्याथे प्यासिफिकको उडान मार्फत काठमाडौँ ओर्लिएका दुईजना र गाँजा लिन पुगेका एकजनालाई पक्राउ गरेर लागू औषध नियन्त्रण ब्यूरो प्रहरी उपरी

बारे परीक्षण भइरहेको विभागले जनाएको छ। दिउँसो तीन बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो। सर्पदंशबाट मात्रै 54 जनाले ज्यान गुमाए। विदाको दिनमा पनि राहदानी बनाउनेको भीड़ अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह। र सुन्धारामा प्राकृतिक स्रोतबाट पानी ल्याउन र निकास दिन अध्ययन चल्दै। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: भएकोमा
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: सामग्री पो रहेछ, कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता होइन, कहाँबाट ल्याएछ मैला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
1: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
1: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: लमजुङ उद्योग वाणिज्य संघको सूचना लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते भोटवाडार इकाई 2083 श्रावण 16 गते राईनास इकाई 2083 श्रावण 17 गते सुन्दरबजार इकाई 2083 श्रावण 21 गते खुदी इकाई 2083 श्रावण 22 गते दुई पिपली इकाई 2083 श्रावण 27 गते भोलेटार इकाई 2083 श्रावण 28 गते विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ सम्पर्क नम्बर 98565 248 महासचिव विपिन श्रेष्ठ सम्पर्क नम्बर 98412 38555 विद्युत तिवारी 98565 42 252 विवेक तिवारी 98466 34609
3: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 28186 फोन 0665 20 293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: Radio.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083/15, भोटवाडा इकाई 2083/16, राइनास इकाई 2083/17, सुन्दरबजार इकाई 2083/21, खुदी इकाई 2083/22, दुई पिपली इकाई 2083/27, भोलेटार इकाई 2083/28। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विद्युत तिवारी 9856045252, विवेक तिवारी 9846634609।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भयो।

0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665240497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-2160।

0: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सुखन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेपा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नै तोय तारी शङ्खलैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्रालि विशेष नगरपालिका

0: साथ युनिभर्सल चोक लमजुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Zirconia Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.
1: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा.
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
4: हेलो मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम जय श्री राम।
3: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
4: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने
1: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा जय श्री राम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065-58074।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98560-602।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
9: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
10: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
11: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
10: प्रोपाइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74065।
12: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा खुला चिउरा कलर अरूभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924 9850076780।
8: अनि तयो कागज केमे छिवा झिल्काई के पर्सनल नम्बर ब्लक लैबी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लैर खर्खाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी
8: चर चाहिँ तली लगपर्दी समलपति न आफै न मोबाइल नम्बर फेरिदिए बदेर ब्लक तयार भिस आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगिना
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
12: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
13: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
13: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
12: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
13: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
12: सचेतन, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
13: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

सागरजीलाई खोज्नु भएको हो। सागरजीको त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नुहोला।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: चलिहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26 344, 98461 26 344।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665909999, 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्र्याङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।

0: यूपीभीसी तथा अल्मुनियम को झ्याल ढोका ग्लास पार्टिशन लगायत का संपूर्ण सामग्री उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल बसलामाई सटर एण्ड ग्रिल उद्योग विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518 9843638518।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: California Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
6: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मर्सिंग एफएम 95 मेगाहर्ज
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
4: कृतिमानी आरोही निर्मल पूर्जाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
5: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाई।
6: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर उहाँहरूको यसो हेर्दाखेरि यो दबाव दिने प्रेसर ट्याक्टिक्स हो जस्तो लाग्छ।
4: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
5: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। दिवानगंज घटनापछि प्रभावित बनेको सुनसरीको जनजीवन विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ। गएको आइतबार राति दुई समुदायका बीचमा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दिवानगंजका ओम प्रकाश मेहताको ज्यान गएपछि सुनसरीको दिवानगंज र हरिनगर क्षेत्रमा प्रदर्शन भएको थियो। प्रदर्शनको क्रममा आगजनी र तोडफोड र हिंसा भड्किएपछि सुनसरीका अरू पालिकाहरूमा पनि हिंसा भड्किएको थियो। सुनसरीको इनरुवा, भोकराहा, नरसिंह कोशी गाउँपालिकामा हिंसा भड्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले 9 वटा पालिकामा कर्फ्यू जारी गरेको थियो। सुनसरीमा प्रदर्शन बढ्दै गर्दा मधेस प्रदेशमा पनि हिंसा भड्किएको थियो। प्रदर्शनका क्रममा सिराहाको गोल बजारमा प्रहरीको गोली लागि गणेश यादवको ज्यान गएपछि थप हिंसा भड्किएको थियो। गृहमन्त्री सुदन गुरूङसँग भएको सम्झौतापछि हिंसा रोकिएको छ। कर्फ्यू हटेसँगै सुनसरीको सीमा क्षेत्रमा

0: बित्ने जनजीवन शुरू भएको छ। दैनिक जनजीवन सामान्य भए पनि डर भने कायमै रहेको स्थानीय बासिन्दा बताउँछन्। आजदेखि लामो दूरीका गाड़ी पनि चलेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोधे बरसाइन नगरपालिकामा जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले निकाल्नु भएको सूचना अनुसार जिल्ला सुरक्षा समितिको आजको बैठकबाट कर्फ्यू हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। यसैबीच गृहमन्त्री सुधन गुरूङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएसँगै घोषित आन्दोलनका कार्यक्रम फिर्ता भएका छन्। आज जनकपुर धाममा गृहमन्त्रीको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेनाका पदाधिकारी बीच झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। हिजो निर्णय भएको हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार संगठनले यसअघि पेश गरेका 13 बुधे मागहरूमा परिमार्जन र थप गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। सरकार ती मागहरूप्रति सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उहाँले बताउनुभयो।
1: पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा निम्स दाईको शव निकालिएको छ। बिहिबार आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका निर्मलको शव हिजो भेटिएको थियो, तर प्रतिकूल मौसमका कारण आज मात्रै उहाँको शव निकालेको पाकिस्तानी निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। पाकिस्तानको आरोहण सम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एपीसीका अनुसार निम्सको शव 5,700 मीटर उचाइमा फेला परेको थियो। पूर्जा सहित हिम पहिरोमा बेपत्ता भएका 10 जना मध्ये 8 जनाको शव उद्धारकर्ताहरूले फेला पारेका छन्। नेपाली आरोहीहरू पूर बहादुर गुरूङ युक्ता र ग्यालु शेर्पाको शव घटनास्थलबाट सुरक्षित ठाउँमा झारिसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीबीसीका अनुसार नेपाली आरोहीहरू निर्मल पूर्जा, किली पेम्बा शेर्पा किलु र निमा शेर्पाको शव उद्धारकर्ताले आज फेला पारेर अहिले क्याम्प एकतर्फ ल्याइरहेका छन्। थप एउटा शव भएको ठाउँ स्थलगत उद्धारकर्ताहरूले फेला पारे पनि शनाखत भने हुन सकेको छैन। हराइरहेका नेपाली आरोही मध्ये नवाङ थिन्दु शेर्पा र पाकिस्तानका सोहेल साखीको अवस्था अज्ञात छ। हराइरहेका आरोही ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र चीनका ह्याङ झोङको शव भने भेटिएको छ। नेपाली आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादमा रहेको नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। विश्वको 12 अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा बिहिबार 6,600 मीटरको उचाइमा गएको विनाशकारी हिम पहिरोमा परि आरोहीहरूको निधन भएको हो। यसैबीच कीर्तिमानी पर्वतारोही निर्मल पूर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक विदा दिएको छ। अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 3 दानामा जन्मिएका पूर्जाको निधनमा भोलिका लागि शोक विदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ। अध्यक्ष भरत कुमार पुनले निकाल्नु भएको विज्ञप्तीमा पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित उहाँको टोलीका सदस्यको निधन भएकोमा दुःख व्यक्त गरिएको छ।
0: गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्ता घटनामा परि 196 जनाको ज्यान गएको छ। 4 जना अझै विपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल 4,053 विपत्ता घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन् भने 1,218 जना घाइते भएका छन्। वैशाख पछिको समय सर्पदंश विपदको मुख्य कारण घातक कारण बनेको छ। सर्पदंशका 716 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20-20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढ़ेलो, हिउ पहिरो र विस्फोटन लगायतका घटनाबाट थप 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्, जसबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्।
1: आज मध्य नेपाल र पश्चिम तराईका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै बर्दियाको तारातालमा 121 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा कोशी, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म पानी परिरहेको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभाग मध्य

0: प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा ठूलो तथा एक दुई ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच मनसून पूर्ण रूपमा सक्रिय देखिएको हुँदा भोलिसम्म देशैभरि वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। भोलिसम्मका खास गरी धुलीखेल, रोशी, मूलकोट खण्ड र पृथ्वी राजमार्गको नौबिसे, मलेखो, मोगलिन, जुगेडी खण्डमा अत्यावश्यक भएमा मात्र स्थिति बुझेर मात्रै यात्रा गर्न मौसमविदले सुझाव दिएको छ।
1: सार्वजनिक विदाको दिनमा पनि राहदानी विभागमा सेवाग्राहीको भीड़ लागेको छ। विशेष गरी दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिन राहदानी बनाउनेहरूको भीड़ बढ़ेको हो। विदाको दिनमा समेत बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म राहदानी वितरणको व्यवस्था मिलाइए पनि सेवाग्राहीले भने समयमै राहदानी पाउन नसकेको गुनासो गरेका छन्। रोल्पाका तिलक बहादुर घड्तीले राहदानी नपाएर ईपीएसको आवेदनको म्याच सकिने चिन्ता बढ़ेको बताउनुभयो। राहदानी विभागका निर्देशक दीपक बंजाड़ेले भने राहदानीको अभाव नभएको तर नयाँ प्रणालीमा आएको प्राविधिक त्रुटिका कारण सेवा वितरणमा केही ढिलाइ भएको स्वीकार गर्नुभएको छ। उहाँका अनुसार विभागले 2 कार्य दिनभित्र अर्जेन्ट राहदानी उपलब्ध गराउने व्यवस्था गरेको छ भने अहिले दैनिक 1500 राहदानी छपाई र वितरण भइरहेको छ। विभागले राहदानीको चापलाई ख्याल गरेर साँच्चीकै अत्यावश्यक परेकाहरूलाई मात्र अहिले आवेदन दिन आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा नेपाली कांग्रेसको आन्तरिक विवाद र फूटको सम्भावना बारेको कुराकानी सँगै। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै 70 पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता, कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो, हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान, गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो, सार्वजनिक विदाको दिनमा पनि राहदान विभागमा सेवाग्राहीको भीड़ लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाली कांग्रेसले साउन 24 गतेका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। असन्तुष्ट पक्षले साउन 29 देखि 31 गतेसम्म घोषणा गरेको राष्ट्रिय भेला अघि नै कांग्रेस संस्थापनले कार्य समिति बैठक बोलाएको हो। असन्तुष्ट पक्षले 29 गतेसम्म पार्टी एकताको कुनै सहमति नभए नयाँ राजनीतिक दल गठन गर्ने तयारी समेत अघि बढ़ाएको छ। यसैबीच नेपाली कांग्रेसका नेताहरू नयन सिंह महर र रंजित कर्णको अगुवाईमा देश र कांग्रेस जोड्ने अभियान शुरू भएको छ। पार्टीभित्र बढ़दो मतभेद, अविश्वास र आन्तरिक किचोलोले संगठन कमजोर बनेको निष्कर्ष निकाल्दै अभियानले साउन 20 गते काठमाण्डुमा राष्ट्रिय एकता भेला आयोजना गर्ने घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेता महरले पार्टी विभाजनको संघारमा पुगेको र आन्तरिक किचलोका कारण नागरिकका मुद्दा ओझेलमा परेको उल्लेख गर्दै पार्टीलाई एकजुट बनाउन दबावमूलक कार्यक्रम शुरू गरिएको बताउनुभयो। वहाँका अनुसार यही साउन 20 गते बिहान 11 बजे सुकेधारामा रहेको मिराकल पार्टी प्यालेसमा देशभरका 753 पालिका, 330 प्रदेश सभा निर्वाचन क्षेत्र र 165 प्रतिनिधि सभा निर्वाचन क्षेत्रका प्रतिनिधिको सहभागितामा विशेष भेला आयोजना गरिनेछ। अभियानको उद्देश्य कुनै व्यक्ति वा गुट भोटको स्वार्थ नभई कांग्रेसलाई नागरिकसँग जोड्नु रहेको उहाँले जिकिर गर्नुभयो।
1: विशेष महाधिवेशनपछि शुरू भएको नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पार्टी विभाजनतर्फ थप उन्मुख हुन थालेको छ। अहिले डाक्टर शशांक कोइराला नेतृत्वमा संस्थापन इतर समूहले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिएसँगै कांग्रेसमा विभाजनको खतरा बढ़ेको हो। इतर समूहले नेता कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारी स्वरूप 551 सदस्यीय मूल आयोजक समिति सहित विभिन्न 16 समिति गठन गरेर संगठनात्मक गतिविधिलाई औपचारिक रूपमा अघि बढ़ाएको छ। साथै कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई नेपाली कांग्रेस विभाजन हुनै लागेको हो त भनेर सोध्नु भएको छ।
6: विभाजन हुँदै हुँदैन भन्न पनि सकिँदैन, तर अहिलेको उहाँहरूको यसो हेर्दाखेरि यो दबाब दिने प्रेसर ट्याक्टिस हो जस्तो लाग्छ। अब कोही नपाएर शशांक कोइराला जस्तो मान्छेलाई जो हिज इज नट क्यापेबलै छैन, ऊ योग्यै छैन, उसको नेतृत्व देखिसक्यो, उसले केही गर्नै सक्दैन, खालि विश्वेश्वरको छोरो मात्रै भनेर माथिले दिँदैन भोट, अब सपोर्ट गर्दैनन्, त्यो खालि त्यो उसलाई एउटा बलिको बोको बनाउनलाई त्यहाँ अगाडि उभिएको हो। तर के भने एउटा बार्गेनिङ केही लागेन भने साह्रै भएन भने हामी अर्कै गर्छौ भन्ने पारेको हो। तर अहिले फर्दर टाइम दिए फुटिहाल्छ भन्न सकिँदैन, यदि फुटिहाल्यो भने पनि उनीहरूले अब शशांक कोइरालाकै नेतृत्वमा अर्को बनायो भने पनि त्यो टिक्ने पार्टी नै होइन, त्यो त्यसै हराएर जान्छ पछि गएर।
7: तर नेपाली कांग्रेसभित्र लामो समयदेखि योगदान गरेका दिग्गज नेताहरूको ठूलो पंक्ति इतर समूहमा भएकाले भोलि पार्टीको भविष्य त्यति नराम्रो नै होला भनेर भन्न सकिने स्थिति पनि त छैन।
6: अब हेर्नु दिग्गज भनेको तिनीहरू दे आर द लिडर अफ द पार्टी, यो हिजोको नेताहरू हुन्, अब उनीहरूको क्षमता देखिसकेका छ सबैको, त्यो अनुहार जति देख्नुहुन्छ त्यहाँ ती सबैको अनुहार जति देखेको छ, उनीहरूको मोबिलाइजिङ क्यापासिटी जनतामा जाने जनताको विश्वास आर्जन गर्ने म त्यो देख्दिनँ सबै। अब उनीहरू स्याक्रिफाइस गरौँ मात्रै भने स्याक्रिफाइस गरेर बिसौँ वर्ष जेल जाने पनि अहिले केही नपाएर पनि बसेका छन्, कोही हिजोका मान्छेहरू आएर माथि पुगेका छन्, त्यो सिनियरिटी मात्रै मानिँदैन राजनीतिमा, हाम्रो एकाडेमिक संसारमा जसले राम्रो गर्छ जो योग्य छ जसले बोल्न सक्छ त्यो जनतामा भित्छ त्यो मान्छे अगाडि बढ्छ नेतृत्व त्यो। अब यिनीहरूको नेतृत्व पनि देखिसक्यो नि, पहिले गरेका हुन् कतिले त्यसमा नगरेको होइन, तर के भनेदेखि तिनै नेताले फेरि आएर भोलि यो नयाँ पुस्तालाई हाँक्छन् उनीहरूको आकांक्षा पूरा गर्छन् भन्ने चाहिँ मान्छेमा 100% छैन। बाहिरबाट हेर्दा सिनियर नेता यहाँ त्यहाँ हिजो गरे हिजो कसले हामीले पनि त गरेका छौँ, पञ्चायती व्यवस्था 17 सालपछि हामी युनिभर्सिटी पढाएर पनि हामीले पनि योगदान गरेका छौँ, अरूले पनि गरेका छन्, कति जेलले हत्कडी भए कोही मरेर गए अझै पनि कोही नपाएर दुःख पाएका छन्, तर के उनीहरूले केही पनि पाएनन्, तर के त्यो मात्रै भनेर हुँदैन त राजनीतिमा।
7: अब यसको राष्ट्रिय असर चाहिँ के हुन्छ यदि नेपाली कांग्रेस
6: राष्ट्रिय असर के पनि हुँदैन, पहिले शेरबहादुर देउवा फुटेर गिर्जापुर र फुट्दा पनि केही भएन, गणेश बाण फुटेर गए उसले पार्टकै गर्छु भनेर चुनाव हराउन लागे केही भएन, जे हुनुहुन्छ जो अगाडि कोर्स लागिसक्यो, अब अहिले आएर चाहिँ अलि दिन चाहिँ अर्को पार्टी होला एउटा सिट कतै जितिहाल्लान् त्यो त अर्को कुरा हो, तर यो बिलेर विलिन हुँदै जाने भयो, माधव नेपाल फुटेर अब एमाले त ओली त मेन पार्टी त चलेकै छ, माधव नेपाल त्यत्रो ठुलो नेता 15-16 वर्ष महासचिव भएको पार्टीको नेता हो, ऊ ओली भन्दा धेरै वर्ष

0: मैले उहाँहरूलाई उहाँहरूको भनाइ त्यही छ, यस्तै 11 जनाकै कतिजना चाहिँ सबै लगाएर ल्याउने अनि मेजोरिटी उनीहरूकै पुर्याउने के अरे केन्द्रीय समितिमा, त्यसो पनि कायम हुन्छ भनेको। अब चुनाव लडेर चाहे जुटे त भयो भने महाधिवेशन हुँदैछ, त्यहाँ लड्नु जो जो जित्छन् आउँछन् उनीहरू पनि भाग लिनु होइन, या उनीहरूलाई पहिले नै टिका लगाएर सबैलाई दिनुपर्ने चाहिँ केन्द्रीय समितिको सदस्य हाम्रो यति % हुनुपर्ने भन्ने उनीहरूको माग छ। अब त्यत्रो ठुलो जनताको वेबबाट जब नेपाली कङ्ग्रेसको उत्साह गगन थापा पनि त्यत्रो एउटा पपुलर लिडर त हो नि विश्व प्रकाश शर्मा, उनीहरूले युनानी मतले त्यत्रो मान्छेले उसलाई पनि त बनाएको हो, त्यत्रो महाधिवेशन गरेर आएकै हो होइन, विशेष महाधिवेशन। त्यसकारणले दुवैतिरबाट यस्तो कुरा र अलिकति अहिलेको समयमा मेरो गोरुको 12 रुपियाँ भन्नु मिल्दैन क्या, अलिकति लचिलो पनि हुनुपर्छ
1: भनेको दुईटै पक्ष लचिलो हुनुपर्छ,
0: दुईटै पक्ष लचिलो। उसले त कतिलाई म एकोमोडेट गर्छु राख्छु भनेकै छ, तर उहाँले यति राख्नुपर्छ यति संख्या भनेपछि 100-150 मान्छेको नाम दिएपछि त्यो कसरी हुन्छ त।
2: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल, नेपाल दर्पणमा खबरकै सिलसिला। नेपालको अतिक्रमित भूमि लिपुलेखबाट भारत र चीनले पुनः व्यापार शुरू गरेका छन्। अगस्त 1 तारीक अर्थात हिजोदेखि लिपुलेख हुँदै दुई देशबीच सीमा व्यापार पुनः शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। लिपुलेख नेपाली भूभाग हो, यसको उत्तरतर्फ चीनको तिब्बत छ। लिपुलेख भन्दा झण्डै 17 किलोमिटर पश्चिम लिपिया धुरा पर्छ, जसलाई नेपालले चीन र भारतसँगको त्रिदेशीय बिन्दु मान्दै आएको छ। नेपालले लिपुलेखबाट दुई देशबीच व्यापार गर्ने सहमतिको विरोध गर्दै आएको छ। भारत र तिब्बत बीच लिपुलेख हुँदै शताब्दीयौं पुरानो व्यापारिक सम्बन्ध रहेकोमा सन् 1962 भारत चीन युद्धपछि स्थगित भएको थियो। पछि सन् 1992 पुनः शुरू भएको लिपुलेख नाकाबाट हुने सीमा व्यापार कोरोना महामारीका कारण सन् 2019 फेरि स्थगित भएको थियो। झण्डै 7 वर्षपछि पुनः शुरू भएको व्यापार शुरू भएको दिन हिजो 16 जना भारतीय व्यापारीको समूह तिब्बततर्फ प्रस्थान गरेको छ। उनीहरू यसअघि कोरोना महामारीको बेला अकस्मात नाका बन्द हुँदा रोकिएको सामानको अवस्था बुझ्न कुनै सामान नलिई तिब्बत गएका हुन्। लिपुलेख नाकाबाट मुख्यतया भारतको उत्तराखण्डको पिथौरागढ जिल्लाको ब्यास दारमा र 14 उपत्यकाका व्यापारीहरूले व्यापार गर्छन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-6-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। नेपाल जापान कूटनीतिक सम्बन्धको 70 वर्षगाँठको अवसरमा टोकियोमा सम्पन्न एफएनजे ग्लोबल मीडिया सम्मेलन 2026 नवबुधे टोकियो घोषणा पत्र जारी गरेको छ। नेपाल पत्रकार महासंघको समन्वय र जापान शाखाको आयोजनामा भएको सम्मेलनले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति

0: स्वतन्त्र माथि अंकुश लगाउने सरकारी कदम प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सम्मेलनले विधान संशोधन मार्फत प्रवासमा रहेका महासंघका सदस्यहरूलाई नेतृत्व छान्ने अर्थात चुन्ने र चुनिने पूर्ण अधिकार सुनिश्चित गर्न माग गरेको छ। यसका साथै गैर आवश्यक नेपालीहरूलाई राजनीतिक बाहेका अन्य संवैधानिक अधिकार सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको कदर गर्दै एफएनजे ग्लोबल पत्रकार पुरस्कार स्थापना गर्ने निर्णय समेत सम्मेलनले गरेको छ। महासंघीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा विश्वभरका वैदेशिक शाखाका प्रतिनिधिको सहभागिता रहेको थियो।
1: काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा श्रृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्ने कर्मा समूहका पाँचजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेहरूमा समूहका मुख्य नायकी सिन्धुपाल्चोकका 34 वर्षीय कर्मा तामाङ सहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरूङ छन्। कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो। बुढानला कण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर पक्राउ गरेको एसएसपी घिमिरेले बताउनुभयो। प्रहरीको गोली लाएर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। कर्मा समूहले विशेष गरी बिहान र बेलुकाको समयमा एक्लै हिँडिरहेका महिला तथा वृद्ध वृद्धा लक्षित गरेर सुनको सिक्री लुट्ने गरेका थिए। उनीहरूले शुरूमा बाटो सोध्ने बहानामा कुराकानी गर्ने र लगत्तै मोटरसाइकलबाट आएर लछार पछार गर्दै घाटीमा लगाएका सुनका सिक्री तथा पैसा लुट्ने शैली अपनाएका अनुसन्धानबाट खुलेको छ।
0: झापामा 16 वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट 80 जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार बितेको 16 वर्षमा मानिससँगको द्वन्दमा 28 हात्ती पनि मारिएका छन्। डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार 2067 साल असार 3 देखि 2083 असार मतान्तसम्म जंगली हात्तीको आक्रमणबाट 70 नेपाली र 10 गैर नेपालीको मृत्यु भएको ज्यान गएको अभिलेखमा उल्लेख छ। यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष 5 हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उहाँको भनाइ छ। कार्यालयका अनुसार 2080 सालमा सबैभन्दा बढ़ी मानवीय क्षति भएको वर्ष हो। यस वर्ष हात्तीको आक्रमणबाट 3 महिला सहित 8 जनाको ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषि बालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरूद्ध हुँदै जानु लगायत मानव हात्ती द्वन्द बढ़नुका प्रमुख कारण हुन्।
1: काठमाडौँ उपत्यकामा फेरि खाना पकाउने ग्यासको अभाव देखिएको छ। भरी अर्थात 14.2 किलोको सिलिण्डर बजारमा पठाउन थालेसँगै ग्यासको आपूर्ति प्रणालीमा समस्या देखिएको हो। नेपाल ओइल निगमले बजारको मागभन्दा बढ़ी नै ग्यास आयात भइरहेको दावी गरेको भए पनि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिलरहरूमा लाइन बसिरहेको देखिन्छ। आफ्नो टोलमा रहेका ग्यास डिपोहरूमा ग्यास नपाएपछि उपभोक्ताहरू सिधै उद्योगमा धाउन थालेका छन्। बालाज्यू औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास उद्योगको वितरण कक्ष बाहिर रित्तो सिलिण्डर लिएर पालो पर्खिरहेका सयौं सर्वसाधारणहरू लामो लाइन देखिन्छ। डिलर कहाँ ग्यास नपाएको उपभोक्ताहरूको सहजताका लागि भन्दै नेपाल ओइल निगमले टेकुमा रहेको पुरानो कार्यालयबाट बिक्री थालेको छ, तर त्यहाँ लामो लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताको गुनासो छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियामा तापक्रम इतिहासकै उच्च बिन्दुमा पुगेको छ। दक्षिण पूर्वी शहर याङशानमा आज दिउँसो 1:26 जाँदा तापक्रम 42.5 डिग्री सेल्सियस मापन भएको छ। समाचार संस्था एएफपीका अनुसार कोरियामा एक शताब्दी भन्दा अघिदेखि मौसमको अभिलेख राख्न थालिए यताकै यो सबैभन्दा उच्च तापक्रम हो। तातो हावाको लहरको केन्द्र बनेको याङशानमा आज लगातार 5 दिन तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। कोरियाली मौसम निकायका अनुसार सन् 1970 दशकमा वर्षमा औसत 8 दिन मात्र रहने तातो लहर पछिल्लो 5 वर्षमा बढ़ेर 19 दिन पुगेको छ। वैज्ञानिकहरूले मानवीय गतिविधिका कारण उत्पन्न जलवायु परिवर्तनले यस्ता चरम मौसमी घटना बढ़ाएको बताएका छन्। यसैगरी युरोपमा जारी कड़ा खडेरी र अत्यधिक गर्मीका कारण हंगेरीले 44 वर्षपछि पहिलो पटक आफ्नो एकमात्र पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको छ। ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि ऊर्जा केन्द्र बन्द गर्नु परेको जनाएको छ। हंगेरीको मौसम सेवा हंगारोमेटका अनुसार आउँदा दिनहरूमा तापक्रम 42 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर नेपालको खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकुद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आज पत्रकार सम्मेलन आयोजना गर्दै बियोन्ड मेडल प्रिजर्भिङ नेपाल स्पोर्टिङ हिस्ट्री नामक दिएको प्रदर्शनी तीन दिनसम्म हुने जानकारी दिएको हो। काठमाडौँको बबर महलमा रहेको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी हुने नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो। साउन 19 अर्थात पर्सि मंगलबारदेखि 21 गतेसम्म हुने प्रदर्शनीमा नेपालको इतिहास झल्काउने झण्डै 5,00,000 दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने आयोजकले जनाएको छ।
0: र फिफाका प्रतियोगिताहरूमा आंशिक रूपमा निजी लगानी भित्राउने विवादित प्रस्ताव अघि सारेपछि विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको पद संकटमा परेको छ। सबैलाई जानकारी नदी ल्याइएको योजनाको सर्वत्र विरोध भएपछि इन्फान्टिनोले प्रस्ताव फिर्ता लिएका हुन्। तर युरोपेली फुटबलको नियामक निकाय यूईएफए सहितका साझेदारहरूको आक्रोश थामिएको छैन। यूईएफएले विश्वकप सहितका फिफा प्रतियोगिता बहिष्कार गर्ने धम्की दिँदै अध्यक्ष इन्फान्टिनो प्रति विश्वास हराएको स्पष्ट पारेको छ। उत्तर तथा मध्य अमेरिकी महासंघ कन्काकाफले फिफा नेतृत्वको समग्र समीक्षा हुनुपर्ने माग गरेको छ भने इन्फान्टिनोको दुईजना वरिष्ठ सल्लाहकारहरूले समेत उनको साथ छाडेका छन्। अहिले युरोपेली निकाय यूईएफए इन्फान्टिनोलाई पदबाट हटाउने अन्तिम मौकाको पर्खाईमा छ। इन्फान्टिनोलाई हटाउन फिफा काउन्सिलको आकस्मिक बैठक डाक्ने र 211 सदस्यीय फिफाको असाधारण कंग्रेस बोलाएर अविश्वासको प्रस्ताव ल्याउने विकल्पहरू छन्। अविश्वासको प्रस्ताव पारित हुन कम्तीमा 106 देशको समर्थन आवश्यक छ। आउँदो मार्चमा हुने चुनाव अघि नै इन्फान्टिनोले कतार मोरक्को र इजिप्ट जस्ता देशहरूको समर्थन फिर्ता बटुल्ने प्रयास शुरू गरिसकेका छन्। अबको केही हप्तामा यूईएफएले उनलाई राजीनामा दिन बाध्य पार्छ या इन्फान्टिनोले आफ्नो पद जोगाउँछन् भन्ने विषयले विश्व फुटबल तरंगित बनेको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: हिंसा भड्किएपछि त्रसित बनेको सुनसरीको जनजीवन सामान्य बन्दै सप्तरीमा पनि कर्फ्यू हट्यो। गृहमन्त्रीसँग छलफलपछि हिन्दू सम्राट सेना नेपालको आन्दोलन फिर्ता।
1: कृतिमानी आरोही निर्मल पूजाको शव निकालियो। हिम पहिरोमा परेका 6 मध्ये 5 जना नेपालीको शव पहिचान। गएको वैशाखदेखि आजसम्म विपदबाट 196 जनाको ज्यान गयो।
0: असन्तुष्ट पक्षको राष्ट्रिय भेला अघि कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलायो। दुई पक्षलाई जोड्न देश र कांग्रेस जोड्ने अभियान घोषणा। इतर समूहको दबावमूलक रणनीति हुन सक्ने राजनीतिक विश्लेषक बरालको भनाए।
1: दक्षिण कोरियाको तापक्रम अहिलेसम्मकै उच्च 42.5 डिग्री सेल्सियस पुग्यो। अत्यधिक गर्मीका कारण हंगेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने।
0: र काठमाडौँमा 3 दिने वृहत र ऐतिहासिक खेलकुद प्रदर्शनी हुने। विवादास्पद लगानी योजनाका कारण फिफाका अध्यक्ष इन्फान्टिनोको पद धरापमा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेल पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म बसन्ता। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org/ साँझ 6:35 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक:
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमसुङको पर्यटकीय घले गाउँका स्थानीय ठगिए, गाउँमै उद्योग सञ्चालन गर्ने भन्दै 42 जनाबाट करिब 35,000 रूपियाँ लिएका व्यक्ति सम्पर्कविहीन। शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाहका लागि बेसी शर्मा संयुक्त सद्भाव र्याली। आर्थिक वर्ष 2082-83 लमसुङमा संघ सरकारबाट विनियोजित बजेटको 14% रकम फिर्ता र सड़क स्तरोन्नतिको माग गर्दै मर्स्याङदी छका स्थानीय आन्दोलनमा दोवानचौर नाइचे सड़कमा अत्यावश्यक भएका सवारी साधन सञ्चालनमा रोक।

अब समाचार विस्तारमा लमसुङको कोलासुथार गाउँपालिका तीन स्थित पर्यटकीय घलेगाउँमा तालिम तथा रोजगारीको प्रलोभनमा स्थानीय महिलाहरू ठगिएका छन्। अचार बनाउने तालिमको प्रलोभन देखाएर स्थानीय 42 जनाबाट करिब 35,000 रूपियाँ ठगी भएको हो। आफूलाई सुमन बस्नेत भनेर चिनाउने एक व्यक्ति काठमाडौँबाट घलेगाउँ पुगेर अचार उत्पादन सम्बन्धी तालिम, उद्योग स्थापना र बजार व्यवस्थापन गराइदिने आश्वासन दिँदै रकम संकलन गरेपछि सम्पर्कविहीन भएको कोलासुथार तीनका वडाध्यक्ष आशवीर गुरूङले जानकारी दिनु वडाध्यक्ष गुरूङका अनुसार ती व्यक्तिले गाउँमा अचार बनाउने तालिम संचालन गर्ने, उत्पादन भएको अचारको बजारीकरण गर्ने, स्थानीय रूपमा थाई कार्यालय स्थापना गर्ने तथा 3 जना कर्मचारी समेत नियुक्त गर्ने योजना रहेको भन्दै गाउँका महिलाहरूलाई विश्वासमा पारेका थिए। सम्पर्कविहीन बस्नेतले 42 जनाबाट तालिममा सहभागी गराउने भन्दै प्रत्येक व्यक्तिबाट परिचय पत्र बनाउने शुल्कका नाममा प्रति व्यक्ति 200 रूपियाँका दरले रकम उठाएका हुन्। यसै गरी कार्यालय संचालनका लागि 3 जना कर्मचारी नियुक्त गरी उनीहरूसँग ड्रेस सिलाउनुपर्ने भन्दै प्रति व्यक्ति 5,000 रूपियाँ अग्रिम रकम समेत लिएको पीड़ितहरूले बताएका छन्। त्यसपछि सामान खरिदका लागि रकम अपुग भएको भन्दै एकजना स्थानीयसँग थप 12,000 रूपियाँ समेत मागेर फरार भएको वडाध्यक्ष गुरूङले बताउनु भएको छ। विभिन्न शीर्षकमा रकम संकलन गरेपछि ती व्यक्ति अचानक सम्पर्कविहीन भएका छन्। उनको मोबाइल फोन समेत बन्द रहेको र पुनः सम्पर्क हुन नसकेपछि आफूहरू ठगिएको महसुस भएको पीड़ितहरूको भनाई छ। स्थानीयका अनुसार सोझा सीधा महिलाहरूलाई रोजगारी र आय अर्जनको अवसरको आशा देखाएर योजनाबद्ध रूपमा रकम उठाइएको हो। घटनापछि पीड़ितहरूले प्रहरीमा जानकारी गराएका छन्। मौखिक जानकारीपछि पीड़ितहरूलाई औपचारिक निवेदन दिन आग्रह गरेको र कानूनी प्रक्रिया अनुसार ठगी सम्बन्धी उजुरी दर्ता गर्ने तयारी भइरहेको लमसुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनुभयो। आवश्यक प्रमाणसहित उजुरी दर्ता भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ। स्थानीय पीड़ितले यस्ता तालिम, रोजगारी वा व्यवसायका नाममा आउने अपरिचित व्यक्तिप्रति सचेत रहन र सम्बन्धित निकायसँग आवश्यक जानकारी लिएर मात्रै आर्थिक कारोबार गर्नु आफ्नै गल्ती भएको जनाएका छन्। उनीहरूले ठगीमा संलग्न भनिएका व्यक्तिको खोजी गरी कानूनी कार्यवाही गर्न तथा पीड़ितहरूको रकम फिर्ता गराउन सहयोग समेत मागेका छन्। लमसुङ सदरमुकाम बेसीसरमा शान्ति सद्भाव संयुक्त र्याली निकालिएको छ। शान्ति सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले ओमकार परिवार लमसुङले आयोजना गरेको र्यालीमा विभिन्न समुदायका महिला तथा पुरूषको सहभागिता थियो। बेसीसर स्थित स्थानीय आमा समूह हिन्दू, मुस्लिम, बौद्ध धर्मावलम्बीहरू ओम शान्तिमा आबद्ध व्यक्तिहरूको सहभागितामा मनाङ्गे चौताराबाट निकालिएको र्यालीले बजार परिक्रमा गरी सेराचोकमा सभामा परिणत भएको थियो। विश्व हिन्दू महासंघका जिल्ला अध्यक्ष रमराज खनियाको अध्यक्षतामा भएको सभामा गुरूङ समुदायका अगुवा खेमजङ गुरूङ, मुस्लिम समाजका वरिष्ठ सल्लाहकार फजलदिन मिया, ब्रह्माण छेत्री समाजका तर्फबाट सूर्य पराजुली, युवाहरूको तर्फबाट विष्णु घिमिरेले सम्बोधन गर्दै बहुजाति बहुसंस्कृति नै हामी नेपालीको पहिचान भएको बताएका थिए। आगामी पुस्तालाई हिंसा र विभाजन नभई आपसी भाइचारा सम्मान, धार्मिक संस्कृति र सामाजिक एकताको शिक्षा दिनुपर्नेमा जोड़ दिएका थिए। भाषा धर्म संस्कारमा विविधता हाम्रो पहिचान र एकता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आयोजना गरिएको र्यालीले सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको सन्देश दिएको सहभागीको भनाइ छ। कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता तथा अग्रज पत्रकार नवराज पहाड़ीले गर्नुभएको थियो। आर्थिक वर्ष 2082-83 संघीय सरकारबाट लमसुङमा विनियोजित बजेट मध्ये 14% रकम फिर्ता भएको छ। संघीय सरकार अन्तर्गत जिल्लाका विभिन्न सरकारी निकायमा विनियोजित बजेट मध्ये 14.03% रकम फिर्ता भएको हो। गत आर्थिक वर्षमा संघीय सरकारबाट जिल्लाका संघीय सरकार माताहतका कार्यालयहरूमा चालू र पुँजीगत गरी 7,42,70,43,395 रूपियाँ आएको थियो। सोमध्ये 6,38,05,410.60 रूपियाँ मात्रै खर्च भएको हो। कुल विनियोजित बजेट मध्ये 1,04,37,984.40 रूपियाँ खर्च हुन नसकी फिर्ता भएको हो। कोष तथा लेखा नियन्त्रक कार्यालय लमसुङका अनुसार गत आर्थिक वर्षमा संघीय सरकारबाट जिल्लाका निकायमा चालूतर्फ 5,52,63,93,000
395 रूपियाँ बजेट आएको थियो भने पुँजीगततर्फ 1,90,06,50,000 रूपियाँ आएको थियो। चालूतर्फ मात्रै गत आर्थिक वर्षमा 4,98,42,43,956 रूपियाँ 94 पैसा खर्च भएको छ भने पुँजीगततर्फ 1,39,87,61,453 रूपियाँ 63 पैसा खर्च भएको हो। कोलिनिकाको आर्थिक विवरण अनुसार गत आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित चालू तर्फको 90.20% र पुँजीगत तर्फ 73.59% खर्च भएको छ। त्यसै गरी गत आर्थिक वर्षमा जिल्लाका प्राय सबै कार्यालयहरूमा आर्थिक वर्षको अन्तिम महिनामा अधिक खर्च गरिएको पाइएको छ। गत असार महिनामा मात्रै चालूतर्फ 22,12,56,133 रूपियाँ 81 पैसा खर्च भएको छ भने पुँजीगततर्फ असार महिनामा मात्रै 61,07,95,992 रूपियाँ 72 पैसा खर्च भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय लमसुङले उपलब्ध गराएको सो विवरण अनुसार जिल्लाका स्थानीय तहमा संघीय सरकारबाट आएको रकम देखिए पनि वित्तीय अनुदान विवरण समावेश नभएको बताइएको छ। संघीय सरकारबाट स्थानीय तहमा विभिन्न चालू र पुँजीगत विवरण उल्लेख गरे पनि वित्तीय अनुदानको विवरण अलग्गै रहेको कोलेनिका लमसुङले जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङ्दी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ।
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
5: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
7: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082/83 कर चुक्ता, आर्थिक वर्ष 83/84 मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा

0: पक्षी उपस्थित नभएसम्म आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयले बताएका छन्। स्थानीयले गत जेठमै दोभानचौरदेखि नाइचेसम्मको सड़क कालोपत्री गर्न गाँधीखोला करिडोरमा संचालित जलविद्युत आयोजनासँग माग गरेका थिए। आयोजनाले पटक पटक सड़क स्तरोन्नतिको प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेपछि स्थानीयले जेठ 10 गते नाँधीखोला करिडोर संघर्ष समिति गठन गरी सड़क कार्यपत्री सहित चारबुदी माग अघि सारेका थिए। गाँधीखोला करिडोर क्षेत्रमा 30 मेगावटको म्यादी जलविद्युत आयोजना, 5 मेगावटको सिउरीखोला जलविद्युत आयोजना र 6.82 मेगावटको हिदीखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन शुरू गरिसकेका छन्। 40.27 मेगावटको सुपर म्यादी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ भने 21.4 मेगावटको म्यादी फेदी र 12.6 मेगावटको तल्लो म्यादी जलविद्युत आयोजना निर्माणाधीन छन्। स्थानीयले जलविद्युत आयोजना निर्माणका क्रममा पक्की सड़क बन्ने आशामा कम मूल्यमा जग्गा उपलब्ध गराएको तर वर्षौं बित्दा समेत सड़क कालोपत्री नभएको गुनासो गरेका छन्। धूलो हिलो र जीर्ण सड़कका कारण दैनिक आवत जावत जोखिमपूर्ण बनेको उनीहरू कृषि विकास कार्यालय लमजुङले गत आर्थिक वर्षमा संचालन गरेका कार्यक्रम मध्ये झण्डै एक दर्जन कार्यक्रममा अपेक्षाकृत प्रगति हासिल गर्न नसकेको जनाएको छ। आर्थिक वर्ष 82-83 विभिन्न शीर्षकमा तय गरिएका कार्यक्रम मध्ये 11 कार्यक्रमहरूमा लक्ष्य अनुसारको प्रगति हुन नसकेको हो। कार्यालयका अनुसार व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, फलफूल बगैंचा व्यवस्थापन तथा सुदृढ़ीकरण सहयोग कार्यक्रम, फलफूल बगैंचा स्थापना र विस्तार कार्यक्रम, ग्रामीण कृषि परिचयन प्रवर्धन, फलफूल नर्सरी स्थापना तथा संचालन, निर्यातजन्य कृषि वस्तु प्रवर्धन, सुन्तला जात फलफूल बगैंचा सुदृढ़ीकरण लगायतका कार्यक्रममा अपेक्षाकृत प्रगति नभएको हो। सोबाहेक समुदाय स्तरमा प्रशोधन यज्ञ आलु प्रवर्धन, समुदाय स्तरमा खायन आलु प्रवर्धन र जलवायु मैत्री कृषि प्रविधि प्रवर्धन कार्यक्रममा पनि उपलब्धि हासिल गर्न नसकेको कार्यालयले जनाएको छ। विभिन्न शीर्षकमा साझेदारीमा हुने कार्यक्रमहरूमा साना किसानहरूलाई 50% लगानी गर्न कठिनाई भएको, छनौट भएका लाभग्राहीहरू सम्झौता गर्नको लागि नआएका कारण लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकिएको कृषि विकास कार्यालय लमसुङका सूचना अधिकारी सरोज थापाले बताउनुभयो। उहाँका अनुसार केही कार्यक्रममा सम्झौता गरेका किसानहरूले पनि कार्य सम्पन्न नगरेकोले प्रगति कम देखिएको छ। लमजुङको सुन्दरबजार नगरपालिका 8 भोटेवाडामा प्रथम भोटेवाडा टोल स्तरीय 7A-side फुटबल प्रतियोगिता सम्पन्न भएको छ। भोटेवाडा युथ अलायन्सले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि धारापानी टोलले जितेको छ। शनिबार भएको फाइनल खेलमा पहिले टोललाई 4-1 गोल अन्तरले पराजित गर्दै धारापानी टोल विजेता बनेको हो। धारापानीले 30,000 र उपविजेता पहिले टोलले 15,000 नगद पुरस्कार हात पारेका छन्। प्रतियोगितामा धारापानी टोलका एलिस तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भए। उत्कृष्ट डिफेण्डरको पुरस्कार पनि धारापानीकै प्रकाश गुरूङले जितेका छन्। उत्कृष्ट गोलरक्षक सुजन खनाल घोषित भए। सर्वाधिक गोलकर्ताको पुरस्कार रेगन गुरूङले प्राप्त गरे भने भोटेवाडा अण्डर 16ले अनुशासित टीमको उपाधि हात पारेको छ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा भोटेवाडा युथ अलायन्सका अध्यक्ष विक्रम खले, सचिव विश्वास गुरूङ, खेल संयोजक विपिन गुरूङ, भोटेवाडा युथ सोसाइटीका अध्यक्ष सुरेन्द्र थापा तथा भोटेवाडा भेटवान्सका कोषाध्यक्ष भुवन गुरूङ लगायतको उपस्थिति रहेको थियो। साउन 12 गतेदेखि 16 गतेसम्म सञ्चालन भएको प्रतियोगितामा 14 टीम सहभागी थिए। गएको वैशाख 1 गतेदेखि आजसम्म देशका विभिन्न ठाउँमा भएका विपत्का घटनामा परेर 116 जनाको ज्यान गएको छ भने घटनामा परेर 4 जना अझै विपत्ता छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा 4,053 विपत्का घटना दर्ता भएका छन्, जसबाट 5,188 परिवार प्रभावित भएका छन्, 1,218 जना घाइते भएका छन्। वैशाखपछिको समय सर्पदंश विपदको मुख्य घातक कारण बनेको छ। सर्पदंशका कारण 16 घटनामा 54 जनाको ज्यान गएको छ भने 668 जना घाइते भएका छन्। त्यस्तै सट्यानबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको ज्यान गएको छ। अत्यधिक वर्षा, ढुंगा पल्टिएर, वन डढेलो, हिउँ परेर र विस्फोट लगायतका घटनाबाट 9 जनाले ज्यान गुमाएका छन्। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपत्का घटना भएका छन्। यी घटनामा परेर सर्पदंशबाट 1 जनाको ज्यान गएको छ भने 20 जना घाइते भएका छन्। वर्षेङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। मुख्य समाचारका प्रायोजक
1: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङको पर्यटकीय घलेगाउँका स्थानीय ठगिए गाउँमै उद्योग सञ्चालन गर्ने भन्दै 42 जनाबाट करिब 35,000 रूपियाँ लिएका व्यक्ति सम्पर्कविहीन। शान्ति सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाहका लागि बेसी शर्मा संयुक्त सद्भाव र्याली। आर्थिक वर्ष 2082-83 लमसुङमा संघ सरकारबाट विनियोजित बजेटको 14% रकम फिर्ता र सड़क स्तर उन्नतिको माग गर्दै मर्स्याङदी सका स्थानीय आन्दोलनमा दोवानचौर नाइचे सड़कमा अत्यावश्यक भएका सवारी साधन सञ्चालनमा रोक। साँझ 6:35 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म बसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्दी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: किने
1: अहा म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यु गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यु गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
1: विशेष अर्डरमा आफ्नो रोजाएका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ फोन नम्बर 0665211083
5: सम्पर्क मोबाइल नम्बर 9856133
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा
1: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
4: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0665209073 मोबाइल 97463061
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना
8: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ.
9: Extreme energy drink. Taste the difference. Feel the energy.

आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुन्छ सिटी साहित्य समाज लमजुङका अध्यक्ष रुद्रनिधि तिवारीद्वारा सञ्चालित कार्यक्रम हाम्रो शैली हाम्रो संस्कृति।

तो न वार्ता न जाया न विद्या न वृद्धि रे म वैभव गतितम गतितम तमेका भवानी। हे भवानी पिता माता भाई दाता पुत्र पुत्री मृत स्वामी वृत स्वामी स्त्री विद्या र विवृत्ति यसमा मेरो कोही छँदै छैनन्, एकमात्र तपाईँ मेरो लागि हो। हजुर, मोर्सेरी एफएमकै सेरोफेरोमा रम्नु भएका सम्पूर्ण प्यारा श्रोताहरू, कार्यक्रम हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट म रुद्रनिधि तिवारीको नमस्कार स्वीकार्नु। 95 मेगाहर्जद्वारा हरेक हप्ताको आइतबार 7 बजे साँझ र बिहिबार अपरान्न 2:30 बजे हाम्रो शैली हाम्रो संस्कृति अन्तर्गत विभिन्न विषयमा पुराना परम्परा संस्कृतिलाई नयाँ पिढीमा सार्दै रहनु छ। चाडपर्वमा हिजो र आजदेखिका भोगिएका अन्तरहरू बारे छोटा छोटा टिप्पणी अघि सार्दै आइएकोमा आजलाई जसको अधिक संख्या बढ्दैछ उसैले अरूलाई पेल्ने कुरा आज गाउँले बिहोर्दैमा आएका छन्। जे होस्, हामी पुराना कविहरूले लेखेका कविता यी आदिबाट हाम्रो मन बहलाउने आनन्द लिने साहित्यलाई अघि बढाउने नेपाली भाषालाई उच्च शिखरमा लाने काम हिजैबाट भइआएको हो। त्यो स्मरण आज पनि हामीमा छँदैछ। त्यसैलाई सम्झिँदा हामी आफूलाई गौरवान्वित ठान्दछौ। सबै कुरा कवितात्मक शैलीमा सरल शब्दबाट जनमानसमा घुस्न सक्ने कवि भानुभक्तलाई कुन नेपालीले भुल्न सक्ला र सक्दै सक्दैन? यदि भुल्यो भने ऊ नेपाली होइन। नेपाली साहित्यको शुरूआत गर्दा सम्बत 1884 वसन्त कविले श्रीकृष्ण चरित्रले आरम्भ गरेका थिए, जुन बेला भानु नेपाली कविता छन्द लयमा उदाए। त्यस बेला नेपालीको सम्पत्ति खेत जग्गा गाई वस्तु नै मुख्य थियो, पशुपालन र कृषि। पहाड पर्वत तराई जस्ता दुर्गम र सुगम जे भए पनि यातायात पैदल मात्र थियो। त्यो बेला आफ्ना पहुँच पुगेका क्षेत्रहरूमा साना साना राज्यको स्थापना भयो। एक राज्य अर्कोसँग मित्रता कायम गर्ने कतै शत्रुतामा पनि लडन त भिडन त भएकै थिए। त्यो बेला राज्यै पिच्छे बोलीचाली पनि भाषा भिन्नता देखिन्थ्यो। न त्यतिखेर यातायात न विज्ञानको विकास केही थियो। राज्य बीचको क्षुद्रताले प्रश्रय पाएको थियो। यस्तैमा पृथ्वीनारायण शाहको 8 सूर्याईले 2224 राज्यलाई एउटैमा आबद्ध गरी नेपाल बन्न गयो। सम्मत 1863 निर्माण युद्ध विक्रमका सुगौली सन्धिबाट शान्तिको साथ फेर्न पाए जनताले त्यहीबाट गाइनीहरूका कर्खा र सवाई जस्ता गीतले देशमा कुना कुनासम्म फैलने अवसर प्राप्त भयो। जुन बेला कविहरूले भक्ति रसमा कविताहरूको रचना गर्न थाले, भानुले आफ्ना पिता मोहको परिचय छन्दमा लेख्न शुरू गरे। यसरी पहाड़को अति बेस देश तनहुमा श्री कृष्ण ब्राह्मण थिया, खुब उच्चा कुल आर्य वंशी हुन गई सदकर्ममा मन दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, यिनको नाति म भानुभक्त भन्यो भनिने यो जानी चिनी लिया। भानुभक्तले आफ्नो कुललाई आर्य वंशी घोषित गर्दथे गरेका हुन्। एक पटक घाँसीसँगको वार्तालापपछि भानुभक्त भन्छन्, घाँसी दलित्री घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन आज यस्तो, मेरा यी नारा न त सत्तलपाटी कोही छन्, जे धनहरू चिजहरू छन् घरभित्र नै छन्। प्रश्नोत्तर मालाको उपसंहारमा उनी आफै भन्दछन्, भानुभक्त भनी
प्रसिद्ध नरमा जसको त नाउँ पनि तिनको घर तनाउ छ बेसी चोरी हो गाउँ त रङ्गा पनि परेख्या छन् सब लोक तिगु गुणी हुन् विद्वान कवि खोप भया यो प्रश्न तर बुझ्नलाई सजिलो भाषा बनाए दिया भानुभाव चकै लेखबाट उनको जन्म मिति सम्बत 1870 आषाढ 29 गते हो भन्ने कुरा उनकै लेखबाट प्रष्ट हुन आउँछ तर आफ्ना कविहरूलाई त्यही दिन नभइकन जुनसुकै महिना जुनसुकै बार पनि सम्झन योग्य ठानी यहाँ प्रस्तुत गरिन्छ कसै कसैले सम्मत 1871 लेखे पनि त्यो होइन आदि कवि भानुभौतको जीवन यात्रा नेपाल राज्यभित्र आरम्भ भएर समाप्त भएको पाइन्छ भानुको सार संकेत श्रोताहरूमा चढाउँदै विश्रामको लागि यो एउटा गीत

भानुभक्तले संस्कृतमा लेखिएको रामायणलाई सबैलाई सरल गराउँदै नेपाली भाषामा श्लोकबद्ध गरी सबका मन मस्तिष्कमा सरलङ्ग पारिदिन सफल हुनुभएका आदि कवि भानुभक्त आचार्य नै हुन्। कविको रूपमा धार्मिक ग्रन्थ रामायण घर घरमा पूजा हुन्छ, सात बिहान वाचन हुन्छ। यो सुन्दा र स्वयं वाचन गर्दा अति आनन्दका साथ रामप्रति भक्ति स्नेह सबैमा जगाउनु सफल यो ग्रन्थ हो। आज भानुभक्त यो संसारमा नरहँदा पनि उनका रचनाले मिठो स्वर गुन्जिएको छ। नेपाली साहित्यको यो अमूल्य सम्पत्ति सदा दोहोरी रहेकै अवस्था छ। यो रामायणको बालकाण्डबाट सुरु हुन्छ रामायण। एक दिन नारद दशरथ लोक पुगे गया, लोक गरौं हिज भनी ब्रह्मा त्यहाँ छिया पर्या चरणमा खुसी गराया पनि। क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जी भए थियो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गरायो तसै। कलियुगमा मानव दुराचारी पापी धनकै लोभी त्रिलम्पट महिलाको हाल हुकुम चल्ने क्षेत्रीले राज्य धर्म छोडिदिने ब्राह्मण लोभी बन्ने पापी बनेर बेच्दै हिँड्ने छन्। कसरी यिनको उद्धार गर्ने भनी बिन्ती लगाउँदा ब्रह्माजी आज्ञा गर्नुहुन्छ, हे नारद सब पाप हर्न कनता रामायणले सरे। अर्को मुख्य उपाय छैन सबको हितै छ अमृत सरे। यसरी रामायणका उपदेश श्लोक रचना गरी धर्ममा श्रोताहरूलाई राम भक्तिमा फर्काउन सफल हुनुभएका भानुभक्त नेपाली संसारको जुन कुनामा रहे पनि मस्तिष्कमा यिनै श्लोक र नेपाल देश घुमिरहने पार्न सफल कवि बनेकै छन् सबैको हृदयमा।

प्रष्ट पार्नु भएको छ भानुभक्तले। श्री रामचन्द्रको यात्रा अरण्य काण्डबाट सीता लक्ष्मण सहित शुरू हुन्छ, अत्रि ऋषिका आश्रमबाट यात्रा शुरू हुन्छ। यी काण्डमा वेदना मन्द मन्दका अनेकौं छन्दमा भानुले रचना गर्नु भएको पाइन्छ। विराट नामको सारै लामा हात भएको राक्षस मारे विद्याधर आफ्नो रूपमा प्रकट भई रामको दर्शन गरी आफ्नो बाटो लागेको कथा र व्यथा फरक फरक छन्दमा व्यक्त गरिएको छ। त्यहाँ किष्किन्धा काण्डमा गएर सबरीको उपदेशले सुग्रीवलाई भेट्न हनुमानद्वारा किष्किन्धा पुगेर सीताजीको गहनाको पोको चिनी बक्सियो भनी रामको हातमा राखिदिएको एउटा किलो छ। राम रावण मारी सहजै सीताजीलाई यहाँ हाजिर हामी गर।

बोल्या श्री हनुमानले पनि जहाँ अग्नि र साथी धरे त्यस वखतका मान्ने गन्ने त्यसै जसै जस्तै तसै भाषा शब्दहरूले कविताको आशय बुझ्नु रोचक र सरल बनाइदिएको पाइन्छ। सुन्दरकाण्डमा हनुमान लङ्का जान लाग्दा रामको औठी लिएर जानु, सुरसाले अवरोध गर्दा ज्यानै जानु, युद्ध काण्डको सुरुमै यस्तो लेखाइ छ। भानुको लङ्का पुरी सकल खाय गरी सैन्य मारे, फेरि समुद्र सहजै तरी आई वारी, सीताजीको जब सबै समाचार बजाया, श्री रामले हनुमान कन खुब सराया। उत्तर काण्डमा आएर रामले बल्ल विधिवत राज्याभिषेक गर्नु भएको, धेरै वर्ष तक राम राज्य सुख भोगी, अन्त्यमा राम पनि स्वर्ग जान तर्खरतिर लाग्दा वशिष्ठले मंगलोच्चारण गर्नुभएको एउटा श्लोक यस्तो पनि छ। सुग्रीवहरू बानर मुखे आया, सब पाप छुट्या भनी हर्ष पाया, जो लोग थियो राम सित जान गइगो, गुलजार अयोध्या पनि सुन्ने भइगो। यसरी रामायणको सार भानुले अन्त्य गर्नुभएको छ। यसैले भानु जस्ता कवि नेपालमा हरेक वर्ष जन्मिउन् फैलाउन् भन्दै रामको एउटा भजन

लौका श्रोता गन्नु मन्थनले समय सकिएको संकेत प्राप्त भएको छ। त्यसैले गत हप्ता सोधिएका दुईटा गाउँ खाने प्रश्नहरू अहिले सार्दैछु। प्रश्न नम्बर एक, एक खुट्टे धामी लगलगी कामी के हो? जुका के जुका रगत खाने जुका हो। प्रश्न नम्बर दुई, एउटा देश छ कतै दुई अक्षरको नाम पहिलो अक्षर झिके हुन्छ, खाने चिजको नाम के हो नि? जापान पान, पान खाइन्छ। सही उत्तर पठाउने बाबुराम सेनाई बेनपा एघारलाई मुरीमुरी धन्यवाद। आगामी हप्ताको लागि दुईटा गाउँ खाने प्रश्न अघि सार्दैछु। प्रश्न नम्बर एक, प्रश्न नम्बर एक, ठेगी हातमा बिरको रूखमा के हो? प्रश्न नम्बर दुई, चान्द्रा दुख्ने च्याट्ट काट्दा नदुख्ने के हो नि? लौ त श्रोता, मन्थन र मन्थन गर्दा गर्दै समय सकिएको संकेत प्राविधिकबाट प्राप्त भएको छ। त्यसैले आगामी हप्ताको लागि उत्तर र सुझावको आशा राख्दै अहिलेलाई भने हाम्रो शैली हाम्रो संस्कृतिबाट म रुद्रनी तिवारीको साथ दिने विधान स्वीकृति गरिदिनु। धेरै ताली सुनिदिने श्रोता र प्राविधिक भाइलाई सबै धन्यवाद दिँदै म पनि सात दिनको बिदा यहाँबाट स्वीकृति गराई बिदा लिन्छु। जय मर्सिङ।

0: हेलो मर्संग दे एफएम 95 मेगाहर्ज
1: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्जिउ भन्दा उइसु सु खन क्या खलो सुजी फिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्जिब वेबसाइट ना URL चेक लना आक्षेवा घटना तल आपिबै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गएको चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपद, 196 जनाको मृत्यु, चार महिनामै सर्पदंशबाट 54 जनाको मृत्यु, 700 भन्दा बढ़ी घटना,
1: 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको।
0: कांग्रेसमा महाधिवेशनको रस्साकसी, साउन 24 केन्द्रीय समिति बैठक बस्दै महाधिवेशन मुख्य एजेण्डा, मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य, स्थानीय तहले विश्वास पुनस्थापनामा जोड़ दिँदै
2: त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
0: सुस्तामा भारतीय एसएसबीले अस्थायी बाँध भत्काएको आरोप, सीमा क्षेत्रमा विवाद, आज रातिकै स्थानमा भारी वर्षाको सम्भावना, बर्खायामसँगै डेंगीको जोखिम बढ्दै
3: उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनुलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुलोडेर सुत्ने।
0: र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो सातामा नेपालमा हुने, कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: विपद जोखिम न्यूनीकरणका प्रयास भइरहे पनि पछिल्ला चार महिनामा विपदका घटना बढ़नु गम्भीर चिन्ताको विषय हो। सावधानी र पूर्व सूचना मात्र पर्याप्त नभई जोखिमको मूल कारण पहिचान गरी रोकथाममा जोड़ दिनुपर्छ। बाढ़ी, पहिरो, डुबान तथा आगलागीको जोखिमयुक्त क्षेत्रको नियमित पहिचान र निगरानी आवश्यक रहेको छ। स्थानीय तहले विपद पूर्व तयारी, उद्धार र राहतका संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्छ। विपद भएपछि राहत भन्दा विपद हुन नदिन पूर्व तयारी र दिगो रोकथामलाई राज्यको प्राथमिकता बनाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: मधेस प्रदेशका विभिन्न जिल्लामा जारी कर्फ्यू हटाएसँगै जनजीवन सामान्य बन्दै गएको छ। सुनसरी, राजबिरा, सिराहा, जनकपुर, सुनसरीको देवानगंज, तीन कप्तानगंजमा भएको घटनापछि जारी कर्फ्यू हटाइएको छ। सुनसरी र धनुषामा कर्फ्यू हटाएर निषेधाज्ञा लगाएको छ। कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवाको शव घटनाको 5 दिनपछि परिवारले बुझेर अन्त्येष्टि गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो। सरकारसँग सहमति गरेर शुक्रबार मृतकको अन्त्येष्टि गरिएपछि जनजीवन सामान्य बन्दै गएको छ। यद्यपि एक सातादेखि गाउँमा फैलिएको त्रास, अविश्वास र तनाव भने अझै पूर्ण रूपमा हट्न नसकेको स्थानीयको भनाइ छ। सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाको अवस्थामा सामान्य हुँदै गएको बताउनुभयो। सीआईएनसँग कुरा गर्दै पौडेलले भन्नुभयो,
6: प्लानको त हिजै हामीले बुझ्दाखेरि कर्फ्यू भने गुल बजारको कर्फ्यू पनि आज दिउँसो बिहान 10 बजेदेखि अहिले साँझ 7 बजेसम्मको लागि विथड्र गरिदिएको थियो। अब हामी पूरा विथड्र गर्ने अवस्थामा छौँ। भर्खर मात्रै जिल्ला सदस्य समितिको बैठक बसेर छलफल गरेका छौँ हामीले। त्यसले गर्दाखेरि अब सामान्य अवस्थातिर जाँदैछ। जुन क्षति भयो त्यो क्षति भएका व्यक्तिहरू चाहिँ हाम्रो के हुने भन्ने क्वेसन चाहिँ आइराखेको छ। अब क्षतिको वास्तविक मूल्याङ्कन गर्न अब बल्ल प्रहरी टोली त्यो ठाउँमा गएर निवेदनहरूबाट निवेदन आएपछि त्यसको मुचुङ्गा गर्ने काम गर्छौं।
5: सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बुधबार साइन नगरपालिकाका जारी कर्फ्यू हटाएर निषेधाज्ञा लागू गरिएको छ। सर्वसाधारणमा त्रास बढ़ेपछि अहिले पनि स्थानीय तहले अवस्था सामान्य राख्न छलफल परामर्श अघि बढ़ाएको छ। स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू लगायत सबैसँग नियमित छलफल भइरहेको देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सीआईएनसँग बताउनुभयो।
2: भन्नु पर्यो त्यस्तो अवस्था छ हाम्रो देवानगंजको, उहाँको अवस्था कति बेला हजुरको अब को साथीहरू नबुझेर पोस्ट गरिदिन्छ मृत्यु भइसक्यो भनेर तुरन्तै आतंकित भइहाल्छ। त्यस कारण जुन छ अहिले पनि सेन्सिटिभै छ त्यो देवानगंज। देवानगंजमा अहिले पनि हाम्रो होइन परिचालन छँदैछ। त्यसकारण अहिले अब हुन त संस्कार भइसकेपछि अलिकति सहज भएको छ।
5: नेपाली कांग्रेसले साउन 24 गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। संस्थापन र संस्थापन ईद बीच आन्तरिक विवाद चर्किँदै जाँदा बोलाएको केन्द्रीय कार्य समिति बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसमा पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार देखिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको सीआईएनलाई बताउनुभयो।
7: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमसायिक विषयवस्तुहरू हुन्छ। हामीसँग यो नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। हामीले चाहिँ नेपाली कंग्रेसको क्रियाशील 15 महाधिवेशनलाई क्रियाशील सदस्यता सूचित गरेर निर्वाचनसित बुझाउनु छ। यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
5: बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला र आगामी महाधिवेशनबारे छलफल हुने भएको छ। इतर समूहले साउन 29 देखि 31 गतेसम्म राष्ट्रिय भेला बोलाएको छ। भेलाको संयोजक पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई संयोजक तोकिएको छ। संस्थापनले असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुने मिति घोषणा गरेको छ। बैठकमा आगामी महाधिवेशनको सुनिश्चितता र कार्यतालिका, क्रियाशील सदस्यता नवीकरण र अत्यावधिक गर्ने समय सीमा विधानमा बाधा अटकाउ फुकाउने वा विधानकै अक्षरांश पालना गर्ने भन्ने विवाद कायमै छ। चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। आजै मात्रै सर्पदंशबाट 1 जनाको मृत्यु भएको छ। 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरिएको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको र 4 जना अझै बेपत्ता रहेको प्राधिकरण प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
1: चार महिनामा अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1200 घाइतेमा चाहिँ 600 बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो, तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरा भएर पनि देखेको छ भने
5: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। यस्तै चट्याङबाट 25, लेक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यावधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। यसैबीच आज बिहान 10 बजेसम्मको पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटना भएका छन्। यसैबीच देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज राति वर्षाको गतिविधि अझ बढ़ने अनुमान गरिएको छ। आज राति भने कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसमविदको भनाइ छ। यसले नदी खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरी निर्माणधीन अस्थायी बाँध भत्काएको आरोप लगाएपछि विवाद भएको छ। सुस्ता बचाउ अभियान नवलपरासीका प्रवक्ता रविन्द्र जैसवालले भारतीय पक्ष आइए र उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जानकारी दिनुभयो। स्थानीयवासीले वर्षायामा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण शुरू गरेको र आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि विवाद उत्पन्न भएको जैसवाल अग्रवालले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय पक्षले शुरूदेखि नै बाँध निर्माणको काम गर्न नदिएको 132 मिटर क्षेत्रमा नेपाली पक्षले सहमति अनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो, तर आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोशाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद भएको उहाँको भनाइ छ। साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप लीग भलिबल महिला नेपालमै हुने भएको छ। प्रतियोगिता आगामी कार्तिक 15 देखि 21 गतेसम्म नेपालमै आयोजना हुने भएको हो। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले काबा च्याम्पियनशीप लीग आयोजना गर्ने निर्णय गरेको हो। संघको आसन्न 13 चुनावी साधारण सभालाई लक्षित गर्दै आगामी असोज 15 गतेदेखि देशका सबै जिल्ला र प्रदेशहरूको पुनर्गठन गरिसक्ने निर्णय समेत गरेको छ। यस प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन 7 वटै प्रदेशमा केन्द्रीय प्रतिनिधि संयोजकहरूको चयन गरिएको छ। कमर्सियल क्रिकेट लीग एसएससीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढानीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कर्पोरेट टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिनेछ। सिंगल राउण्ड रोबिन लीग पछि हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनल अन्तिम 8 प्रवेश गर्नेछन्।
8: सन्तोषी रावल
0: बाँकेको नरायणपुर गाउँपालिकाले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै
9: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
10: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो।
0: धर्म फरक तर मन एउटै रिपोर्ट सँगै बालबालिकालाई डेंगीबाट जोगाउने उपाय सहितको सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
12: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
13: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
11: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
12: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा साम्प्रदायिक सद्भाव बिग्रिने गरी तनाव देखियो। यसबीचमा भएका घटनामा परि 3 जनाले ज्यान गुमाए भने स्थितिलाई साम्य पार्न प्रधानमन्त्री मन्त्री सांसददेखि सरकारवाला सबै सक्रिय भएका छन्। बाँकेको नरेनापुर गाउँपालिकाले भने धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिन फरक शैलीमा कार्यक्रम सञ्चालन गरेको छ।
16: बाँकेको नरेनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
9: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
10: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्म प्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
8: विभिन्न समुदायमा द्वन्द्व भइरहेको स्थितिमा यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्, इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ, त्यस कारण यहाँ त्यस्तो कुनै असहिष्णु विवाद वा त्यस्तो धार्मिक द्वन्द्वहरूको स्थिति छैन।
16: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
17: सुनसरीमा घटना भएछ, यो एकदम दुखद घटना हो, यो नहुने पर्ने काम भएछ। नरेनापुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, लेकिन मैले यति माया दिएँ समाजले कि आज सबै सँगै सँगै हिर्सा सबै त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
16: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्तियाकले स्वागत गर्नुभयो। अधिवक्ता बसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
10: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
16: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्ति को सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना,
18: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न, हामी सबै नेपाली हौ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
16: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
19: जुन घटनामा परेर मृत्यु मरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी उपर कारवाहीको माग राख्ने जुन छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने यही नै हो आजको कार्यक्रम।
16: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खामा डेंगी संक्रमणको जोखिम उच्च, बाल बालिकाका लागि कति घातक?
3: अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने होइन, त्यो एउटा भयो, अथवा मस्किटो रिपेलेन्ट्सहरू त्यो धुपहरू युज गर्ने एउटा भयो, अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिप फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि
0: डेंगी संक्रमणबाट जोगिन अपनाउने पर्ने उपाय के होला? बाल बालिकाको प्रश्नमा विज्ञको जवाब। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
2: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 313 खण्डमा छौं। बर्खामा डेंगीको संक्रमण तीव्र हुने गरेको छ। डेंगीबाट बालबालिका पनि प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा कसरी बस्ने? आज हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँग कुराकानी गरेका छौं।
4: नमस्कार, मेरो नाम अनुज। बालबालिकालाई डेंगू हुन सक्ने जोखिम कति हुन्छ? ठूलो मान्छेलाई जस्तै हामीलाई पनि डेंगू हुन सक्छ।
6: डेंगू जोखिम चाहिँ बालबालिकाहरू स्पेसली एक वर्षभन्दा कमको बच्चाहरूलाई अझ बढी हुन्छ, र अरू जोखिम भनेको चाहिँ वृद्ध वृद्धाहरू, प्रेग्नेन्सी अथवा सुत्केरी महिलाहरू, र अर्को चाहिँ दीर्घ रोगीहरू, अब डायबिटिस, हाइपरटेन्सन अथवा अरू विभिन्न लिभर किडनी सम्बन्धीको प्रब्लम्स भएको मान्छेहरू बढी जोखिम हुन्छ। तर जोखिम चाहिँ सबैलाई हुन्छ। अब बच्ने तरिका पनि उस्तै नै हो। जस्तो कि बालबालिकाहरूले बच्नलाई पनि उहाँहरूले चाहिँ आफूलाई मस्किटोबाट अथवा लामखुट्टेले टोक्न दिनु भएन। टोक्न नदिनलाई के गर्न सकिन्छ त भन्दाखेरि चाहिँ अब घरभित्र बस्दाखेरि चाहिँ सुत्दाखेरि झुल ओढेर सुत्ने, अथवा घरमा चाहिँ लामखुट्टे छिर्न नदिने, त्यसको लागि चाहिँ जालीहरू लगाउने, होइन, त्यो एउटा भयो। अथवा मस्किटो रिपेलेन्सहरू, त्यो धुपहरू युज गर्ने एउटा भयो। अनि बाहिर निस्किनु छ भने पनि फुल स्लिभ, फुल ड्रेस लगाएर हात खुट्टा सबै कभर गरेर निस्किने, ताकि त्यो मस्किटोले आफूलाई नटोकोस्। र जुन जुन हात खुट्टाहरू चाहिँ एक्सपोज भएको हुन्छ घाँटीतिर, त्यसमा चाहिँ मस्किटो रिपेलेन्ट क्रिमहरू लगाउनु।
23: नमस्ते, मेरो नाम नम्रता हो। हामीलाई डेङ्गी भयो भने कस्तो कस्तो लक्षण देखा पर्छ डाक्टर साहब?
6: हस्, प्रश्नलाई धेरै धन्यवाद। अब डेङ्गी एउटा भाइरल डिजिज हो, र अरू भाइरल डिजिज जस्तै यसमा चाहिँ ज्वरो आउँछ, जुन अरूमा देखिन्छ। यसमा डेङ्गीमा के देखिन्छ भन्ने कुरा म भन्न चाहन्छु। सुरुमा तपाईँलाई ज्वरो आउँछ, ज्वरो चाहिँ एकदमै हाई ग्रेड पनि आउन सक्छ, 102-3 ज्वरो आउन सक्छ। र ज्वरो आउँदाखेरि चाहिँ तपाईँको टाउको दुख्ने, जिउ दुख्ने हुन्छ। र डेङ्गीमा चाहिँ डेङ्गीलाई अर्को नामबाट चाहिँ यसलाई ब्रेक बोन डिजिज पनि भन्छ। भन्नुपर्दा चाहिँ तपाईँको ढाड एकदमै दुख्छ र टाउको एकदमै दुख्छ, र टाउको पनि तपाईँको आँखाको पछाडिपट्टि अथवा आँखाको गेडाहरू चाहिँ एकदमै दुख्छ। त्यो एउटा ढाड एकदमै दुख्नु, जिउ एकदमै दुख्नु, टाउको एकदमै दुख्नु, त्यो चाहिँ अरू रोगमा देखिन्छ, डेङ्गीमा अझ बढी देखिन्छ। र त्यो बाहेक चाहिँ तपाईँलाई एकदमै शरीरमा फुर्ती नभएको जस्तो फिल हुन्छ। धेरै जस्तो मान्छेमा चाहिँ यो हुन्छ, र ज्वरो आएको दुई तिन दिनपछि चाहिँ यो शरीरमा चाहिँ विभिन्न फोकाहरू, रातो रातो डाबर फोकाहरू जस्तो आउँछ। अब फोका भन्दा पनि कलर चेन्ज हुन्छ, रातो रातो कलर चेन्ज हुन्छ। त्यस्तो खालको ऱ्यासहरू देख्यो भने डेङ्गीको सिम्टम्सहरू हुनसक्छ। तर यति भन्दै गर्दाखेरि यो सिम्टम्सहरू फेरि स्कल्प टाइफसमा पनि देखिन्छ, अनि कोभिडमा पनि पहिला देखिएकै हो, र अरू भाइरल डिजिजहरूमा पनि देख्न सक्छ। र धेरै जस्तो मान्छेमा यति मात्र हुन्छ भने कति कति मान्छेलाई चाहिँ डेङ्गीको अरू कम्प्लिकेसन्स पनि हुनसक्छ। कम्प्लिकेसन्स भएअनुसार चाहिँ कतिपय मान्छेको चाहिँ लिभरमा प्रब्लम आउन सक्छ, कसैको चाहिँ ब्लड बोन म्यारमा प्रब्लम आउन सक्छ, अथवा कसैलाई मेनिन्जाइटिस, होइन, त्यो अथवा निमोनिया पनि हुनसक्छ। त्यो त अब सबैलाई हुँदैन, कसै कसैलाई हुन्छ। अब आम मानिसमा जान्नुपर्ने कुरा चाहिँ के छ भने चाहिँ हजुरको यो सिम्टम्सहरू आएपछि लगभग एक हप्तामा तपाईँको ज्वरो कम हुन थाल्छ र तपाईँलाई ठिक भएको अनुभूति हुन्छ। धेरै जस्तो मान्छेले त्यहीँ ठिक पनि हुँदै जान्छ, तर सर्टेन मान्छेहरूलाई चाहिँ जुन बेला ज्वरो घट्न थाल्छ त्यो बेला कम्प्लिकेसन्स आउँछ। र प्रब्लम के छ भने मान्छे ज्वरो आएपछि मलाई ठिक भयो भन्न थाल्छ, र त्यही बेला चाहिँ कम्प्लिकेसन हुने मान्छेको चाहिँ प्राणघातक कम्प्लिकेसन्सहरू त्यो बेला सुरु हुन्छ। ठ्याक्कै एक हप्तामा ज्वरो घट्न थालेपछि कम्प्लिकेसन्स हुने मान्छेहरूको चाहिँ अब कम्प्लिकेसन देखिन्छ। कम्प्लिकेसनको अर्ली साइन्स भनेको चाहिँ तपाईँको पेट दुख्न थाल्छ। तपाईँको पेट कहिले नदुख्ने मान्छेलाई पेट दुख्न थालेको छ, अथवा पहिला पेट दुखिराख्ने मान्छेलाई नयाँ खालको अथवा अझ सिभियर पेट दुख्न थालेछ भने त्यो डेङ्गुको प्राणघातक कम्प्लिकेसन हुनसक्छ। तपाईँले तुरन्त ब्लड टेस्ट गर्नु।
24: नमस्कार डाक्टर साहब, मेरो नाम श्रेया, मेरो घर लम्जुङ हो। एकपटक डेङ्गी भएको मान्छेलाई फेरि हुने सम्भावना कति हुन्छ डाक्टर साहब?
6: एउटै सिजनमा पनि मान्छेलाई पटक पटक डेङ्गी हुनसक्छ, अथवा यो सिजनमा डेङ्गी भयो भने अर्को सिजन पनि हुनसक्छ। र अर्को एउटा मान्यता कुरा के पनि थियो भने चाहिँ एकपल्ट डेङ्गी भयो भने अर्कोपल्ट डेङ्गी हुँदाखेरि अथवा तेस्रोपल्ट डेङ्गी हुँदाखेरि अझ सिभियर हुन्छ भन्ने मान्यता पनि छ। पछिल्लो लिटरेचर साइन्टिफिक रिभ्यू अनुसार चाहिँ त्यसमा अलिकति कन्ट्रोभर्सियल भएको छ, तर हामीले मुख्यतया त्यसमा पनि सतर्क हुनुपर्छ। त्यसै कारणले तपाईँलाई एकपल्ट डेङ्गी भयो भनेर अर्कोपल्ट डेङ्गी हुँदै हुँदैन भन्ने चाहिँ त्यो गलत कुरा हो, फेरि पनि हुनसक्छ। मैले कारणहरू स्पष्ट पारे।
25: नमस्कार डाक्टर साहब, मेरो नाम सरस्वती। डेङ्गी भएको बिरामीको उपचार कसरी हुन्छ? यसका लागि दबाई छ कि छैन?
6: हस्, डेङ्गीको चाहिँ खास चाहिँ यसको उपचार अथवा एन्टिभाइरल औषधि अहिलेसम्म अप्रुभ छैन। अहिले हामीले डेङ्गीमा प्रयोग गर्ने भनेको चाहिँ अब ज्वरो आयो भने ज्वरोको औषधि प्रयोग गर्ने, अनि त्यसले दुखाइ पनि कम गर्छ, होइन, अनि त्यसपछि प्रशस्त पौष्टिक खानेकुराहरू खाने, प्रशस्त पानी पिउने, यसलाई चाहिँ सपोर्टिभ मेजर्सहरू भन्छ। र ब्लिडिङ हुनु थाल्यो भने ब्लड ट्रान्सफ्युजन अथवा प्लेटलेट ट्रान्सफ्युजन के गर्नुपर्ने त्यही अनुसार चाहिँ गर्ने, ब्लड प्रेसर घट्यो भने त्यही अनुसार ट्रिटमेन्ट गर्ने। भन्नुको अर्थ डेङ्गीको एन्टिभाइरल छैन, तर सपोर्टिभ मेजर्सहरू हामीले गर्न सक्छौँ, त्यही नै गर्ने हो। तपाईँले एज अ पेसेन्ट चाहिँ तपाईँले घरमा चाहिँ
3: डायलिसिस भएपछि तपाईँले आफ्नो सिम्टम्सहरू वाच गर्नु पर्यो, अनि प्रशस्त पौष्टिक खानेकुराहरू खानु पर्यो, पानी प्रशस्त पिउनु पर्यो, र गर्ने नहुने भनेको चाहिँ युजली तपाईँको चाहिँ दुखाएको चाहिँ सिटामोल खाँदा ठिकै हुन्छ, तर त्योभन्दा कडा खालको औषधिहरू जस्तो कि फ्लेक्जोन अथवा मोट्रिन भन्ने हुन्छ त्यो खालको कडा खालको औषधिहरू चाहिँ नखाइदिनु होला, किनभने त्यसले अझ हानि गर्न सक्छ। र त्यो बाहेक चाहिँ अरू अप्रुभ नभएको मेडिसिनहरू पनि युज नगर्नु होला होइन, किनभने त्यसले के गर्छ भन्ने कसैलाई पनि
1: थाहा। नमस्कार, मेरो नाम नम्रता। डेङ्गु सार्ने लामखुट्टे छुट्टै हुन्छन् कि सबै लामखुट्टेहरूले डेङ्गु सार्न सक्छन्?
3: अब डेङ्गी सार्ने लामखुट्टे अरू लामखुट्टे जस्तै नै हो, तर लामखुट्टेको विभिन्न प्रजातिहरू हुन्छ। डेङ्गी सार्ने जुन प्रजातिको लामखुट्टे चाहिँ बिहान बेलुका बढी सक्रिय हुन्छ भन्छ, तर त्यो भन्दैमा यसले दिउँसो टोक्दै टोक्दैन अथवा राति टोक्दै टोक्दैन भन्ने हुँदैन। त्यसै कारणले चाहिँ हामी हरेक समयमा हामी सतर्क हुनुपर्छ। लामखुट्टे सबैतिर हुनसक्छ र लामखुट्टे हेर्दैमा यसले चाहिँ डेङ्गी सार्ने लामखुट्टे हो कि होइन भन्ने छुट्याउन पनि गाह्रो हुन्छ। त्यसै कारणले बिहान र बेलुका सक्रिय हुन्छ भनेको हो, तर यसले टोक्दै टोक्दैन अरू बेला केही पनि गर्दैन भन्ने होइन। त्यसै कारणले चाहिँ हामी हर समय चाहिँ यसबाट सतर्क हुनु पर्यो र लामखुट्टेबाट नटोक्नलाई चाहिँ त्यही अनुसारको प्रिकसन्सहरू लिनु पर्यो।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
0: चार महिनामा देशभर 4,000 भन्दा बढ़ी विपदका घटनामा परि 196 जनाको मृत्यु भएको छ। चार महिनामै सर्पको टोकाईबाट 54 जनाको मृत्यु भएको छ भने 700 भन्दा बढ़ी घटना भएका छन्। कांग्रेसमा महाधिवेशनको रस्ताकसी साउन 24 गते केन्द्रीय समितिको बैठक बस्ने भएको छ। महाधिवेशनको मुख्य एजेण्डा रहेको छ। मधेसमा कर्फ्यू हट्दै जनजीवन सामान्य बन्दै गएको छ। धनुषामा लगाइएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हट्ने भयो। शनिबार बिहान 10 बजेदेखि जारी गरिएको निषेधाज्ञा भोलि बिहान 5 बजेदेखि हटाइने भएको जिल्ला प्रशासन कार्यालय धनुषाले आज साँझ सूचना मार्फत जानकारी गराएको हो। स्थानीय तहले भने विश्वास पुनस्थापनामा जोड़ दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। सुस्तामा भारतीय एसएसपीले अस्थायी बाँध भत्काएको आरोप छ। सीमा क्षेत्रमा विवाद बढ़ेको छ। आज राति केही स्थानमा भारी वर्षाको सम्भावना। बर्खायामसँगै डेंगीको जोखिम पनि बढ़दै गएको छ। र काभा च्याम्पियनशीप लीग भलिबल महिला तर्फको प्रतियोगिता कार्तिक दोस्रो साता नेपालमा हुने भएको छ। कर्पोरेट क्रिकेट लीग सीजन 3 भदौ तेस्रो साता काठमाण्डुमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: है ने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021424 मोबाइल 9841454148

0: extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ महिला?
2: कहाँ हुनु दाई, हाम्रै विशिष्टहरूको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0666-520-532, मोबाइल 98460-90301, 98460-74-065।
4: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, यानि
4: के भयो दिदी तपाईलाई? सुन्छु छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
7: समिति चौधा के मै बौधे लोटी पर्दिरो बैंक ने विवरण पी भी मई खाता खै हम्रो
8: खै खै बहु कोई लोटर भर दिल
9: आंगी समी जो लोटी पर्दी छाई को दी
8: भर दी आ भर दी लोटर खाले पर्दी बा शैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खाई बिसा खाई मई विश्वास आनंद फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बने आरी
10: सतर्क
11: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
12: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
2: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
13: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
13: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
13: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
13: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
13: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
13: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
13: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
13: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
13: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
14: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।

0: हेर्न माले
1: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
2: हुन्छ हुन्छ

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: फेरि बिग्रियो
1: होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
5: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
5: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
5: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइ सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: लमजुङ उद्योग वाणिज्य संघको सूचना। लमजुङ उद्योग वाणिज्य संघको सदस्यहरूको सहजताका लागि आर्थिक वर्ष 2082-83 को कर चुक्ता, आर्थिक वर्ष 83-84 को मदिराको अन्तशुल्क र संघको सदस्यता नवीकरण गर्न सदस्यहरूको सहजताका लागि विभिन्न इकाईमा जिल्लाबाट संघका कर्मचारी तथा संघका प्रतिनिधिहरू सम्बन्धित इकाईमा आउने निर्णय भएकोले निम्न मिति र समयमा नवीकरण गर्नुहुन सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। उदयपुर इकाई र दोर्दी इकाई 2083 श्रावण 15 गते, भोटवाडा इकाई 2083 श्रावण 16 गते, राइनास इकाई 2083 श्रावण 17 गते, सुन्दरबजार इकाई 2083 श्रावण 21 गते, खुदी इकाई 2083 श्रावण 22 गते, दुई पिपली इकाई 2083 श्रावण 27 गते, भोलेटार इकाई 2083 श्रावण 28 गते। विस्तृत जानकारीका लागि लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9856045248, महासचिव विपिन श्रेष्ठ, सम्पर्क नम्बर 9842385555, विवेक तिवारी 9856045252, विवेक तिवारी 9846634609।

0: Bonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउन्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउन्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ सिंगे खोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एसडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: मुई चो 14 के में बोदे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खाता लिखई हमरो
1: खई खई बहु कोई लोटरी भर दिलवा
2: आंगी समी जो लोटरी पर दियो छामताई गदी
1: भर दे आ भर दे लोटरी खाली पर दिम बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनै बने खई बिसा खई मई विश्वास आनन फोने खले पनि आफै विवरण खई मई आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खई मई आरी सुमी बैंक आफै बने आरी
3: सतर्कता न ठगि दे क्या बजैन
2: सिद्धार्थ ब्यागर क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरै जनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम अल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: here? Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
6: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बच्चाले यति गरुङ्गो किताबको भारी बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: केमा बानी पार्नु हुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनु हुन्छ, अनि स्कुलमा खाजाको रूपमा घरमा तयार पारेको खाजा पठाउनुहुन्न, पसलका चाउचाउ बिस्कुट जस्तो पत्रु खाना र जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी 6 बजे बसबाट आइपुग्छ, अनि उसैले होमवर्कै चटारो। यो त बाल बालिकाको लागि शारीरिक तथा मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्नु त नानी, नजिकका स्कुल भर्ना गर्न सकिन्न, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबी भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यस्तो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ, अनि घरमा बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जम्पफुटको प्रयोग नगरौ। बाल बालिकाको शरीर तथा मानसिक विकासमा सहयोग गरी स्मार्ट बनौ। सार्वजनिक हितको लागि प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

0: ल अब दुलाले दुलाईलाई औठी लगाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर

0: लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा यहाँहरूलाई आफ्नो बच्चाहरूको तौल लिनको लागि अनुरोध गर्दछु।
1: बच्चा लिएर कता लाग्नुभयो त दाई भाउजू? हरेक महिना बच्चा लिएर स्वास्थ्य चौकी गएको देख्छु त।
3: के हुनु नि, बच्चाको तौल लिनको लागि प्रत्येक महिना जान्छु नि।
1: प्रत्येक महिना तौल लिने रे? के हुन्छ र तौल लिएर? हामीले त आफ्नो बच्चाहरूलाई केही गरेनौ त।
3: बच्चाको उमेर अनुसार तौल बढेको वा नबढेको थाहा पाउनको लागि यो गर्नुपर्छ, बुझ्नुभयो? अनि थाहा छ, बच्चाको उमेर अनुसार तौल बढेको नै उसको शारीरिक र मानसिक विकास भएको मानिन्छ। साथै तौल लिए मात्र बच्चा कुपोषित छ कि छैन भनेर थाहा पाउन सकिन्छ।
1: कति वर्षसम्म तौल लिनुपर्छ र?
3: कम्तीमा पनि बच्चा 2 वर्ष नहुन्जेलसम्म हरेक महिना बच्चाको तौल लिनुपर्छ।
1: पक्नुहोस्, त्यसो भए म पनि आफ्नो बच्चा लिएर आउँछु, अनि सँगै जाउँला।
2: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा बच्चा जन्मेदेखि 2 वर्षसम्म हरेक महिना स्वास्थ्य संस्थामा गएर बच्चाको तौल लिई बच्चाको उमेर अनुसार तौल रहेको वा नरहेको अनुगमन गर्नुहोस्।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999 98477979229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि।
6: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
7: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
6: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
7: ल भइहाल्छ नि नानी।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
9: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
8: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
10: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
1: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
0: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
1: ए हो र?
0: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
1: बाफे, यति धेरै जोखिम?
0: धुलो धुवानी नसर्ने रोगको जोखिम हुन्, तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
2: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
0: प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: Mania Extreme Energy Drink.
1: Extreme Energy Drink. Time take. Aile take. 10 baje ko cha.
2: Extreme Energy Drink. Taste the difference. Feel the energy.
3: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौं। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: फ्या जालो
1: झोरले
0: लास्तो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।